0: गरिबलाई महँगीको मार आमदानी उही खर्च बढेको बढे शीर्षकमा खबर छ। भक्तपुरको मध्यपुर टिमीमा खाद्यान्न पसल अगाडि दुई महिला उभिएका थिए। पसलेसँग चामलको भाव सोध्दै उनीहरू एकअर्कासँग बजारको महँगीबारे कुरा गरिरहेका थिए। केही बेरपछि एक महिलाले भनिन्, पहिले यही पैसाले एक बोरा चामल आउँथ्यो, अहिले आधानी नआउने भयो। आमदानी उही हो, कमाई बढेको छैन, तर चामल दाल तेल सबैको भाव बढेको बढै छ। अर्कीको जवाब थियो, घर खर्च मिलाउन अब खानपानमै कटौती गर्नुपर्ने अवस्था आयो। पहिले सस्तो महँगो नहेरी चाहिएको सामान किनिन्थ्यो, अहिले त पसलमा पुगेर भाउ सोध्न सायद बजेट सम्झनुपर्छ। पहिलो महिलाले जवाब फर्काइन्, एक किलो चामल किन्दा पनि कति पैसा थपियो भन्ने हिसाब गर्नुपर्ने अवस्था छ। मध्यपुर ठिमीको एउटा खाद्यान्न पसल अगाडिको संवाद महँगीले सर्वसाधारणको दैनिकीमा पारेको असरको एउटा प्रतिनिधि दृश्य मात्रै हो। अहिले बजारमा चामल दाल तेल तरकारी मसला फलफुलदेखि मासुसम्मका दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। विशेष गरी निश्चित तलबमा घर चलाउने र दैनिक ज्यालादारी गर्ने परिवारका लागि मूल्य वृद्धि पनि ठूलो बोझ बनेको छ। तथ्याङ्कले पनि महँगी बढेको पुष्टि गर्छ। नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष 2083-84 को पहिलो साउन महिनामा अत्याधिक महँगी बढेको छ। सरकार र राष्ट्रिय बैङ्कले सार्वजनिक गर्ने मुद्रास्फीतिको तथ्याङ्क औसत हो। सबै परिवारले समान रूपमा महँगी अनुभव गर्दैनन्। दैनिक खाद्यान्नमा बढी खर्च गर्ने परिवारले औसत मुद्रास्फीतिभन्दा धेरै महँगी महसुस गर्न सक्छ। न्यून आय भएका परिवारमा यसको असर अझ गहिरो हुन्छ। त्यसैले कागजमा 5.96% महँगी देखिए पनि भान्सामा पुग्दा त्यो प्रतिशत अझ ठूलो महसुस हुन्छ। सरकार भने बजार अनुगमन भइरहेको दावी गर्छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार कालो बजारी सिन्डिकेट र अस्वाभाविक मूल्य वृद्धि भए नभएको अनुगमन भइरहेको छ। दैनिक 14-15 टोली बजारमा परिचालित भएको उनको भनाइ छ। उनका अनुसार विभिन्न निकायका कर्मचारी समेत गरी दैनिक करिब 50 बजार अनुगमनमा खटिएका छन्। चिनीको मूल्यमा हस्तक्षेप गर्न साल ट्रेडिङ तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत प्रति किलो 110 रुपियाँमा बिक्रीको व्यवस्था गरिएको र दाल चामल तेल पिठो जस्ता वस्तुको मूल्य अनावश्यक रूपमा बढाउन व्यवसायलाई निर्देशन दिएको समेत मन्त्रालयको भनाइ छ। कुखुराको मासु दुई महिनामै 35% बढ्यो। सडक खुले, मूल्य पुरानै अवस्थामा फर्किएन। चाडपर्वमा अझै बढ्ने चिन्ता लगायतका उपशीर्षकमा आमदानी उही खर्च बढेको बढे शीर्षकमा हिमालय टाइम्समा यो खबर छ।
1: खरबुजा बिउको आयात अस्वाभाविक, नेपाललाई ट्रान्जिट पोइन्ट बनाएर तस्करी भएको आशंका शीर्षकमा आर्थिक अभियान दैनिक खबर लेख्छ। पछिल्लो समय वाटरमेलन खरबुजाको बिउको आयात अस्वाभाविक रूपमा ह्वात्तै बढेको देखिएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष 2083-84 पहिलो दुई महिनामै आयात परिमाण अघिल्लो वर्षको सोही अवधिभन्दा झण्डै 5 गुणा पुगेको छ। कुल परिणामको 93% सुडानबाट आएको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2082-83 समेत यसको आयात परिमाण अघिल्लो वर्षभन्दा 16 गुणाभन्दा बढी पुगेको थियो। चालु वर्षको पहिलो दुई महिनामा पनि सोही अवधिको आयात 4.6 गुणा छ।

नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी लाइट्स गुड।

0: Class Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। पार्टीलाई एक ठिक्का बनाउने संकल्प सहित अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसमितिले पारित गरेको छ। तीन दिनदेखि चलेको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिएका हुन्।
3: भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कान्ति लोकपथ बिहिबार बेलुकी 4 बजेदेखि अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरमा बुधबार बसेको जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
2: व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काममा संलग्न भएको पाइएपछि 88 जना चिनिया नागरिकको भिसा रद्द गरिएको छ। उनीहरूलाई जरिवाना गराई अध्यागमन ऐन 2049 अनुसार निष्कासनको प्रक्रिया समेत अघि बढाइएको छ। अध्यागमन विभागले बुधबार जारी गरेको सूचना अनुसार नियम विपरीत नेपालमा बसोबास गरिरहेका 88 जना चिनिया नागरिकको भिसा रद्द गरिएको हो।
3: गत भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीका कारण आर्थिक गतिविधिमा परेको असरले नेपालको आर्थिक वृद्धि अघिल्लो प्रक्षेपणको तुलनामा आर्थिक वर्ष 2083-84 केही सुस्त हुने एसियाली विकास ब्याङ्क एडिबीले बुधबार जनाएको छ।
2: नेपालमा बढिरहेको सार्वजनिक ऋणले गर्दा विकास निर्माणमा असर गर्ने गरेको छ। सरकारले लिएको सार्वजनिक ऋणको साभा ब्याज भुक्तानीमा नै मासिक अरबौं रकम खर्च हुने गरेको छ। सरकारले आर्थिक वर्ष 83-84 दुई महिना साउन र भदौमा 61.5 अर्ब ऋण दिएको छ। तर यो दुई महिनामा सरकारले सार्वजनिक ऋणको साभा ब्याज भुक्तानीका लागि 85 अर्ब तिरेको छ।
3: चालु आर्थिक वर्षको पहिलो दुई महिनामै नेपालको वैदेशिक व्यापार 4.5 अर्ब रुपैयाँ नाघेको छ। आयातसँगै निर्यातमा समेत उल्लेख्य वृद्धि भएपछि दुई महिनामा कुल वैदेशिक व्यापार 4.78 अर्ब 10.65 करोड रुपैयाँ पुगेको हो।
2: पोखरालाई सिधै मध्यपूर्व जोड्ने गरी बुधबारदेखि पोखरा दुबई रुटमा सिधा हवाई उडान सुरु भएको छ। प्रारम्भिक रूपमा एक महिनाको लागि यो रुटमा उडान गर्नका लागि फ्लाई दुबईले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट अनुमति समेत लिएको छ।
3: अब शेयर बजार। यस सताको तेस्रो कारोबार दिन बुधबार शेयर कारोबार परिसूचक नेप्से 36.25 अङ्कले घटेको छ। अघिल्लो 3 कारोबार दिन लगातार बढेको नेप्से बुधबार 36.25 अङ्कले घटेको हो। यस दिन कारोबारमा आएका 13 वटै उपसमूहको परिसूचक घटेर रातामै भएको छ। नेप्से सूचक बुधबार प्री ओपनिङमा 15 अङ्कले बढेको थियो।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो, खुशीको कनेक्शन।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब विदेशका खबर। चिनिया राष्ट्रपति सी जिनपिङ 3 दिने राजकीय भ्रमणका लागि अमेरिका पुगेका छन्। अमेरिकाको राजधानी वासिङटन पुगेका राष्ट्रपति सीलाई अमेरिकी राष्ट्र

0: 23 वर्षे तेन्जिङ शेर्पा। कुमुते पुरुष 82 केजीमाथि उनले नेपाललाई काँस्य पदक दिलाए। जारी एसियाली खेलकुदमा यो नै देशका लागि पहिलो पदक हो।
1: अब विचार तथा विश्लेषण। बिपीका जुत्तामा गगनका खुट्टा शीर्षकमा प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीको विचार हिमालय टाइम्समा छापिएको छ। पार्टी फुटको डिलमै पुगिसकेका बेला गगनहरूले जगाउन सफल भएका छन् भन्नुपर्दछ। केहीको असन्तुष्टि अझै बाँकी नै छ, तर चौथौं महाधिवेशनका बेला सबैजसो केन्द्रीय सदस्यहरूलाई गगनहरूले समेटिसकेका छन्। असन्तुष्ट पक्षकाले राखेका सबै मागहरूलाई सम्बोधन गरी काङ्ग्रेस एकजुट बनाउन गगनहरूले एक कदम पछि हट्ने साहस देखाएको कुरालाई मान्नै पर्दछ। आवश्यक परेका ठाउँमा नौनी भन्दा नरम, उस्तै ठाउँमा फलामभन्दा कडा हुन सक्नुपर्दछ भन्ने मान्यतालाई पूर्णत अनुसरण गरेको देखिन्छ। पार्टी मिलाउन ज्यादै नरम बने भने असोजको महाधिवेशन नसार्न ज्यादै कडा बने, यसबाट गगनका खुट्टाले बिपीको जुत्तालाई पूर्णत न्याय गरेकै ठान्नुपर्दछ। सबै समेट्न नसकेको कुरामा त बिपीका पालामा पनि तुलसी गिरी, परशु नारायणहरू बाहिरिएकै थिए, श्रीभद्र शर्मा पनि काङ्ग्रेसमा रहेका थिएनन्।
0: श्रम बजारमा एआईको प्रयोग चुनौतीसँग डराउने कि उपयोगबाट लाभ लिने, शीर्षकमा रविन सुवेदीको विचार अभियान दैनिकमा छापिएको छ। एआईका कारण सिर्जित नयाँ वातावरणसँग काम गर्नका लागि हाम्रो शिक्षा प्रणालीलाई सिपमूलक बनाउने, तालिम तथा विकासको संस्कृति निर्माण गर्दै जानुपर्ने आवश्यकता देखिन्छ। उचित नीति तथा कानूनको निर्माण गर्न सकियो भने नेपालमा एआईलाई जोखिमको रूपमा होइन, दिगो विकास र आर्थिक रूपान्तरणको रूपमा प्रयोग गर्न सकिन्छ।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खिम्बम।

0: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है।
1: आहा कति मिलेको जोडी।
0: ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है।
1: के कागजात चाहिन्छ म भनिहाल्छु नि।
0: दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाई दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालू आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
4: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
5: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
2: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
6: अहिले बिहानको 6 बज्यो।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सिआइएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सिआइएन खबर .com सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 8 गते बिहिबार सेप्टेम्बर 24 तारिक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको त्रयोदशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: आजदेखि तीन दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमानको समयावधि बढाइयो। प्रतिकार्य योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
1: आज संघीय संसदका दुवै सदन र 5 संसदीय समितिको बैठक। प्रधानमन्त्री बालनले आज राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने। मंसिर पहिलो साता भारत भ्रमणको तयारी।
0: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात सञ्चालनको निर्णय लिन यातायात व्यवसायी महासंघको निर्देशन। स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको संक्रमणको जोखिम।
1: सुडानमा खाद्य संकट गहिरिँदै एल निनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
0: र विश्व एसियन खेलकुदमा महिला कबड्डीको तेस्रो खेल नेपाल आज श्रीलंकासँग खेल्दै। कराँतेमा नेपाललाई कास्य। विराटनगरमा सम्पन्न 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा सुरुमा, भोलिदेखि देशभर भारी वर्षाको आकलन पछि शिक्षा मन्त्रालयले जोखिममुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्नको लागि निर्देशन दिएको प्रसङ्ग।
1: शिक्षा तथा खेलकुद मन्त्रालयले अति ठूलो पानी पर्ने गरिएको पूर्वानुमान र सम्भावित क्षतिको जोखिम टार्न आज र भोलि स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार विद्यालय बिदा दिन आग्रह गरेको छ। मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाईलाई पठाएको पत्रमा असोज 9 देखि 11 गतेसम्म विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्ट्याङको सम्भावना रहेको जनाएको छ। विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज 9 देखि 11 गतेसम्म तोकिएका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा स्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न, स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र गहिरो जोखिम, पहिरोको जोखिम रहेको स्थानमा जान नदिन समेत आग्रह गरेको हो। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार गृह मन्त्रालयले पनि मातहतका निकायमा आवश्यकता अनुसार निर्देशन र निर्णय गरेको प्रवक्ता आनन्द काफ्लेले बताउनुभयो।
3: अत्यावश्यक बाहेक यात्रा नगर्नु हुन र बाढी पहिरो तथा डुबानको जोखिम रहेका स्थानहरूमा नबस्नु हुन पनि आग्रह गर्न चाहन्छु। सरकारले यसको पूर्व तयारीका लागि सबै संयन्त्रहरूलाई सक्रिय बनाएको अवस्था छ। हामीले मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरी सबै जिल्लाहरूमा यसअघि नै पठाइसकिएको छ। यो नेपाल जुन मौसम विज्ञान विभागले गरेको पूर्वानुमानको अवधिमा पनि सो प्रतिकार्य योजना अनुसार सबै जिल्ला स्थित संयन्त्रहरूलाई परिचालन गर्नका लागि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई पनि परिपत्र गरेको र त्यो अनुसार उहाँहरू परिचालित भइसकेको अवस्था छ।
1: यसैबीच जल तथा मौसम सम्बन्धी पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउन जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बाढी तथा आकस्मिक बाढीको अनुसन्धान अवधि पूर्वानुमानको अवधि बढाएको छ। केन्द्रले अब प्रमुख नदीहरूमा बाढीको पूर्वानुमान 3 दिनबाट बढाएर 6 दिनसम्म र नेपालभरका ससाना नदी तथा खोलामा आउने आकस्मिक बाढीको जोखिम पूर्वानुमान 24 घन्टाबाट बढाएर 48 घन्टासम्म पूर्वानुमान गर्न सकिने जनाएको हो। अनुसन्धान केन्द्रले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नयाँ प्रणाली हिजोदेखि कार्यान्वयनमा ल्याइएको छ। यसअघि प्रमुख नदीहरूमा बाढीको जोखिमबारे 3 दिनसम्मको पूर्व सूचना उपलब्ध हुँदै आएकोमा अब त्यसलाई बढाएर 6 दिनसम्म पुर्याइएको हो। यसरी पूर्वानुमानको अवधि बढाउँदा सम्भावित बाढी तथा आकस्मिक बाढीको जोखिमबारे पनि पहिले नै जानकारी प्राप्त हुने र त्यसका आधारमा पूर्व तयारी, सतर्कता, जोखिम वा न्यूनीकरण तथा आवश्यक प्रतिकारका लागि थप समय उपलब्ध हुने केन्द्रका उप कार्यकारी निर्देशक तथा प्रवक्ता डाक्टर राजन भण्डारीले बताउनु भएको छ।
0: यसैबीच प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय गरेर नदीको पानीको सतह र जोखिमको अवस्था वास्तविक र तत्कालको समयमा निगरानी गरिनेछ। नदीको पानी खतराको तहमा कहिले पुग्न सक्छ र त्यसबाट कुन क्षेत्रमा कस्तो प्रभाव पर्न सक्छ भन्ने बारेमा प्राविधिक विश्लेषण गरिनेछ र त्यसैका आधारमा जोखिम क्षेत्रमा रहेका सर्वसाधारण नागरिकलाई हरेक घण्टा सूचना जानकारी दिइने पनि उप्रेतीले बताउनु भयो।
4: सबै सुरक्षा निकायलाई चाहिँ हामीले खबर गरेको अवस्था छ, सतर्क रहनको लागि नम्बर दुई 77 जिल्लामा चाहिँ हामीले यसको मेसेज यस्तो खालको फोरकास्ट आएको छ, पूर्वानुमान यस्तो आएको छ, सतर्क रहन भनेर चाहिँ सिडिओको ग्रुपमा पनि हामीले यो मेसेजलाई पठाइसकेको अवस्था छ। नम्बर तिन कमान्ड पोस्टको बैठक बसेर चाहिँ यसलाई चाहिँ यो सिनारियोमा हामी सवारी साधन रोक्नुपर्ने अवस्था हुनसक्छ, यातायातको साधनको सन्दर्भमा यातायात व्यवसायसँग कुरा गर्नुपर्ने वार्ता गर्नुपर्ने अवस्था हुनसक्ला, सडक खुलाउनु पर्ने अवस्था हुनसक्ला, अनि एम्बुलेन्सको चाहिँ मुभमेन्ट छ त्यसलाई चाहिँ नियमित गर्नुपर्ने अवस्था हुनसक्ला, भनेपछि यो पाटोमा चाहिँ हामी थप चाहिँ कम्युनिकेसन गरिराखेको अवस्था छ।
0: पछिल्लो 12 घण्टाको अवधिमा देशका अधिकांश स्थानमा पानी परेको छ भने एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि मापन गरिएको विपद व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले जानकारी दिनुभएको छ। भोलिदेखि देशभर भारी वर्षाको आकलन गरिएको हो। पानी पर्न भने हिजोबाट नै सुरु भइसकेको छ। उत्तर अण्डमान सागरमा विकसित भई बङ्गालको खाडी हुँदै आएको न्यूनचापीय क्षेत्रका कारण आज बिहिबारदेखि वर्षा बढ्ने अनुमान गरिएको हो। नेपाल मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद वरुण पौडेलले पूर्वी नेपालबाट वर्षा बढ्ने र शुक्रबारबाट 3 दिन देशभर पानी पर्ने आकलन गरिएको बताउनुभयो। भारी वर्षापछि बाढी पहिरो आउन सक्ने उच्च जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयले 77 जिल्लालाई नै निर्देशन दिइसकेको छ। 2 वर्ष अघिको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको काभ्रे सिन्धुली खण्डमा बिहिबार आजदेखि 4 दिन राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढी पहिरोको जोखिमलाई ध्यानमा राखी बिपी राजमार्गको काभ्रे खण्डमा बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पनि सडक र मौसमको अवस्था बुझेर मात्रै सवारी साधन चलाउन सवारी चालक र व्यवसायीलाई अपिल गरेको अध्यक्ष सरोज सिटौलाले सिआइएनसँग बताउनुभयो।
5: महासङ्घले विपद व्यवस्थापनको जो सूचना जो आएको छ 8 गतेदेखि 12 गतेसम्म त्यो ढङ्गबाट वर्षा हुने भन्ने जुन कुरा विपदले सूचना जारी गरेको छ त्यो सूचनाको आधारमा र मैले बैठकको आधारमा अत्यन्तै धेरै जोखिम वर्षा हुने जोखिम हुने परिस्थिति भएको हुनाले सार्वजनिक सवारी साधन हाम्रो स्थानीय प्रशासनसँग समन्वय गरेर मात्रै सवारी साधन चलाउनु होला अन्यथा जोखिम जोकिएका स्थानहरूमा चाहिँ राख्नुहोला भन्ने जो कुरा सूचना महासङ्घले पठाएको छ त्यही नै।
1: अब संघीय संसदका दुवै सदनको बैठक बस्ने प्रसंग। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज बोलाइएको छ। यसै गरी संघीय संसद अन्तर्गतका विभिन्न 5 वटा विषयगत समितिको बैठक पनि आज बस्दैछ। सिंहदरबारमा बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा 2 वटा नयाँ विधेयक सम्बन्धी कार्यसूची तय गरिएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। त्यस्तै बैठकमा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यता राष्ट्रिय सभाको बैठक पनि अपरान्ह 1 बजेर 15 मिनटका लागि बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको बेहोरा पढेर सुनाउनु हुने कार्य तालिका रहेको छ। यस लगतै बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने पनि कार्यसूची तय गरिएको छ। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले लोकसेवा आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची छ। साथै विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले विकास आर्थिक मामिला तथा सुशासन समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नुहुनेछ। यसैबीच आजै विभिन्न 5 वटा संसदीय समितिका बैठकहरू पनि बस्दैछन्। निर्धारित कार्यतालिका अनुसार कृषि तथा प्राकृतिक स्रोत समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास आर्थिक मामिला र सुशासन समिति र संसदीय सुनवाई समितिको बैठक पनि बस्दैछ।
0: प्रधानमन्त्री बालेन्द्र साहब हिजो राति अमेरिकाको न्युयोर्क पुग्नु भएको छ। संयुक्त राष्ट्रसङ्घको 81 महासभामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्न उहाँ न्युयोर्क स्थित राष्ट्रसङ्घको मुख्यालयमा पुग्नु भएको हो। प्रधानमन्त्री शाहलाई जोन एफ केनेडी विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरद राज आरन तथा न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत दधिराम भण्डारी लगायतले स्वागत गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको छ। अमेरिका पुगे लगतै उहाँले आम महासभामा नेपालले गर्नुपर्ने प्रस्तुतिका विषयमा परामर्श सुरु गर्नुभएको त्यहाँ स्थित नेपालको स्थायी नियोगले जानकारी दिएको हो। महासभाको उच्चस्तरीय सत्रमा स्थानीय समयअनुसार बिहिबार राति 8 बजेर नेपाली समयअनुसार शुक्रबार बिहान प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम छ। त्यसका लागि नेपाल सरकारका तर्फबाट एजेन्डा सहितको सम्बोधन भाषण तयार गरिएको छ। प्रधानमन्त्री शाहले सम्बोधनको केही घण्टा अघि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेटवार्ता गर्ने जानकारी दिएको छ। यसैबीच न्युयोर्कमा गत 4 असोजदेखि रहनुभएका परराष्ट्र मन्त्री शिशिर खनालले भने विभिन्न देशका समकक्षी तथा संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीसँग भेटवार्तालाई तीव्रता दिनुभएको छ। उहाँले भारतीय समकक्षी डाक्टर एस जयशंकर सहित विभिन्न देशका समकक्षी र राष्ट्रसङ्घीय उच्च अधिकारीसँग भेट गर्नुभएको हो। खनाल र जयशंकर बीच प्रधानमन्त्री शाहको आगामी भारत भ्रमण, दुई देश बीचका द्विपक्षीय परियोजना तथा पछिल्ला आपसी सहमतिका विषयमा छलफल भएको जनाइएको छ। प्रधानमन्त्री शाहले मङ्सिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भइरहेको बेला न्युयोर्कमा भएको यो भेटलाई दुई देश बीचको आगामी उच्चस्तरीय सम्वादको तयारीका रूपमा पनि विश्लेषण गरिएको छ। प्रधानमन्त्री शाहले 7 र 8 मङ्सिरमा भारत भ्रमण गर्ने लगभग तय भइसकेको स्रोतहरूले बताएका छन्। जयशंकरको भेट अत्यन्तै उपलब्धिपूर्ण रहेको परराष्ट्र मन्त्री खनालले पनि सामाजिक सञ्जालबाट जानकारी गराउनु भएको छ।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढीपछि प्रभावितको स्वास्थ्यमा देखिन सक्ने जोखिम,
6: स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस आफैले नै पनि गर्नुपर्ने हुन्छ।
0: स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव, सेना र प्रहरीलाई जलविद्युतको आइपिओमा 2% सेयर लगायतका खबर बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
7: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
0: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
7: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
0: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा निजामती विधेयक बारे लोकसेवाको सुझाव, यसै साथ शीर्षकमा नरेन्द्र सापकोटाले लेख्नु भएको खबर प्रकाशित छ। लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकको मस्यौदा परामर्श सहित यसै साता सरकारलाई फिर्ता पठाउने अन्तिम तयारी गरेको छ। आयका पदाधिकारीको विभिन्न चरणमा बसेको बैठकले विधेयकको मस्यौदामाथि छलफल गरेर टुङ्गोमा पुर्याएको छ। त्यस्तै स्वास्थ्यकर्मीलाई हातपात गरे कैद र जरिवाना शीर्षकमा नारायण काफ्रेले खबर लेख्नु भएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था उपहरूको कसुरमा कसुरदारलाई हुने सजायमा कैद तथा सजायको दुवै व्यवस्था आकर्षित हुने गरी दण्डात्मक व्यवस्था बढाउने प्रस्ताव सरकारले गरेको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधन विधेयक मार्फत सरकारले यसअघिको कैद वा सजायको विकल्पलाई दुवै बाध्यात्मक बनाउन प्रस्ताव गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले विधेयक प्रतिनिधि सभामा दर्ता समेत गर्नुभएको छ। त्यस्तै भित्रपृष्ठमा जलविद्युत आयोजनाबाट 56% उदार शीर्षकमा मित्र भण्डारीको खबर छ भने नेपाललाई थप सहयोग गर्दै अमेरिका शीर्षकमा अर्को खबर प्रकाशित छ। अमेरिकाले नेपाललाई थप 3,10,00,000 रुपियाँ डलर बराबरको सहयोग उपलब्ध गराउने भएको छ। अमेरिकाको विदेश मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री सुशील खनालसँग राजनीतिक मामिला हेर्ने अमेरिकी उप विदेश मन्त्री एलिसन हुकरले हिजो न्युयोर्कमा भेटवार्ता गर्दै नेपाललाई हिमबाडी पछिको पुनर्स्थापनामा थप सहयोग गर्ने घोषणा समेत गर्नुभएको हो। त्यस्तै भित्रपृष्ठमा ऊर्जा र सिँचाइको पुनरुत्थानका लागि 8 खर्ब लाग्ने अनुमान शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै एडिबीले घटायो नेपालको आर्थिक वृद्धिको प्रक्षेपण 4.1% रहने संशोधित अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। एसियाली विकास बैङ्कले आर्थिक वर्ष 83-84 नेपालको आर्थिक वृद्धि दर 4.1% रहने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण गत जुलाईमा प्रक्षेपण गरिएको भन्दा 0.4% कमी हो। त्यस्तै लघु घरेलु तथा साना उद्योगलाई प्राथमिकतामा राख्न माग शीर्षकको खबर छ भने अन्तर्राष्ट्रिय गन्तव्यसँग जोडियो पोखरा शीर्षकमा फणिन्द्र अधिकारीले लेख्नु भएको खबर पनि प्रकाशित छ।
0: आजका सबैजसो पत्र पत्रिकाले फ्लाइ दुबईले पोखरा दुबई व्यावसायिक उडान सुरु गरेको बारेमा खबर छापेका छन्। पहिलो उडानबाट 113 यात्रु नेपाल आए अनि 153 जना त्यसतर्फ गएका छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फ्लाइ दुबईको उडान सुरु भएसँगै पोखरालाई अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्धन, आर्थिक गतिविधिको विस्तारसँगै काठमाडौँ केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्न ऐतिहासिक अवसर समेत रहेको टिप्पणी गर्नुभयो। उडान सुरु भएसँगै हवाई मार्गबाट दुबईसँगै मध्यपूर्व, युरोप, अफ्रिका लगायतका 250 भन्दा धेरै सहरसँग पोखराको पहुँच पुगेको पनि उहाँले उल्लेख गर्नुभयो। 31.58% बढ्यो आयात, निर्यातमा 61.86% वृद्धि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर छ। बटेकोशी बाढीले रसुवा नाका बन्द भए पनि चीनतर्फको आयात निर्यात दुवैमा वृद्धि भएको तथ्याङ्कले देखाएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर, उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड, किरा परेको कच्चा पदार्थबाट गुदपाक शीर्षकमा अजित अधिकारीले लेख्नु भएको खबर छ। किरा परेको र म्याद गुज्रिएको कच्चा पदार्थ प्रयोग गरेर गुदपाक र पुष्टकारी बनाएको पाइएपछि ढुङ्गे अड्डा स्थित उद्योगलाई बन्द गरिएको छ अनि अनुज्ञान पत्र बिनै गुदपाक र पुष्टकारीको उत्पादन भएको पाइएको छ। मङ्गलबार राति सोही ठाउँमा रहेको गुदपाक उद्योग बज्रवाराही भण्डारमा पनि विभागले अनुगमन गरेको थियो। त्यसक्रममा अनुज्ञान पत्र बिनै गुदपाक र पुष्टकारी उत्पादन गरिरहेको फेला परेको थियो। उपभोक्ता थप सचेत बन्नुपर्ने भएको छ। कालीकोटका तत्कालीन भूमि आयोगका अध्यक्षसहित 12 जना विरुद्ध भ्रष्टाचारको मुद्दा चलेको बारेमा रमेश रावलले सुर्खेतबाट लेख्नु भएको खबर पनि छापिएको छ। लम्बियो कङ्ग्रेसको पालिका अधिवेशन अनि देउबा समूहका नेताको जिम्मेवारी खोसियो शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत सबै पालिकामा बुधबार अधिवेशन सक्ने पूर्व कार्यतालिका भए पनि सम्भव नभएपछि शुक्रबारसम्मको लागि लम्ब्याइएको छ। बुधबार 56 जिल्लाका 512 पालिकामा अधिवेशन सुरु भएको छ भने बाँकी 241 पालिकामा आज र भोलि अधिवेशन हुने काङ्ग्रेसले जानकारी दिएको छ। नेपाली काङ्ग्रेसले सुदूरपश्चिममा पार्टीको जिल्ला र पालिकाको नेतृत्वमा रहेर महाधिवेशन प्रक्रियामा सहभागी नहुने निवर्तमान सभापति शेरबहादुर देउबा समूहका नेताहरूको जिम्मेवारी खोसेको पनि खबर छापिएको छ। भटेकोशी बाढीका विस्थापितलाई कहाँ र कसरी गरिँदैछ पुनस्थापना शीर्षकमा सुभाष भट्टले लेख्नु भएको छ। पुनस्थापनाका लागि भूमि व्यवस्था मन्त्रालयले नुवाकोटमा 2,665 रोपनी 6 आना अनि रसुवामा 591 रोपनी 2 आना र धादिङमा 22 रोपनी जग्गा पहिचान गरेको छ। विस्थापितलाई आवास व्यवस्थापनको तयारी गरिएको हो। नागरिक दैनिकमा लघुवित्तमा निष्क्रिय कर्जा 51 अर्ब शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छापिएको छ। घट्दैको पानी भण्डार शीर्षकमा श्रीराम सुविदीले लेख्नु भएको खबर छ भने द्रुत मार्ग तेस्रो पटक म्याथप शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सरकारले बहुचर्चित परियोजना फास्ट ट्र्याक द्रुत मार्ग निर्माणको अवधि फेरि थपेको हो। तेस्रो पटक म्याथ थपेर निर्माणको अवधि 2086 चैत मसान्तसम्म पुर्याइएको उल्लेख गरिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसङ्घ महासभामा नेपालले जलवायु न्यायको माग गर्ने शीर्षकमा अनिल गिरीले लेख्नु भएको खबर छ भने रहेनन् केयुका संस्थापक शर्मा शीर्षकमा सुदीप कैनीले लेख्नु भएको खबर छापिएको छ। अदालतको आलोचनामा उत्रिए राष्ट्रपाका वकिल सांसद शीर्षकमा जयसिंह महराले लेख्नु भएको खबर छ भने पोखरेल र पौडेल लच्किएपछि ओलीको पल्ला भारी शीर्षकमा गङ्गा बिसीले लेख्नु भएको खबर पनि छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। सुडानमा पछिल्लो समय हिंसा बढ्दै गएपछि सर्वसाधारणको विस्थापन तीव्र भएको र खाद्य सङ्कट झन गहिरिँदै गएको भन्दै संयुक्त राष्ट्र सङ्घका मानवाधिकार निकायहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्। संयुक्त राष्ट्र सङ्घीय मानव मामिला समन्वय कार्यालयका अनुसार पूर्वी र दक्षिण दारफुर राज्यमा भएका विभिन्न झडपमा कम्तीमा 13 जनाको मृत्यु भएको छ। हिंसाका कारण स्थानीय बजारहरू प्रभावित हुनुका साथै ठूलो संख्यामा मानिसहरू आफ्नो घर छोडेर विस्थापित भएका छन्। एलनिनोका कारण बढेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब 4,51,000 मानिसको मृत्यु हुन सक्ने अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताहरूले जुन 2026 फेब्रुअरी 2027 एलनिनोका कारण हुने अतिरिक्त गर्मी जन्य मृत्युको यस्तो अनुमान गरेका हुन्। जलवायु परिवर्तन, खाद्य असुरक्षा र बढ्दो ऊर्जा लागतको सामना गरिरहेका गरिब तथा विकासोन्मुख देशहरूमा यसको प्रभाव बढी हुने अध्ययनले देखा अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र सङ्घमा अमेरिका र इरानका प्रतिनिधि बीच धेरै राम्रो वार्ता भएको बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। एसियाली बजारमा प्रारम्भिक कारोबारका क्रममा मध्यपूर्वमा फेब्रुअरीमा युद्ध सुरु भएपछि पटक पटक $100 भन्दा माथि पुगेको तेलको मूल्य पछिल्लो समय भने उक्त स्तरभन्दा तल झरेको हो।
0: साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ। क्रान्तिका तेन्जिङ शेर्पाले पुरुष कुमुते 84 किलोभन्दा माथिको तौल समूहमा कास्य पदक जित्न सफल हुनुभएको। सेमी फाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग 5-0 पराजित हुनुभएको थियो। सेमी फाइनलमा पराजित भएपछि उहाँले कास्य पदकका लागि प्रतिस्पर्धा गर्नुभएको थियो। यसैबीच विश्व एसियन खेलकुद अन्तर्गत महिला कबड्डीको आफ्नो दोस्रो खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ। जापानको तोकाई सिटिजन जिम्नेसियममा हिजो भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग 37-18 पराजित भएको हो। ड्रिम टु प्लेयर 23 वर्ष मुनिको T20 क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरले जितेको छ। नेपाल प्रिमियर लिग NPL फ्रेन्चाइज टोलले विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट सङ्घको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न प्रतियोगिताको राउन्ड रोबिन लिग चरणमा उदयपुरले 4 खेल जित्दै अपराजित रूपमा उपाधि उचालेको हो। र कर्णाली प्रदेशमा आगामी मङ्सिर 16-29 गतेसम्म आयोजना हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि जिल्ला संयोजक तोकिएको छ। प्रदेश खेलकुद विकास परिषदले 10 जिल्लाका लागि 5 जनालाई संयोजक तोकेको हो।
1: बाढी प्रभावितको स्वास्थ्य समस्या समाधानमा सरकारवाला सरकारी निकायको भूमिका सबैभन्दा धेरै महत्त्वपूर्ण। विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
8: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
8: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
8: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
1: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
9: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब बाढी प्रभावित क्षेत्रमा हुन सक्ने स्वास्थ्य जोखिमको कुरा। भोटेकोसी बाढीपछि प्रभावितमा देखिने तत्काल र दीर्घकालीन समस्या अनि समाधानका लागि चाल्नुपर्ने कदमका बारेमा हामीले जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँग कुराकानी गरेका छौँ।
6: केही ट्रमाहरू भएको छ भने उपचार, केही महामारी फैलिन सक्ने छ भने प्रिभेन्सन र उपचार, जस्तो खोप लगायतका कुराहरू अघि नै आइसक्यो, पोषणका कुराहरू र अनि अहिले पछिल्लो अवधिमा देखिन सक्ने चाहिँ यो मानसिक सामाजिक यो मानसिक समस्याहरू, स्वास्थ्यका कुराहरू, यी कुराहरूमा हामीले अलिकति योजना बनाएर योजनाबद्ध रूपमा हामी त्यसका एक्सपर्टहरूसँग बसेर स्वास्थ्य सेवा दिनुपर्ने हुन्छ।
0: विगतको विपद र अहिलेको विपदलाई हेर्ने हो भने हामीले अलि कुन कुन खालको महामारी फैलिन सक्छ त्यसमा हामीले सावधानी अप्नाउनु पर्यो।
6: पानीजन्य महामारीहरू जस्तो हैजा, जन्डिस भन्छ, हेपाटाइटिस भन्छ, मलेरिया, डेङ्गुहरू पनि हुनसक्छ, अनि त्यसपछि सरुवा रोगहरू जस्तो एउटा ग्रुपमा मानिसहरू बसेका छन्, जस्तो रुगाखोकी, न्युमोनियाहरू हुनसक्छ, दादुराहरू फैलिन सक्छ, यस्ता अनि छालाका रोगहरू हुनसक्छन्। सँगसँगै मानसिक समस्या जस्तो छुट्टा छुट्टै बसेका मानिसहरू अहिले एउटा सेल्टरहरू एकै ठाउँमा बस्नु परेको छ, ती कुराहरूलाई हामीले अलि हेर्नुपर्ने हुन्छ।
0: सरुवा रोग अथवा कुनै महामारी नफैलियोस् भन्नको लागि यो व्यक्तिगत रूपमा जो होल्डिङ सेन्टरमा बस्नु भएको छ अथवा प्रभावित हुनुहुन्छ उहाँले के कुरा ख्याल गर्नु पर्यो र अरू सरकारवाला निकायको भूमिका के हुन्छ?
6: नेपाल सरकारले र सम्बन्धित निकायहरूले गर्न हुने के गर्न नहुने के भनेका जुन कुराहरू छन् त्यो कुरालाई उहाँहरूले पनि मानिदिनु पर्यो, स्वीकार दिनु पर्यो। स्थानीय स्वास्थ्य कर्मीहरूले दिएका अथवा सम्बन्धित निकायहरूले दिएका कुराहरूलाई मनन गर्नु पर्यो र आफूमा लागू गर्नु पर्यो। खानपानका कुराहरू हुनसक्छन्, सुरक्षाका कुराहरू हुनसक्छन्। यति बेला स्वास्थ्य सुरक्षा सँगसँगै बाल बालिकाहरू अपहरणमा पर्ने, महिलाहरू अथवा किशोर किशोरीहरू माथि अरू शारीरिक आक्रमणहरू हुने त्यस्ता कुराहरू पनि हुनसक्छन्। ती कुराहरूमा पनि ध्यान दिनु पर्यो।
0: अभिभावकको भूमिका चाहिँ के हो जो अहिले होल्डिङ सेन्टरमा हुनुहोला अथवा नहुला हुनुहोला? अघि यहाँले भने जस्तै किशोरी बालबालिकाको विषय पनि त्यतिकै जोखिमपूर्ण छ, अभिभावकले के कुरामा ध्यान दिनु?
6: अभिभावक पनि अहिले ट्रमामा हुनुहुन्छ, आघातमा हुनुहुन्छ। उहाँहरू पहिले त आफै एउटा आफूले आफैलाई सम्झाएर सामान्य अवस्थामा आउने कोसिस गर्नु पर्यो। अर्को उहाँहरूको अभिभावकीय भूमिका, जस्तो भोलि सेल्टरका कुराहरू होलान्, बालबालिकाहरूको शिक्षा दीक्षाका कुराहरू होलान्, स्वास्थ्यका कुराहरू होलान्, अब रोजगारी आदिका कुराहरू होलान्, त्यसमा समुदायसँग मिलेर अथवा स्थानीय तहहरूसँग मिलेर अथवा आफ्नो एउटा ग्रुपहरू बनाएर उहाँहरू एउटा नर्मल अवस्थामा आउने कोसिस आफैले नै पनि गर्नुपर्ने हुन्छ।
0: जनस्वास्थ्यविद डाक्टर झलक गौतमसँगको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: आजदेखि 3 दिनसम्म जोखिमयुक्त क्षेत्रमा शैक्षिक संस्था बन्द गर्न शिक्षा मन्त्रालयको निर्देशन। मौसम पूर्वानुमान समयावधि बढाइयो। प्रतिकार योजना अनुसार तयारी अवस्थामा रहन गृह मन्त्रालयको परिपत्र।
0: आज संघीय संसदका दुवै सदन र 5 संसदीय समितिको बैठक। प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्ने मङ्सिर पहिलो साता भारत भ्रमणको तयारी।
1: मौसमको पूर्व सूचना अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न यातायात व्यवसायी महासङ्घको निर्देशन। स्वास्थ्य कर्मीलाई हातपात गरे कैद र जरिवानाको प्रस्ताव। बाढी प्रभावित क्षेत्रमा पानीजन्य संक्रमणको जोखिम।
0: सुडानमा खाद्य संकट गहिरिँदै एलनिनोको प्रभावले विश्वभर करिब 4.5 लाख मानिसको मृत्यु हुन सक्ने अध्ययन प्रतिवेदन सार्वजनिक। अमेरिका इरान वार्तापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो।
1: र विश्व एसियाली खेलकुदमा महिला कबड्डीको तेस्रो खेलमा आज नेपालले श्रीलङ्कासँग खेल्ने।
0: साझा खबरको अन्त्यमा कार्टुन कार्टुन हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौँ। व्यङ्ग्य गर्न खोजिएको छ विश्लेषक भरत दाहाल पक्राउ परेको सन्दर्भमा विभिन्न विषयमा समसामयिक राजनीतिक लगायत अरू कूटनीतिक क्षेत्रमा उहाँले विचार राख्दै आउनु भएको थियो। तर चिया खाँदै गर्दाखेरि पक्राउ गरिएको र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रणमा लिन खोजेको भनेर सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणीहरू पनि भइरहेको छ। एउटा बन्द कोठा जस्तो कुनै चिया पकाउने ठाउँ अथवा चिया खाने चिया घर जस्तो देखिन्छ, जहाँ एकजना भरत दाहाल जस्ता देखिने व्यक्ति अगाडिपट्टि बसेर केही खाँदै गरेको र बिस्कुटका दुई चार टुक्रा र एउटा चियाको कप पनि त्यहाँ देखिन्छ। र त्यति नै खेर त्यहाँ एकजना प्रहरी पुगेका छन् जसको दाहिने हातमा हतकटी यसरी झुन्ड्याइएको छ र ती केही भन्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ, भू राजनीतिक कारणले तपाईँलाई पक्राउ गर्ने आदेश छ, अरू विश्लेषण चाहिँ चौकीमै गरौँला।
1: हस्त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिलेलाई लिट प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज युट्युब च्यानल सँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरूको सङ्गालो बिहान 6:30 बजेको विजय खबरमा अजय पौडेलको नमस्कार। विजय खबरको सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। नेपाली कांग्रेस गैंडाकोट नगर कार्य समिति निर्विरोध निर्वाचित, सभापतिमा खेमराज सापकोटा, भरतपुर महानगरको सभापतिमा बुद्धिकान्त नेउबाने निर्वाचित, रत्नगर नगर समितिमा उमेश गिरीको प्यानलले विजयी। नारायणी सामुदायिक वनको 14 साधारण सभा सम्पन्न, गैंडाकोट इङ्ग्लिस स्कुलको ध्यानाकर्षण, विद्यार्थीमाथि शारीरिक सजाय दिने शिक्षक सेवाबाट निष्कासित। र कवि डाँडा आख्यान पुरस्कार राजमातालाई प्रदान गरिने, भरतपुर अस्पतालमा 2 महिनामा 122 सर्पदंशका बिरामी, चितवनमा ट्राफिक लाइट राख्ने कार्य तीव्र।
1: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाई गैंडाकोट फन पार्क छँदैछ नि।
3: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
4: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 35औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्थाको रूपमा परिचित गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुरको 35औं वार्षिक साधारण सभा यही असोज 9 गते शुक्रबारका दिन श्रीराम पार्टी प्यालेसमा आयोजना गरिएको र सम्पूर्ण सदस्यहरूलाई साधारण सभामा उपस्थितिका लागि पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 9 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस गैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुर।

0: आज मिति विक्रमसम्म 2083 असोज 8 गते बिहीबार तदनुसार 24 सेप्टेम्बर सन् 2026 र आज भाद्र शुक्ल पक्ष त्रयोदशी तिथि। खबरको सुरुवातमा नेपाली काङ्ग्रेस गैंडाकोट नगर कार्य समिति निर्विरोध निर्वाचित भएको छ र सभापतिमा खेमराज सापकोटा निर्वाचित हुनुभएको छ। यसैसँग सम्बन्धित समाचार। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत सम्पन्न गैंडाकोट नगर अधिवेशनबाट खेमराज सापकोटा सभापतित्वमा नगर कार्य समिति निर्विरोध निर्वाचित भएको छ। नगर सभापतिमा खेमराज सापकोटा सहित उपसभापतिमा गोविन्द प्रसाद घिमिरी र तुलसी गैरे सुवेदी, सचिवमा अर्कबहादुर घर्ती तथा सहसचिवमा रत्नबहादुर बोहरा निर्वाचित हुनुभएको छ। त्यसै गरी युवा, महिला, दलित तथा नगरका विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू चयन भएका छन्। निर्वाचन सम्बन्धी विवरण अनुसार कार्य समितिमा 46 जना समेटिएको निर्वाचन समितिले जानकारी गराएको छ। नवनिर्वाचित नगर सभापति खेमराज सापकोटाले आफूलाई प्रदान गरिएको जिम्मेवारीलाई विश्वास र अवसरको रूपमा ग्रहण गर्दै पार्टी संगठनलाई थप एकताबद्ध र सुदृढ बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले सबै नेता, कार्यकर्ता तथा नयाँ पुस्तालाई समेट्दै आपसी सहकार्य, संवाद र संगठन विस्तारलाई प्राथमिकता दिने बताउनु भएको छ। साथै जनताका समस्या र आवश्यकतालाई केन्द्रमा राखेर पार्टीलाई जनतासँग अझ नजिक बनाउने धारणा पनि उहाँले व्यक्त गर्नुभएको छ। निर्वाचित नयाँ कार्य समितिले पार्टीभित्रका एकता र सहकारीलाई मजबुत बनाउँदै संगठन विस्तार, कार्यकर्ताको सक्रियता तथा जनसम्पर्कलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने अपेक्षा गरिएको छ। नेपाली काङ्ग्रेस भरतपुर महानगरको सभापतिमा बुद्धिकान्त नेउपाने निर्वाचित हुनुभएको छ। बुधबार भएको निर्वाचनको परिणाम अनुसार निर्वाचन समितिको निर्वाचनमा 1335 मत खसेकोमा 1335 मध्ये 1232 मत खसेको थियो। नेउपानेले 660 मत प्राप्त गर्नुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी ज्योति प्रसाद कण्डेलले 413 मत ल्याउनुभयो भने अर्का प्रतिस्पर्धी कृष्ण विलास अधिकारीले 159 मत मात्र ल्याउनुभयो। उपसभापतिमा मित्रनिधि तिवारी विजय हुनुभएको छ। उहाँले 715 मत ल्याउनु भएको छ। उहाँका प्रतिस्पर्धी रेशमबहादुर देउजाले 477 मत ल्याउनुभयो। सचिवमा युवा उम्मेद्वार सुमित पराजुलीले लोकप्रिय मत ल्याउनुभयो। उहाँले 781 मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी रामजी पौडेलले 436 मत प्राप्त गर्नुभयो। अधिवेशनबाट महिलातर्फको उपसभापतिमा कल्पना पौडेल खड्का र सहसचिवमा देवबहादुर थापा निर्विरोध निर्वाचित भइसक्नु भएको छ भने त्यस्तै 43 जना कार्य समिति सदस्य पनि निर्विरोध निर्वाचित भएको मतदान अधिकृत रामेश्वर पौडेलले जानकारी दिनुभएको छ। नेपाली काङ्ग्रेस रत्नगर नगर समितिको सभापति पदमा उमेश गिरी आफ्नो पुरै प्यानलसहित शानदार जित दर्ता गराउन सफल हुनुभएको छ। कडा प्रतिस्पर्धात्मक वातावरणमा भएको निर्वाचनमा सभापति पदका लागि प्रत्याशी उमेश गिरीले 295 मत प्राप्त गर्दै नगर सभापतिमा बाजी मार्नु भएको हो। उहाँका प्रतिस्पर्धी रामहरि नेउपानेले 194 मत प्राप्त गर्नुभयो। गिरीलाई नेउपानेले 101 मतको फराकिलो अन्तरले पराजित गर्दै नगर सभापतिको कमान्ड सम्हाल्न पुग्नु भएको हो। त्यस्तै गरी उपसभापति पदमा अरिलामी छाने सर्वाधिक 319 मत ल्याएर जित हासिल गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी नारायण महतोले 183 मतमा चित्त बुझाउनु परेको छ भने महिला उपसभापतितर्फको प्रतिस्पर्धामा सरस्वती चालिसले 268 मत ल्याउँदै विजय हासिल गर्नुभएको छ। जहाँ उहाँका प्रतिस्पर्धी रीता अधिकारीले 225 मत प्राप्त गर्नुभएको छ। सचिव पदमा पनि निकै प्रतिस्पर्धात्मक भिडन्त देखिएको थियो। सचिवमा सुरेश जङ पाण्डेले 256 मत ल्याएर विजय हासिल गर्दा उहाँका निकटतम प्रतिस्पर्धी सुबर्ण घिमिरेले 245 मत प्राप्त गर्नुभएको छ। पाण्डेले घिमिरेलाई 11 मतको सूक्ष्म अन्तरले पराजित गर्नुभएको हो। सहसचिव पदको अन्तिम परिणाम अनुसार मिलन कुमार छेत्री 269 मतका साथ विजय हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी पुरुषोत्तम लामिछानेले 230 मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी गराएको छ। बंगालको खाडीमा विकसित भएको शक्तिशाली न्यूनचापीय प्रणालीका कारण नेपालमा बिहीबारदेखि 11 गतेसम्म भारी वर्षा र हिमपातको उच्च जोखिम देखिएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सम्भावित विपदलाई ध्यानमा राख्दै देशभरका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेष गरी हिमाली क्षेत्रमा भारी हिमपात र पहाडी तथा तराई क्षेत्रमा बाढी पहिरोको जोखिम बढेपछि सरकारले देशभरका संयन्त्रलाई हाई अलर्टमा राखेको जानकारी गराएको छ। मौसमविद हरिप्रसाद ढकालका अनुसार आइतबारसम्म देशका सबैजसो भागमा पानी पर्ने जनाइएको छ। उहाँका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्टाङ र आबहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यी प्रदेशका एक वा दुई स्थानमा अति भारी वर्षाको समेत पूर्वानुमान गरिएको जानकारी गराइएको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले सम्भावित मौसम विपदको जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायहरूलाई आवश्यक तयारी समन्वय तथा पूर्व सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सञ्जाल मार्फत मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यही असोज 9 गतेदेखि असोज 11 गतेसम्म देशका विभिन्न स्तरमा मेघगर्जना चट्याङ आवाहरूसित भारीदेखि अति भारीको वर्षाको सम्भावना रहेको उल्लेख गर्दै त्यस्तो आग्रह गर्नुभएको हो। साथै उहाँले सम्पूर्ण नागरिकहरूलाई सुरक्षित रहन सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन पनि आग्रह गर्नुभएको छ। विभागले ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाउनु भएका व्यक्तिहरूलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित गर्न वा पुनर्विचार गर्न विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर तथा आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ। यसैबीच यता शुक्रबारदेखि केही दिनसम्म भारी वर्षा हुने पूर्वानुमान भएसँगै त्यसबाट हुन सक्ने बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै सडक विभागले उच्च सतर्कता अपनाएको छ। सम्भावित विपदको कारण मुख्य राजमार्गहरू अवरुद्ध हुन नदिन विभागले देशभर 240 बढी हेभी उपकरण अर्थात् मेसिन तथा प्राविधिक टोलीलाई तयारी अवस्थामा अर्थात् स्ट्यान्ड बाई राखेको जानकारी गराएको छ। सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शोभराज नेउपानेले वर्षाको कारण कतै पनि सडक अवरुद्ध भएको सूचना पाएको आधा घण्टाभित्र मेसिन पुग्ने र दुई घण्टाभित्र सडक सुचारू गर्ने गरी विशेष कार्ययोजना लागू गरिएको जानकारी गराउनु भएको छ। नागडुङ्गा मुगलिन पृथ्वी राजमार्ग कान्ति लोकपथ बिपी राजमार्ग तथा रसुवर्जन्य सडक खण्डका पहिरो जोखिम क्षेत्रमा विभागले विशेष गरी निगरानी बढाएको जानकारी गराइएको हो। हालै पहिरो गएका झ्याप्ले खोला कृष्णभीर लगायतका ठाउँमा पनि प्रारम्भिक रोकथामको काम गरिएको र सम्भावित पहिरो रोकथाम तथा तत्काल पन्छाउन मेसिनहरू तैनात अवस्थामा राखिएको विभागले जानकारी गराएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वानुमान गरे अनुसार आगामी असोज 9 गतेदेखि शुक्रबार गतेदेखि 11 गतेसम्म लोक गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जनदेखि हल्का भारी हुने सम्भावना रहेको भन्दै वायुसेवा कम्पनीहरूले उडान सञ्चालनमा उच्च सतर्कता अपनाएको जानकारी गराएका छन्। वायुसेवा सञ्चालक सङ्घ नेपालको ले आफ्नो सदस्य वायुसेवा कम्पनीलाई जारी गरेको सर्कुलर मार्फत उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशसहित अन्य प्रदेशका केही स्थानमा मेघगर्जनसहित चट्याङ र आवाहरीका साथै भारी वर्षा हुने सक्ने देखिएको छ। विभागका अनुसार बाढी पहिरो तथा भोक्साईको जोखिम समेत रहेको छ। भारी वर्षाका कारण सहरी तथा तराईका क्षेत्रमा डुबानको जोखिम रहनुका साथै ठूला नदीहरूमा जल सतह बढ्ने जनाइएको छ। यसबाट सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि आग्रह गरिएको छ। गैंडाकोट 2 मा रहेको गैंडाकोट इङ्लिस स्कूलले कक्षा 8 मा अध्ययन गर्ने विद्यार्थीमाथि शिक्षकबाट भएको शारीरिक सजायको क्रममा कानमा चोट लागेको घटनाप्रति दुःख व्यक्त गर्दै सम्बन्धित शिक्षकलाई सेवाबाट निष्कासन गरिएको जानकारी गराएको छ। विद्यालयले जारी गरेको विज्ञप्तिमा असोज 4 गते शिक्षकबाट विद्यार्थीमाथि शारीरिक सजाय भएको र त्यस क्रममा विद्यार्थीको कानमा चोट लागेको उल्लेख गरिएको छ। विद्यार्थीको सूचना सम्मान मर्यादा तथा शारीरिक तथा मानसिक हित विद्यालयको सर्वोच्च प्राथमिकता रहेको उल्लेख गर्दै कुनै पनि शिक्षक वा कर्मचारीबाट विद्यार्थीमाथि शारीरिक वा मानसिक सजाय हुनु विद्यालयको नीति शिक्षक आचार संहिता तथा प्रचलित कानुनको मर्म विपरीत रहेको विद्यालयले स्पष्ट पारेको छ। घटनापछि विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा विद्यार्थीको कानको जालीमा 80% क्षति पुगेको र सुन्ने क्षमता घटेको भन्ने समाचार प्रकाशित भएको भन्दै विद्यालयले त्यसप्रति भने गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। विद्यालयले उक्त विवरण तथ्यहीन अपूर्ण तथा भ्रामक रहेको पनि दावी गरेको छ। वास्तविक अवस्था नबुझेर सम्बन्धित पक्षसँग पर्याप्त जानकारी नलिएको गरिएको प्रचारले अभिभावक विद्यार्थी शुभचिन्तक तथा सरकारवालाहरूमा अनावश्यक भ्रम सिर्जना गरेको विद्यालयले जानकारी गराएको छ। विद्यालयका अनुसार समाचारमा पारिवारिक स्रोतले समेत आफूबाट त्यस्तो सूचना नदिएको र कानको जालीमा 80% क्षति पुगेको भन्ने विवरण अतिरञ्जित भएको जानकारी विद्यालयले जनाएको छ। साथै सम्बन्धित अभिभावकले विद्यालयमा पेश गरेको अस्पतालको रिपोर्टमा समेत समाचारमा उल्लेख भए अनुसारको अवस्था नरहेको विद्यालयले जानकारी गराएको छ। विद्यालयले घटनाको गम्भीरतालाई ध्यानमा राख्दै सम्बन्धित शिक्षकबाट शिक्षकलाई सेवाबाट निष्कासन गरिएको जानकारी गराएको छ। हाल सम्बन्धित विद्यार्थी सामान्य अवस्थामा विद्यालयको नियमित पठन पाठनमा रहेको पनि विद्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ। भविष्यमा यस्ता घटना दोहोरिन नदिन शिक्षक तथा कर्मचारीहरूलाई बालमैत्री शिक्षण पद्धति विद्यार्थीहरूको मर्यादा र बाल अधिकार सम्बन्धी कानूनको व्यवस्थामा पालना गर्न पनि विद्यालय परिवार पूर्ण रूपमा प्रतिबद्ध रहेको विद्यालयले जानकारी गराएको छ। विद्यालयले सम्पूर्ण अभिभावक शुभेच्छुक विद्यार्थी शिक्षक तथा कर्मचारीहरूलाई यस्ता घटना दोहोरिन नदिन सकारात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गर्दै घटनाबाट उत्पन्न असहजता तथा पीडाप्रति पुनः क्षमा याचना गरेको पनि जानकारी गराएको छ। नारायणी सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटको 14 वार्षिक साधारण सभा सम्पन्न भएको छ। गैंडाकोट 9 स्थित वातावरण मैत्री बाल उद्यान क्षेत्रको परिसरमा बुधबार आयोजना गरिएको साधारण सभामा समूहले गरेको गतिविधि आगामी योजना तथा वन संरक्षण को विषय में छलफल गरिएको थियो। कार्यक्रम में प्रमुख अतिथि डिविजन वन कार्यालय नवलपुर का प्रमुख विष्णु अधिकारी सामुदायिक वन ने वन संरक्षण वातावरण संरक्षण तथा उपभोक्ता को हितमा गर्दै आएको काम को प्रशंसा गर्दै आगामी दिन में अझ प्रभावकारी ढंग ने संरक्षण का गतिविधि अगाड़ी बढ़ाने आग्रह गर्नुभएको छ। त्यस्तै सब डिविजन वन कार्यालय गैंडाकोट का प्रमुख सन्तोष मिश्रले वन संरक्षण तथा व्यवस्थापन को क्षेत्र में गर्दै आएको काम को प्रशंसा गर्दै जिल्लाकै उत्कृष्ट सामुदायिक वन को रूप में प्राप्त गरेको सम्मानलाई आगामी दिन में अझ राम्रो काम करने प्रेरणा को रूप में लिनुपर्ने बताउनुभयो। वहाँले वन डडेलो नियन्त्रण वृक्षारोपण तथा वातावरण संरक्षण तथा उपभोक्ता मैत्री कार्यक्रमलाई निरन्तरता दिनुपर्ने कुरामा पनि जोड दिनुभएको छ। नारायणी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नेत्रराज सापकोटाले सामुदायिक वनले वन संरक्षणसँगै उपभोक्ताको हित र वातावरण संरक्षणको क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनु भएको छ। जिल्लाको उत्कृष्ट सामुदायिक वन तथा गणेशमान सिंह चौथो पुरस्कार प्राप्त हुनु समूहको सामूहिक प्रयासबाट को प्रयासको परिणाम भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्दै प्रथम पुरस्कार प्राप्त गर्ने लक्ष्यसहित अगाडि बढ्ने बताउनु भएको छ। कार्यक्रममा गैंडाकोट वडा नम्बर 9 का निवर्तमान वडा अध्यक्ष प्रेम प्रसाद सापकोटा, सुन्दरी सामुदायिक वनका अध्यक्ष बुद्धिराम गिरी, नन्दन सामुदायिक वनका अध्यक्ष अरिमाया अधिकारी तथा अभिनन्दित व्यक्तित्व देवी प्रसाद सापकोटाले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नारायण सामुदायिक वनले जिल्ला स्तरमा उत्कृष्ट सामुदायिक वनको सम्मान तथा गणेशमान सिंह चौथो पुरस्कार प्राप्त गरेकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ उत्कृष्ट काम गर्दै प्रथम पुरस्कार प्राप्त गर्ने लक्ष्यका साथ अगाडि बढ्न शुभकामना दिनुभएको थियो। वन संरक्षणसँगै उपभोक्ताको आर्थिक तथा सामाजिक विकासमा समेत सामुदायिक वनले थप कार्यक्रम ल्याउनु पर्ने वक्ताहरूको सुझाव रहेको थियो। उपभोक्ताको तर्फबाट उपभोक्ता सदस्य जिमनाथ कण्डेल तथा कमला ढकालले वन समूहले गर्दै आएको कामको प्रशंसा गर्दै आगामी दिनमा उपभोक्ताहरूलाई लक्षित गरी विभिन्न सिपमूलक तथा आय आर्जनमूलक तालिम सञ्चालन गर्न आग्रह गर्नुभएको छ। साधारण सभामा समूहकी सचिव सीता गिरीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष विमला मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसै गरी लेखा समिति संयोजक लक्ष्मी चौधरीले लेखा समितिको प्रतिवेदन तथा अनुगमन समितिको संयोजक मोतीलाल ढुङ्गानाले अनुगमन समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष धनपति सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समूहकी सचिव सीता गिरीले गर्नुभएको थियो। साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारीको रूपमा कार्यालय सचिव हरिप्रसाद सापकोटालाई सम्मान गरिएको थियो भने समितिको तर्फबाट देवीकला कण्डेल सापकोटालाई पनि सम्मान गरिएको थियो। त्यस्तै दुईजना व्यक्तित्वलाई अभिनन्दन गरिएको कार्यक्रममा वन डडेलो नियन्त्रणमा सहयोग गर्ने अग्निदस्ता अर्थात् अग्नि जथालाई समेत सम्मान गरिएको थियो। साधारण सभाले वन संरक्षण वातावरणीय सन्तुलन कायम राख्ने तथा उपभोक्ताहरूको हितमा आगामी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन लैजाने प्रतिबद्धता पनि व्यक्त गरेको छ। भरतपुर अस्पतालमा गत साउन र भदौ महिनामा 122 जना सर्पदंशका बिरामीहरूले उपचार गराएका छन्। तीमध्ये 12 जनालाई विषालु सर्पले टोकेको र उपचारको क्रममा एन्टी स्नेक भेनम प्रयोग गरिएको अस्पतालले जानकारी गराएको छ। अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाका अनुसार साउनमा 56 जना र भदौमा 66 जना सर्पदंशका बिरामीहरू उपचारका लागि अस्पतालमा आएका थिए। एन्टी स्नेक भेनम आवश्यक परेका बिरामीलाई सघन उपचार कक्षमा राखेर उपचार गर्ने गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। भरतपुर अस्पतालमा चितवनसँगै नवलपुर, मकवानपुर, तनहुँ लगायतका जिल्लाबाट पनि सर्पदंशका बिरामीहरू उपचारका लागि आउने गरेका छन्। गत वर्षमा अस्पतालमा 491 जना सर्पदंशका बिरामीहरू उपचारका लागि आएका थिए। बरसातको समयमा सर्पदंशका घटनाहरू बढी हुने गरेको अस्पतालले जानकारी गराएको छ। विशेष गरी खेतीपाती गर्ने समयमा सर्पदंशको जोखिम बढ्ने गरेको मियाले जानकारी दिनुभएको छ। विषालु सर्पले टोकेपछि पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हातखुट्टा चलाउन कठिन हुने, बान्ता हुने तथा बेहोस हुने जस्ता लक्षणहरू देखिन सक्ने उहाँले जानकारी दिनुभएको छ। विष नभएको सर्पले टोकेमा भने सामान्यतया टोकेको स्थानमा घाउ हुने र सुन्निने हुन्छ। त्यस्तै रुखमा पनि हरियो सर्पले टोकेमा रक्तस्राव र सुन्निने समस्या देखिन सक्ने पनि उहाँले जानकारी गराउनु भएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
1: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
3: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज लोवेट बक्स पलंग डाइनिंग टेबल लगायत का घरायसी तथा अफिस को लागि आवश्यक पर्ने फर्नीचर अर्डर अनुसार बनाइन्छ
4: सक्षम फर्नीचर गैडाकुटे ब्रिटिश क्याम्प जाने बाटो विकास चोक बाट 100 मिटर अगाडि मोबाइल 9851129163 9550774503 र 9551184503 तपाईको सन्तुष्टि हाम्रो जिम्मेवारी
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबरको पालो कवि डाँडा आख्यान पुरस्कार 2082 नीलम कार्की निहारीको उपन्यास राजमातालाई प्रदान गरिने भएको छ कवि डाँडा साहित्य समाजले प्रदान गर्दै आएको पुरस्कार यस वर्ष राजमातालाई प्रदान गरिने निर्णय भएको बुधबार भरतपुरमा भएको पत्रकार भेटघाटको क्रममा समाजका अध्यक्ष एलबी छेत्रीले जानकारी दिनुभएको छ पुरस्कारका लागि राजमातासँगै क्षितिज समर्पणको तोर्किन र सीमा आभासको महायुग पनि उत्कृष्ट तीनमा परेको थियो नगद 2,160,000 राशिको पुरस्कार यहीका आउँदो कार्तिक 14 गते प्रदान गर्ने कार्यक्रम तय भएको समाजका अध्यक्ष छेत्रीले जानकारी दिनुभएको छ उहाँका अनुसार 2075 सालमा हरेक वर्ष प्रदान गर्ने गरी पुरस्कार स्थापना गरिएको थियो गत वर्ष 150,160 रुपियाँ राशिको पुरस्कार यस वर्ष थपेर 2,00,000 पुर्याइएको छ 2081 पुरस्कार भने तीर्थ गुरुङको आख्यान हिउँको गीतले पाएको थियो नीलम कार्की निहारीको निहारिकाको यस अगाडिको उपन्यास युगमायाले 2074 सालमा मदन पुरस्कार र चिर अरणले 2072 पनि पद्मश्री साहित्य पुरस्कार प्राप्त गरिसकेको छ करिब 2 दशक यता अमेरिकामा बस्दै आएकी निहारिकाले नेपाली साहित्यमा ऐतिहासिक कृति प्रकाशन गर्दै आउनु भएको छ बजारमा अण्डाको मूल्य फेरि बढेको छ नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको मूल्य प्रतिक्रेट 10-15 रुपियाँसम्म बढाएको हो सङ्घले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबैभन्दा ठुलो अर्थात् एक्सेल अण्डाको डिपो तथा डिलर मूल्य प्रतिपेटी 4,300 रुपियाँ र ठुलो अण्डाको मूल्य प्रतिपेटी 4,200 रुपियाँ तोकिएको जानकारी गराइएको छ नयाँ मूल्य अनुसार एक्सेल अण्डा प्रतिक्रेट 600 रुपियाँ र ठुलो अण्डा प्रतिक्रेट 600 यसलाई पुनः सुनौला नयाँ मूल्यअनुसार एक्सेल अण्डा प्रतिक्रेट 615 रुपियाँ र ठुलो अण्डा प्रतिक्रेट 600 रुपियाँ पर्ने जानकारी गराइएको छ यस अगाडि भदौ 19 गतेदेखि लागू हुने गरी सङ्घले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट 605 रुपियाँ र ठुलो अण्डा 590 र मिडियम अण्डा 550 रुपियाँ मूल्य तोकेको जानकारी गराएको थियो चितवनको सहरी क्षेत्रमा ट्राफिक लाइट जडान कार्य तीव्र पारिएको छ नारायणगढको पुलचोकबाट काम थालिएको हो सही चोकमा पनि बत्ती जडान गरिएको छ यसबाहेक 24 कोटी आकेमचोक केन्द्रीय बस टर्मिनल चोक र मालपोत चोक लगायतका मुख्य चोकमा ट्राफिक बत्ती जडान गरिने सडक विभाग अन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाले जानकारी गराएको छ 2082 चैत 20 मै सडक बत्ती राखेर सञ्चालन भइसक्नुपर्ने थियो 5 महिनापछि बल्ल जडानको काम सुरसार गरिएको हो भरतपुरका बजार क्षेत्रमा 6 स्थानमा ट्राफिक बत्ती राख्न विभागले 2081 माघमा नै ठेक्का सम्झौता गरेको थियो एभरेस्ट तुलसी जेबीले 1,08,00,000 रुपियाँमा पाएको ठेक्का समयमा नै पुरा गर्न नसक्दा विभागले गत चैत 20 गतेबाट निर्माण कम्पनीलाई दैनिक 5,400 रुपियाँको दरले जरिवाना गर्दै आएको छ भारतबाट ट्राफिक बत्ती आउन ढिलाइ भएको र पछिल्लो समय पृथ्वी राजमार्गको कृष्णवीरको खण्ड भाँसिएर सडक अवरुद्ध हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीले जानकारी गराएको छ र अबको 2 हप्ताभित्र सडक बत्ती जडान गरिसक्ने पनि निर्माण कम्पनीले जानकारी गराएको छ चितवनको सौराहास्थित लग्जरी रिसोर्ट रोयल टुलिप चितवनले 5-स्तरीय डिलक्सको मान्यता प्राप्त गरेको छ पर्यटन विभागको स्थलगत निरीक्षणपछि रिसोर्टले उक्त स्तरीकरण मान्यता प्राप्त गरेको जानकारी गराइएको छ उक्त रिसोर्ट केटिएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित छ कम्पनीले करिब 3 सप्ताह अगाडि पर्यटन विभागमा स्तरीकरणको लागि आवेदन दिएको थियो आवेदनपछि विभागका निर्देशकसहित 4 सदस्यीय टोलीले रिसोर्टको भौतिक पूर्वाधार सेवा सुविधा सुरक्षा व्यवस्था अतिथि सेवा तथा सञ्चालन प्रणालीको विस्तृत निरीक्षण गरेको थियो निरीक्षणको क्रममा निर्धारित मापदण्ड गरेको पाइएपछि 5-स्तरीय डिलक्सको मान्यता प्रदान गरिएको कम्पनीले जानकारी गराएको छ पर्यटन विभागका अनुसार हालसम्म नेपालका अन्य 3 होटलले पनि 5-स्तरीय डिलक्सको मान्यता प्राप्त गरेका छन् यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू नेपाली काङ्ग्रेस गैंडाकोट नगर कार्य समिति निर्विरोध निर्वाचित सभापतिमा खेमराज सापकोटा भरतपुर महानगरको सभापतिमा बुद्धिकान्त न्युपाने निर्वाचित रत्नगर नगर समितिमा उमेश गिरीको प्यानलै विजयी नारायण सामुदायिक वनको 14 साधारण सभा सम्पन्न गैंडाकोट इङ्ग्लिसको ध्यानाकर्षण र विद्यार्थीमाथि शारीरिक सजाय दिने शिक्षक सेवाबाट निष्कासन र कवि डाँडा आख्यान पुरस्कार राजमातालाई प्रदान गरिने भरतपुर अस्पतालमा 2 महिनामा 122 सर्पदंशका बिरामी चितवनमा ट्राफिक लाइट राख्ने कार्य तीव्र अवस्थ सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएम को फेसबुक पेज युट्युब च्यानल सँगै हाम्रो पात्रो र नेपाली पात्रो मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको स्थानीय खबरहरुको संगालो बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक कक्षका मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। अजय पौडेल बिदा हुन्छु। नमस्कार।
4: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
5: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
6: ल लिनुहोस्।
5: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो।

0: एडवेंचर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडवेंचर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडवेंचर रिसोर्ट जंगल सफारी को रोमांस सनडाउनर को सुनौलो सास थारू सांस्कृतिक नृत्य को साथ
1: बगैचा एडवेंचर रिसोर्ट
0: हॉर्स राइडिंग र अक्सकार्ट राइड को आनंद लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रूमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैराकोट 11 नौलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: छोरीको बिहे पनि आँट्यो सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला बुझ त नानी
3: मैले बुझिसकेँ बाबा यही गैराकोट नगरपालिका नजिकै गैराकोट फनपार्क छ नि त्यही गएर हुन्न र
2: ल ल गएर तुरुन्त बुक गरिहाल है
1: हामी कहाँ रेस्टुरेन्ट पार्टी प्यालेस तातो चिसो पानी वाइफाई सहितको एसी रुमहरू अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ
0: गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 078-50-15-0 मोबाइल 98612-20437
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
4: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
5: जय माता मौला काली काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर
6: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली
5: केबल कार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612-20437
7: अहिले बिहानको 7 बज्यो
8: ओहो दाई नमस्कार
9: नमस्कार
8: आराम हुनुहुन्छ
9: आरामै छु
8: घर त राम्रो बनाउनु भएछ
9: अँ यसो भनौँ
8: अनि दाई यति राम्रो विद्युतको सामान र यति राम्रो वायरिङ फिनिसिङ कसले गरिदियो
9: अँ यहीँ नजिकै छ नि पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप त्यहीँबाट गराएको
8: ए गजबको काम गर्दा रहेछन् त
10: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिंग मोटर रिवायरिंग इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैंडाकोट 4 दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 98450-66-189 र 98071-68-139
11: ए दिदी पो आउनु भएछ आउनुहोस् भित्र बसौँ
12: आहा कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो पलङ पनि कस्तो राम्रो डिजाइनको अनि त्यो दराज पनि उस्तै राम्रो छ ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले
11: त्यस्तो राम्रो

0: लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
1: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
2: सक्षम फर्निचर, गैराकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यहीँ जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
5: मैले बुझिसकेँ बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
4: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
6: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98 612 20 437।
8: जन्म मिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
9: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइसरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
10: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
11: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
12: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन, फोन 0 56 4 94 3 73 र 4 94 7 41, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 0 56 5 13 4 12, मोबाइल 98 0 13 63 4 12। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: सर एउटा प्रश्न सोधौँ है।
4: सोध न
3: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
4: ए, कति राम्रो कुरा सोध्यौ। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
3: हस्, धन्यवाद सर।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
2: सक्षम फर्निचर गैडाकोटे ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98511 29 163, 98550 74 503 र 98511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बगैचा एडभेन्चर रिसोर्ट
1: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँझ थारू सांस्कृतिक नृत्यको साथ
0: बगैचा एडभेन्चर रिसोर्ट
1: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
0: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
2: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम के कागजात चाहिन्छ होला
3: एउटा निवेदन चाहिन्छ बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि दुवै कान देखिने पासपोर्ट साइजको दुईवटा फोटो चाहिन्छ चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि
1: घडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश
4: सिद्धार्थ चस्मा घर
5: आँखा सम्बन्धी सम्पूर्ण सेवाहरूको लागि सम्झनुहोस् सिद्धार्थ चस्मा घर
4: भैरव आँखा अस्पतालका संस्थापक एवं सिनियर नेत्र अधिकृत जगन्नाथ पराजुलीज्यूबाट सञ्चालन गरिएको सिद्धार्थ चस्माघर अब गैंडाकोट 4 ओम शान्ति गेट अगाडि
5: हजुर हामी कहाँ नेत्र परीक्षण उपचार तथा परामर्श जस्ता सेवा दिनुका साथै विभिन्न मोडलका चस्माहरू पनि सुपथ मूल्यमा पाइन्छ
6: सम्पर्क सिद्धार्थ चस्मा घर गैंडाकोट 4 ओम शान्ति गेट अगाडि फोन 078-50-15-16 मोबाइल 98-470-23-613
1: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98-612-20-437
7: अहिले बिहानको 8 बज्यो

0: FM,
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556-38-894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778-50-12-94, मोबाइल 9809-29-33-894।
4: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट, नवलपरासी, बर्दघाट, सुस्तापूर्व।
5: जय माता मौला काली।
6: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
7: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
6: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
7: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
6: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
7: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
8: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
9: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2वटा, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
8: भयो दाई।
10: गैंडाकोट नगरपालिका र विजय FM द्वारा जनहितमा जारी सन्देश।

0: Zy FM, XM1.2.
1: कस्तो
2: यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन? छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
3: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
4: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
6: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व।
5: गैंडाकोट नगरपालिकाको विज्ञापन कर बुझाउने सम्बन्धी सार्वजनिक सूचना। स्थानीय सरकार सञ्चालन ऐन 2074 निर्दिष्ट गरे बमोजिम गैंडाकोट नगरपालिकाको आर्थिक ऐन अनुसार सम्बन्धित विज्ञापन सामग्रीको प्रकाश, स्वरूप र दरको क्षेत्राधिकार भित्र रही गैंडाकोट नगरपालिकाको सीमा क्षेत्रभित्र विज्ञापन सामग्री राख्न इच्छुक तथा नगरपालिकाको पूर्व स्वीकृति बिना विज्ञापन सामग्री राखेका सम्पूर्ण विज्ञापन व्यवसायी फर्म तथा कम्पनीहरूले नियमअनुसार आर्थिक वर्ष 2082-83 विज्ञापन कर संकलन फारम प्रविष्ट गरी विज्ञापन सामग्री राख्न सम्बन्धित वडा कार्यालयको सिफारिस सहित अनिवार्य रूपमा विज्ञापन

0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
1: आमा राति छ कता जान लाग्नु भयो नि?
2: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
1: ए पख्नु त्यसो भए, म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
2: किन नि सानो लट्ठी र टर्च लाइट
1: किन हुनु नि आमा? रातको समयमा बाहिर निस्किनु पर्दा वा टोइलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
2: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
1: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
3: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
4: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
0: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
6: अहिले बिहानको 9 बज्यो।

0: FM 101.2
1: साउजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
2: ल लिनुहोस्।
1: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साउजी?
2: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
1: स्वाद मात्र होइन प्रेम पस्कने।
3: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 जारी सन्देश। सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: FM 101.6
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा
2: जापानिज भाषा कहाँ
1: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेसन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
3: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538894 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809333894
4: ओहो दिदी घर पनि नयाँ पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
5: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
4: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यहीँ जान्छु गइहालेँ है त
6: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 9855054692 र 9855054968
7: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
8: बगैचा एडभेन्चर रिसोर्ट
7: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारु सांस्कृतिक नृत्यको साथ
8: बगैचा एडभेन्चर रिसोर्ट
7: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
8: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082693
9: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ
10: डिभाइडर नागेर सडक काट्नु जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ
9: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत एक वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठूला दुर्घटनाबाट जोगिएका छन् यो संख्या केवल तथ्य होइन कसैको बुबा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो
10: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ
9: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ भित्री लेन तीव्र गतिमा गुड्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौँ साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ
10: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास
11: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय
12: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपोतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपोत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
7: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: त्यहीबाट गराएको
1: ए गच्छकको काम गर्दा रहेछन् त
2: हजुर हामी कहाँ विद्युतीय सामग्री इलेक्ट्रोनिक्स हाउस वायरिङ मोटर रिवाइडिङ इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ साथै होम डेलिभरीको समेत सुविधा रहेको छ सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप गैडाकोट चार दर्शन चोक प्रोप्राइटर विश्व प्रकाश घिमिरे मोबाइल 9845066189 र 9801768139
3: संस्था दर्ताको सिफारिस लिनु थियो के कागजात चाहिने रहेछ
4: ए संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त संस्थाको विधान वा नियमावली निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस् बहाल कर तिरेको रसिद नतिरेको भए तिर्नु पर्दछ संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद अन्य कागजातहरू पनि आवश्यक हुन्छ
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश
6: विजय तान्छे
5: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 9862124337
7: अहिले बिहानको 10 बज्यो

0: FM 101.2
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
2: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
3: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
2: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
4: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
1: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98-612-20-437।
5: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
6: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
5: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैंडाकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
7: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि, मोबाइल 98-5-11-29-163, 98-5-50-74-503 र 98-5-11-84-503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
8: एक्लो

0: FM, एक दशमलव छ।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: ल ल दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
3: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
4: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
5: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
6: सर्जरी सम्बन्धी सेवा,
5: हाड जोडी सम्बन्धी सेवा,
6: स्त्री तथा प्रसूति रोग सेवा,
5: बाल रोग सेवा,
6: न्युरो सर्जरी सेवा,
5: न्युरो साइकियाट्रिक सेवा,
6: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
4: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
7: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी संचय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।

0: al caramelo.
1: DJ Tanche. विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437।
2: अहिले बिहानको 11 बज्यो।
1: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको आहा मन नै लोभ्याउने छ त घर नै उज्यालो देखिएको छ मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो
1: हो र बहिनी यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
0: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
2: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैराकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98550-54692 र 98550-54968
3: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्प्ड अर्थ प्रविधिको रिसोर्ट
4: बगैचा एडभेन्चर रिसोर्ट
3: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
4: बगैचा एडभेन्चर रिसोर्ट
3: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहका लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
4: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कपुर गैराकोट 11 नवलपुर मोबाइल नम्बर 98570-82693 98570-82696
5: महत्त्वपूर्ण सूचना छ एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस् गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस् खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस् पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस् आफ्नो घर टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस् स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस् जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश
6: जन्म मिति प्रमाणित गर्न थियो के कागजात चाहिन्छ होला
7: एउटा निवेदन नागरिकता प्रमाण पत्रको प्रतिलिपि नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि बसाइसरी आएको भए सोपको प्रमाणपत्र चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
1: सर एउटा प्रश्न सोधौँ है।
2: सोधन
1: सर, यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
2: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
1: हस्, धन्यवाद सर।
3: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
5: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
4: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
6: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
7: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
8: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
7: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैंडाकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
9: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
10: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6द्वारा जारी सन्देश।
1: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
2: जापानिज भाषा कहाँ?
1: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
2: हामी कहाँ जापानिज भाषा टेस्ट प्रिपरेशन IELTS PTE SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
3: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556538894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0778512294, मोबाइल 9809233894।
4: मे आई कम इन सर?
5: आऊ, तिमी कहिलेबाट आउन त ढिला भयो नि सन्जु, के समस्या भयो र?
4: केही भएको छैन सर, टोयलेटको छेउमा सर्प देखे, डर लागेर फर्किन लागेकी थिए। एकछिनसम्म कुर्दा पनि हलचल गरेन, मरेको सर्प रहेछ भन्ने थाहा पाएपछि टोयलेट गएर आए कि।
5: मरेको सर्पलाई चलाउन त चलाएनौ नि?
4: चलाइन सर।
5: विद्यार्थी भाइ बहिनीहरू, तिमीहरूले पनि कहीँ कतै मरेको सर्प देख्यो भने त्यसलाई चलाउनु हुँदैन है। सर्प मर्दैमा त्यसमा भएको विषले असर नगर्ने भन्ने हुँदैन। जिउँदो, मरेको वा मरेको जस्तो देखिने सर्पलाई नाङ्गो हातले समाउनु हुँदैन।
6: सर, मरेको सर्प भेटियो भने के गर्ने त?
5: सर्प मरेको जस्तो देखिए पनि पूर्ण रूपमा नमरेको हुनसक्छ, अथवा मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। त्यसैले सर्पलाई मरेको अवस्थामा पनि हातले चलाउनु हुँदैन, बरु अलि लामो लट्ठीले चलाएर मरे नमरेको यकिन गर्नुपर्छ।
7: मरेका सर्पहरूबाट सावधान रहनुहोस्। मरेका वा मारिएका सर्पहरूलाई समाउने वा खेलाउने नगर्नुहोस्। मरेको केही बेरसम्म पनि सर्पले डस्न सक्छ। सम्भव भए सर्पको फोटो लिनुहोस् र पहिचानका निमित्त विज्ञसँग सम्पर्क गर्नुहोस्।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: जय माता मौलाकाली। कालीगण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौलाकालीका।
11: मौलाकालीका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबल कारले।
10: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालीका मन्दिर।
11: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
10: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
11: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केबल कार, गैंडाकोट 1, नवलपुर।
0: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
12: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता

0: Kota Smlowca.
1: यो गर्मी यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
2: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
1: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
2: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि
3: ए ल ल जाऊ जाऊ जाऊ सबैजना
4: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 98612204337
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
6: ध्यान दिनुहोस् आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ अनावश्यक खर्च घटाऊ नियमित बचत गरौँ सहकारीमा बचत गर्दा सुरक्षित भविष्य सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलप्रासी बर्दघाट सुस्ता पूर्व
7: ए बुझेल दाई यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
8: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2 अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
7: भयो दाई
9: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: FM Excel 7.6.
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98555 54692 र 98555 54968।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो ऱ्याम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जङ्गल सफारीको रोमान्स, सनडाउनरको सुनौलो साँस, थारू सांस्कृतिक नृत्यको साथ
5: बगैचा एडभेन्चर रिसोर्ट।
4: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर, गैराकोट 11, नवलपुर। मोबाइल नम्बर 98570-82693, 98570-82696।
6: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
6: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ, अनि बलियो पनि उस्तै हुन्छ।
3: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
4: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: बालबालिका संस्कारी हुनु पर्दछ। संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
3: घरै उज्यालो
4: दाइ, ए दाइ, होइन दाइ त बोल्नु नै हुन्न त।
5: हेर्नुहोस् न बाबु, होस आउने जाने भइरहेको छ। अहिले केही भन्नै सकिन्न भन्नु भएको छ डाक्टरले।
4: होइन, कसरी यस्तो भयो भाउजू?
5: पानी पर्यो भनेर तार छुटाउनु जानुभएको थियो, झर्र गरेको आवाज सुनेर कुदेर जाँदा मान्छे त निलै सुकेको दाउराले तार फालेर अस्पताल ल्याइहालेर धन्न बचाइयो।
4: पानी परेको बेला तार छुटाउने? होइन, मैले त कुरै बुझिनँ भाउजू।
5: भन्न नि लाज हुन्छ बाबु, हुकिङ गरेर बत्ती बाल्ने, खाना पकाउने गरेका थियो। 2-4 सय जोगाउन खोज्दा यस्तो भयो, ओछ्यानबाट उठ्न सक्नुहुन्न कि जस्तो छ। मेरो त जिन्दगी नै बर्बाद भयो बाबु।
6: विद्युत चोरी गर्नु कानुनी अपराध हो। विद्युत चोरी गर्दा ज्यान जान सक्छ, त्यसैले हुकिङ कहिल्यै नगरौँ।
7: यो सामाजिक सन्देश नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैङ्कको सहयोगमा प्रसारण गरेको हो।
8: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: FM 107.2.
1: विजय टाइम टाइम विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि

0: प्रत्येक बोरामा आकर्षक उपहार।
1: जयश्री फूड्स को उत्कृष्ट उत्पादन भान्सा घर लङ रेन्ज चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने।
3: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
4: दन्त परीक्षण तथा परामर्श। नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने। गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष। दाँत सफा गर्ने तथा टल्काउने। दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने। दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
3: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
4: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन। फोन 0 56 4 94 3 73 र 4 94 7 41। शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि। फोन 0 56 5 13 4 12। मोबाइल 98 0 13 63 4 12। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
2: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गाधनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
5: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
4: ल ल, गएर तुरन्त बुक गरिहाल है।
6: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785150 4, मोबाइल 98612 20437।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
2: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
4: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
3: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
5: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
1: सक्षम फर्निचर, गैडाकोट एक, ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550774503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
6: You're listening to BJ FM 101.6 with me, Zuala. We're gonna rock, we're gonna set there. Coming into radio.

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिकालाई खेलौनाकार भन्दा संस्कार दिनु राम्रो हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: ल ल दुवै जनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा कति मिलेको जोडी। ए साँच्ची बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाई सराईको हकमा बसाई सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खानेपानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खानेपानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।

0: BJ 淡静 विवाह पार्टी सेमिनार वा आरामदायी बास र मीठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612 2437
1: अहिले दिउँसोको 2 बज्यो
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेशनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
0: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0956388694 शाखा

0: को भट्टी में पकाइएका परिकारहरु सफा र मनोरम वातावरण में गाड़ा को आकार में निर्माण गरिएका रूमहरुको व्यवस्था अर्डर अनुसार का खाजा र खाना को व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 9857082693 9857082696 दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
0: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
0: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 0956494373 र 0994974741 शाखा भरतपुर सीएमसी हस्पिटल ठीक अगाडि फोन 0556134412 मोबाइल 9803063412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
2: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन
3: छ नि जाऊ न त स्विमिङ गर्न स्विमिङ गर्दै खाजा पनि खान पाइने के मजा
2: जाऊ न त जाऊ तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ
3: ओहो यति पनि थाहा छैन तिमीहरूलाई यही नजिकै गैडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने खाजा खाना अर्डर अनुसार खाना पनि पाइने सबैको रोजाई गैडाकोट फन पार्क छँदैछ नि
4: ए ल ल जाऊ जाऊ जाऊ
5: हामी कहाँ होटल सर्भिस रेस्टुरेन्ट चिल्ड्रेन पार्क ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ
0: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैडाकोट फन पार्क गैडाकोट 5 गैडाकोट नगरपालिका कार्यालय अगाडि प्रोप्राइटर नारायण सापकोटा सम्पर्क नम्बर 0785015004 मोबाइल 9862124437
6: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ
7: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो
0: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो जन्मेको 35 दिनभित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ
7: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

0: विजय एफएम 101.6 छ, समुदायको आवाज।
1: जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
2: जन्ममिति प्रमाणित गर्न थियो, के कागजात चाहिन्छ होला?
3: एउटा निवेदन, नागरिकता प्रमाण पत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, बसाई सरी आएको भए सोपको प्रमाण पत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: अटल आस्थाको सुस्फूर्त जमखट, देवी भगवतीको वासस्थान मौला कालिका मन्दिर। मौला कालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैँ वन्दना।
6: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
5: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
7: धार्मिक सेवा समिति मौला कालिका मन्दिर गैंडाकोट नवलपरासी, फोन 0785012126, वेबसाइट www.maulakalika.org.np।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: ध्यान दिनुहोस्, आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ। अनावश्यक खर्च घटाऊ, नियमित बचत गरौँ। सहकारीमा बचत गर्दा सुरक्षित भविष्य, सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ। आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ। तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैडाकोट 2, नवलप्रासी बर्दघाट, सुस्ता पूर्व।
2: ओहो दाई, नमस्कार।
3: नमस्कार,
2: आराम हुनुहुन्छ?
3: आरामै छु।
2: घर त राम्रो बनाउनु भएछ?
3: यसो भनौँ।
2: अनि दाई, यति राम्रो विद्युतको सामान र यति राम्रो वाइरिङ फिनिसिङ कसले गरिदियो?
3: यहीँ नजिकै छ नि, पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, त्यहीँबाट गराएको।
2: ए, गजबको काम गर्दा रहेछन् त।
4: हजुर, हामी कहाँ विद्युतीय सामग्री, इलेक्ट्रोनिक्स, हाउस वायरिंग, मोटर रिवाइडिंग, इन्भर्टर लगायत हरेक इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामग्री उपलब्ध छ। साथै होम डेलिभरीको समेत सुविधा रहेको छ। सम्पर्क पवन इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक वर्कसप, गैडाकोट 4, दर्शन चोक, प्रोप्राइटर विश्व प्रकाश घिमिरे। मोबाइल 9845066189 र 9801168139।
1: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
4: गैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 0556 98 833 र 598 834।

0: तपाईं सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बाल बालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनु भएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
3: हो र बहिनी, यस्तो राम्रो लाग्यो। यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको, घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि। मैले सबै त्यहीँबाट लिएर आएको।
2: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
4: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोप मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैराकोट 1 नवलपुर।
7: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
8: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाणपत्र र शनाखत, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ। विवाहित महिला हो भने पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ। अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
1: गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
9: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
3: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
9: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
10: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
11: सक्षम फर्निचर, गैराकोट 1 ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98 511 29 163, 98 550 74 503 र 98 511 84 503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: FM 101.2 बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिङ र अक्स कार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नौलपुर मोबाइल नम्बर 98570826693 98570826396
2: ए आमा पानी प्यास लाग्यो यही घैँटाको पानी खाइदिउँ कि क्या हो
3: नाइँ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनुपर्छ र त बिरामी होइएला
4: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिऊ घर वरपर पानी जम्न नदेऊ स्वस्थ बनाऊ
5: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: ए बुझेल दाइ यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ
7: ल सुन नरेश भाइ एउटा निवेदन नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने पाँचैजनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति दुईवटा अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि भएन त
6: भयो दाइ
0: गैडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश

0: Güzel FM, eksen 7.0.
1: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला? बुझ त नानी।
2: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गएर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 078-50-15-0, मोबाइल 98612-20-437।
5: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाउँ।
6: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनका लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ।
1: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बालबालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बालश्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बालबालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौँ, बालश्रमको अन्त्य गरौँ।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरापाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-830 र 598-834।
0: विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
8: अहिले दिउँसोको 4 बज्यो।

0: बालबालिकाको पढाइ लेखाइको समयमा अभिभावकले साथ दिँदा उनीहरूको सिकाइ प्रभावकारी हुन्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
1: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

जे भइराखेको छ पछिल्लो समय दिगो विकास अनि परिवर्तनको लागि भइराखेको छ। नियम कानून सबैको लागि बराबर हुन्छन्। परिवर्तन अनि विकासका लागि यी सबै घटनाक्रमहरू आवश्यक छन्। अन्य अपडेटका लागि हामीसँगै रहनुहोला। धन्यवाद।

0: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
1: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटी उपचार आरसिटी गरिने।
0: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
1: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
5: अटल आस्थाको सुस्फूर्त जमघट देवी भगवती

0: को वासस्थान मौला कालिका मंदिर। मौला कालिका को प्रतापले पुग्छ मन को कामना, आदि शक्ति भगवती को करौ सधैं वन्दना।
1: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौला कालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
0: एउटा सानो स्वर्ग मौला कालिका मन्दिर।
2: धार्मिक सेवा समिति मौला कालिका मन्दिर, गैंडाकोट 9 पुरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
1: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
3: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो। हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ। संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
4: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकुट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
1: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
2: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
1: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
2: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
3: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
4: हो नि। ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौँ। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौँ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
6: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
7: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
8: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
9: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
10: सर्जरी सम्बन्धी सेवा,
9: हाड जोडी सम्बन्धी सेवा,
10: स्त्री तथा प्रसूति रोग सेवा,
9: बाल रोग सेवा,
10: न्युरो सर्जरी सेवा,
9: न्युरो साइकेट्रिक सेवा,
10: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
8: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
11: नोट, नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
2: विवाह, पार्टी, सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
12: अहिले साँझको 5 बज्यो।

0: तपाईं अहिले सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो विजय एफएम 101.6।
1: बालबालिका संस्कारी हुनु पर्दछ, संस्कार सिकाउने काम परिवारको हो। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।

0: मंगलम अब सबैको मंगलम अब घर घरमा मंगलम सबैको इच्छा पूरा गर्ने चामल मंगलम
1: जय श्री फूड्स प्रणालीद्वारा उत्पादित मंगलम जीरा मसिनो चामल मंगलम सोनम चामल मंगलम सोना स्टीम चामल स्वाद र सन्तुष्टिको लागि
2: पढ्ने होइन त सस्तो मूल्यमा जापानीज भाषा
3: जापानीज भाषा कहाँ
2: हजुर एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW N4 N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट
3: हामी कहाँ जापानीज भाषा टेस्ट प्रिपरेशन IELTS PT SAT क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ
4: जापान UK अस्ट्रेलिया क्यानाडा USA न्युजिल्यान्ड दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन मुख्य कार्यालय भरतपुर चितवन फोन 0556538694 शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट फोन 0778512094 मोबाइल 9809233894

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 35 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्थाको रूपमा परिचित गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुरको 35 औं वार्षिक साधारण सभा यही असोज 9 गते शुक्रबारका दिन श्रीराम पार्टी प्यालेसमा आयोजना गरिएको र सम्पूर्ण सदस्यहरूलाई साधारण सभामा उपस्थितिका लागि पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 9 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस गैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुर।

0: समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौँ।
1: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: जय माता मौला काली।
3: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
4: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
3: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
4: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
3: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
4: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली। मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: परिवर्तन साकोषको साधारण सभा सम्बन्धी सूचना। परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा यही असोज 10 गते शनिबार बिहान 10 बजेदेखि श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 को सभा हलमा हुने हुँदा यस संस्थाका सम्पूर्ण सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानी साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 10 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैंडाकोट 5 नवलपुर।
1: लामो समय धुलामे सडकले दिएको कष्टपछि अब हाम्रो क्षेत्रको पूर्व पश्चिम राजमार्ग फराकिलो भएको छ। सडक 6 लेनमा विस्तार भए पनि आवश्यक ठाउँमा ट्राफिक चिन्हहरू राख्ने काम बाँकी नै छ।
2: डिभाइडर नागेर सडक काट्नु, जेब्रा क्रसिङको व्यवस्था गर्नु र ट्राफिक नियम नमान्नु जस्ता असावधानीले दुर्घटना निम्त्याउँछ।
1: जिल्ला ट्राफिक कार्यालय कावासोतीका अनुसार गत 1 वर्षमै 65 जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् र 98 जना ठुला दुर्घटनाबाट जोगिएका छन्। यो संख्या केवल तथ्य होइन, कसैको बुबा आमा दाजु बहिनी र सन्तान गुमाउनुको पीडा हो।
2: सडक फराकिलो भएसँगै गाडीको गति पनि तीव्र छ, तर हाम्रो एक सानो गल्तीले हाम्रो आफ्नै जीवन समाप्त हुन सक्छ।
1: सडकमा यात्रा गर्दा भित्री लेनमा बाइक तथा स्कुटी नचलाऊ। भित्री लेन तीव्र गतिमा घुम्ने तथा ओभरटेक गर्ने सवारी साधनलाई छोडौ, साथै तोकेको गतिमा मात्रै सवारी चलाऊ।
2: सुरक्षित समाज निर्माणको लागि गैडाकोट इङ्ग्लिस स्कुलको प्रयास।
3: गैडाकोट इङ्ग्लिस स्कुल जिल्लाकै एकमात्र क वर्गको विद्यालय।
4: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
5: आहा कति राम्रो सजाएको, फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
4: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
6: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
7: सक्षम फर्निचर गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550074503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।
0: साधारण सभा सम्बन्धी सूचना। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 औं वार्षिक साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको 19 औं वार्षिक साधारण सभा तथा भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको 17 औं वार्षिक साधारण सभा संयुक्त रूपमा यही असोज 9 गते शुक्रबार बिहान ठिक 11 बजे गैंडाकोट 2 कालीगण्डकी चोक स्थित होटल द नारायणी पार्टी प्यालेसमा हुन गइरहेको हुँदा सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्रचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान ठिक 11 बजे, स्थान होटल द नारायणी पार्टी प्यालेस गैंडाकोट 2 कालीगण्डकी चोक।
8: वेद बन्धु रेग्मी, अध्यक्ष एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 4 नवलपुर।

0: FM 101.9।
1: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको। आहा, मन नै लोभ्याउने छ त। घर नै उज्यालो देखिएको छ। मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ। यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
2: हो र बहिनी, यस्तो राम्रो लाग्यो यो मैले लगाएको साडी, अनि यो घरमा टाँगेको छ नि यो पर्दा, यो कार्पेट, अनि यो गलैँचा, यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको। काङ्ग्रेस चोकमा छ नि गैराकोटको, त्यहीँबाट लिएर आएको। त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना, पर्दा, कार्पेट, होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि, मैले सबै त्यहीँबाट लिएर आएको।
1: ओहो दिदी, मलाई पनि चाहिएको छ, म त्यही जान्छु, गइहालेँ है त।
3: हामी कहाँ आधुनिक डिजाइनका पर्दा, कार्पेट, गलैँचा, स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा, कुर्ता सरवाल, साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ। अब आफ्नै सहर गैराकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर, गैराकोट 4 काङ्ग्रेस चोक, प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी। मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968।
4: ल ल, दुवैजनालाई वैवाहिक जीवनको शुभकामना छ है। आहा, कति मिलेको जोडी। ए साँच्ची, बिहा गरेपछि त छिट्टै बिहा दर्ता पनि गरिहाल्नु पर्छ है। के कागजात चाहिन्छ म भनिहाल्छु नि। दुला दुलाहीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, बसाइ सराईको हकमा बसाइ सराईको प्रमाणपत्र, दुला दुलाही दुवै उपस्थित भएर सनाखत गर्नुपर्छ नि। चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, 2034 पछिको हकमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र अन्य कागजातहरू चाहिन्छ।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
1: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
6: जाऊ न त जाऊ, तर शीतल, शान्त, रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
1: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैराकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका, युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खाना पनि पाइने, सबैको रोजाइ गैराकोट फन पार्क छँदैछ नि।
7: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा। सम्पर्क नम्बर 0785015004, मोबाइल 98612420437।
1: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।
8: तपाईँले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
9: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
10: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
8: छाती, पेट, मुटुरोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
11: सर्जरी सम्बन्धी सेवा,
8: हाड जोडी सम्बन्धी सेवा,
11: स्त्री तथा प्रसूति रोग सेवा,
8: बाल रोग सेवा,
11: न्युरो सर्जरी सेवा,
8: न्युरो साइकेट्रिक सेवा,
11: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
10: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
12: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
2: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि कति राम्रो राम्रो, पलङ पनि कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
0: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
12: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
5: सक्षम फर्निचर, गैडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह पार्टी सेमिनार वा आरामदायी बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 9862124337।
13: अहिले साँझको 6 बज्यो।

0: परिवर्तन साकोषको साधारण सभा सम्बन्धी सूचना। परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा यही असोज 10 गते शनिबार बिहान 10 बजेदेखि श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 को सभा हलमा हुने हुँदा यस संस्थाका सम्पूर्ण सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 10 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैंडाकोट 5 नवलपुर।
1: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालिका।
3: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
4: बगैचा एडभेन्चर रिसोर्ट, नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
5: बगैचा एडभेन्चर रिसोर्ट
4: 35 वर्ष पुरानो बगैचा भित्र सञ्चालित। बगैचा एडभेन्चर रिसोर्ट, जंगल सफारीको रोमान्स, सनडाउनरको सुनौलो सास, थारू सांस्कृतिक नृत्यको साथ।
5: बगैचा एडभेन्चर रिसोर्ट,
4: हर्स राइडिङ र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू, सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था, अर्डर अनुसारका खाजा र खानाको व्यवस्था, विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको, साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
5: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट, हर्कापुर कैडाकोट 11 नवलपुर। मोबाइल नम्बर 98570 82693, 98570 82693।

0: सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइन विजय एफएमको फेसबुक पेज एवं युट्युब सँगै हाम्रो पात्रो र नेपाली पात्रो मोबाइल एप्स मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबरमा नवीन सुवेदीको नमस्कार। विजय खबरमा प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू। वर्षा गराउने प्रणाली सक्रिय, देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना, चितवन नवलपुर प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह। नारगढ मुगलिङ सडक तथा पृथ्वी राजमार्ग आज राति 8 बजेदेखि भोलि बिहानसम्म बन्द हुने, गैँडाकोट तथा चितवनका विद्यालय भोलि बन्द हुने। र संवैधानिक निकायका पदाधिकारीले पाउने दोहोरो सुविधा रोक्ने विधेयक समितिबाट पारित, स्कटल्यान्डका म्याक मुलेनले फेरि सुदूरपश्चिमबाट एनपिएल खेल्ने।
1: साधारण सभा सम्बन्धी सूचना। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको 19 वार्षिक साधारण सभा तथा भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको 17 वार्षिक साधारण सभा संयुक्त रूपमा यही असोज 9 गते शुक्रबार बिहान ठिक 11 बजे गैंडाकोट 2 काली गण्डकी चोक स्थित होटल द नारायणी पार्टी प्यालेसमा हुन गइरहेको हुँदा सम्पूर्ण सेयर सदस्य महानुभावहरूलाई पत्रचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान ठिक 11 बजे, स्थान होटल द नारायणी पार्टी प्यालेस, गैंडाकोट 2 काली गण्डकी चोक।
2: वेद बन्धु रेग्मी अध्यक्ष एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 4 नवलपुर।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: जन्म दर्ता बालबालिकाको नैसर्गिक अधिकार हो। जन्मेको 35 दिन भित्र आफ्नो स्थानीय तहमा दर्ता गरौँ।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 35 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्थाको रूपमा परिचित गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुरको 35 औं वार्षिक साधारण सभा यही असोज 9 गते शुक्रबारका दिन श्रीराम पार्टी प्यालेसमा आयोजना गरिएको र सम्पूर्ण सदस्यहरूलाई साधारण सभामा उपस्थितिका लागि पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 9 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस गैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुर।

विजय खबरमा अब खबर विस्तारमा। बंगालको खाडीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण देशभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तर आन्ध्र प्रदेश र दक्षिणी ओडिसाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भेगबाहेक सबैजसो ठाउँमा पानी परिरहेको छ। मौसमविदका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना रहेको छ। भोलि शुक्रबार वर्षाको प्रभाव अझ बढ्ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका ठुलो भेगमा ठुलो हिमपातको सम्भावना रहेकोले उच्च सतर्कता अप्नाउन भनिएको छ। बाढी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएका छन्। मौसमविदहरूले बाढी पहिरो र गेग्रान बहावको खतरा रहेकोले नदी किनारमा बस्ती र यात्रामा रहेका सर्व

0: साधारणलाई विशेष सजगता अपनाउन र मौसम सम्बन्धी अध्यावधिक सूचना निरन्तर लिन आग्रह गरेका छन्। नवलपरासी पूर्वको जिल्ला प्रशासन कार्यालयले असोज 8 गते बिहिबार आजदेखि असोज 11 गतेसम्म भारी वर्षाको सम्भावना रहेकोले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार नवलपुर सहित देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने भन्दै प्रशासनले बाढी पहिरो डुबान तथा नदी कटानको जोखिम बढ्न सक्ने जनाएको छ। जिल्ला प्रशासन कार्यालयले नदी खोला तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवाजात नगर्न जोखिममा रहेका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा सार्न तयारी अवस्थामा रहन आग्रह गरेको छ। नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राणाले जारी गर्नुभएको विज्ञप्ति अनुसार स्थानीय तह सुरक्षा निकाय तथा सरकारवाला निकायलाई उद्धार तथा प्रतिकारका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको छ। कालीगण्डकी कोरिडोर लगायत पहाडी क्षेत्रमा पहिरोको जोखिम भएका सडकमा अत्यावश्यक बाहेक यात्रा नगर्न र जोखिमयुक्त सडक प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ। आपतकालीन अवस्था आएमा नजिकको सुरक्षा निकाय तथा स्थानीय तहमा तत्काल सम्पर्क गर्न समेत भनिएको छ त्यस्तै चितवन सहित देशभर केही दिन लगातार भारी वर्षा हुने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय चितवनले सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ। मौसम प्रशासनले सूचना जारी गर्दै अति आवश्यक काम बाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नु परेमा सडकको अवस्थाबारे सुरक्षा निकाय वा स्थानीय तहसँग जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। यात्रा गर्ने क्रममा मौसम बिग्रिएमा गन्तव्यमा पुगेरै छाड्नेभन्दा अरू रहेको स्थानमा आसपासको सुरक्षित ठाउँमा बस्न समेत भनिएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै स्थानान्तरणका क्रममा समस्या भएमा सम्बन्धित स्थानीय तह वा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न अनुरोध गरिएको छ। चितवनको नारायणगढ मुगलिङ सडक खण्डमा रातिका समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले निरन्तर वर्षा र बाढी पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै नारायणगढ मुगलिङ सडक खण्डमा रातिको समयमा सम्पूर्ण सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो। आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म नारायणगढ मुगलिङ सडक खण्डमा चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा जारी सूचनामा अत्यावश्यक काम बाहेक यात्रा नगर्न मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न र जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ। त्यस्तै लगातारको वर्षाका कारण बाढी पहिरोको जोखिम बढेपछि धादिङ जिल्ला प्रशासन कार्यालयले पृथ्वी राजमार्ग रातिको समय पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आज बेलुका 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्गमा कुनै पनि सवारी साधन सञ्चालन गर्न पाइने छैन। निर्माणाधीन अवस्थामा रहेको राजमार्गका विभिन्न खण्डमा वर्षाका कारण बाढी पहिरोको जोखिम बढेकोले सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि राजमार्ग बन्द गर्ने निर्णय गरेको हो। यस अवधिमा पृथ्वी राजमार्ग हुँदै काठमाडौँ तथा राजधानी बाहिर आवाजावत गर्ने सवारी साधन समेत सञ्चालनमा रोक लगाइने प्रशासनले जनाएको छ। यस्तै जिल्ला प्रशासन कार्यालयले आगामी 2 दिन अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। गैंडाकोट नगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा भोलि शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयको सूचना तथा जल तथा मौसम विज्ञान विभागको पूर्व अनुमान आधार मान्दै नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। नगरपालिकाका अनुसार विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्टाङ पर्न सक्ने सम्भावना रहेकोले सम्भावित विपदको जोखिमलाई मध्यनजर गरी बिदा दिएको हो। नगरपालिकाले गैंडाकोट नगरपालिकाभित्र सबका सबै विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै भोलि 9 गते शुक्रबार सबै सार्वजनिक शैक्षिक संस्थामा सार्वजनिक बिदा गर्न अनुरोध गरेको छ। नगरपालिकाको शिक्षा शाखाका नगर शिक्षा अधिकारी खेम प्रसाद आचार्यद्वारा जारी सूचनामा मौसम प्रतिकूल रहेकोले आवश्यक सावधानी अपनाउन समेत आग्रह गरिएको छ। चितवनका 7 वटै स्थानीय तहले भोलि शुक्रबार 1 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि तीन दिनसम्म भारी वर्षा हुने अनुमान गर्दै सतर्कता अपनाउन अनुरोध गरेपछि चितवनका सबै पालिकाहरूले एक दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। भरतपुर महानगरपालिका, रत्नगर नगरपालिका, कालिका नगरपालिका, खैरेनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाले एक सूचना जारी गर्दै बाढी र पहिरोको उच्च जोखिम देखिएकोले एक दिनका लागि बिदा गर्ने निर्णय गरेको जनाएका छन्। माडी नगरपालिकाको नगर प्रमुख ताराकाजी कुमारी महतोले निरन्तर भारी वर्षाले बाढी र पहिरोको जोखिम देखिएकोले एक दिनका लागि विद्यालय बिदा दिएको जानकारी गराउनुभयो। भोलि एक दिनका लागि बिदा गर्ने निर्णय गरेका छौँ, आवश्यकताका आधारमा थप निर्णय गर्छौँ, नगर प्रमुख महतोले भन्नुभयो। कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले भारी वर्षाको सम्भावना देखिएकोले आवश्यकताको आधारमा एक दिनका लागि बिदा दिएको जानकारी दिनुभयो। चितवनमा आज बिहानदेखि वर्षा भइरहेको छ, निरन्तरको वर्षाले पहिरोको जोखिम देखिएपछि चितवन प्रशासनले पनि सतर्कता अपनाउन आग्रह गरेको छ। गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावनासँगै बाढी, डुबान, कटान, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भन्दै कावसती नगरपालिकाले विपद प्रतिकारको तयारी तीव्र राखेको छ। असोज 9 गतेदेखि 11 गतेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको पूर्वानुमानपछि नगरपालिकाले सम्भावित विपदलाई मध्यनजर गर्दै द्रुत प्रतिकार टोली क्विक रेस्पोन्स टिम गठन गरेको हो। नगरपालिकाले विपदको समयमा आवश्यक सूचना प्रवाह, उद्धार तथा सहायता र सम्बन्धित निकायबीच समन्वयका लागि अधिकारीहरूलाई जिम्मेवारी तोकेको जनाएको छ। कावसती नगरपालिका विपद व्यवस्थापन शाखाले सम्भावित जोखिमयुक्त क्षेत्रको निगरानी बढाउँदै आवश्यक जनशक्ति तथा स्रोत साधन तयारी अवस्थामा राख्ने जनाएको हो। नगरपालिकाले विपदको जोखिम देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउन र सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ। हुन्डाईको बहुप्रतीक्षित कम्प्याक्ट एसयुभी अल न्यु भेनु अब औपचारिक रूपमा भरतपुर बजारमा भित्रिएको छ। यो नयाँ संस्करण आकर्षक र बोल्ड डिजाइनका साथै थप आरामदायी फिचर, अत्याधुनिक प्रविधि र उत्कृष्ट पर्फर्मेन्सको सम्मिश्रण सहित बजारमा आएको हो। भरतपुर स्थित हुन्डाईको आधिकारिक सोरुममा गाडीको बुकिङ खुल्ला गरिएको छ। आकर्षक र बोल्ड डिजाइन सहित आएको यस गाडीमा 10.25 इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो र पावर सनरुफ जस्ता आधुनिक सुविधाहरू रहेका छन्। यो गाडी काप्पा 1.2 लिटर पेट्रोल र 1.0 लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ। सुरक्षाका लागि यसमा 6 एयरब्याग सहित इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचरहरू समेटेका छन्। नेपाली बजारमा HX2, HX5 र HX5DCT गरी 3 भेरिएन्टमा उपलब्ध यस गाडीको सुरुवाती मूल्य 48.96 लाख तोकिएको छ। विजय खबरमा खबरको सिलसिला अझै जारी छ, हामीसँगै रहनुहोला।
1: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
2: मैले बुझिसके बाबा, यही गैराकोट नगरपालिका नजिकै गैराकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
1: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
3: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
4: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612-20437।
5: ओहो दिदी, घर पनि नयाँ, पर्दा तन्ना पनि कति राम्रो राम्रो राख्नु भएको, आहा मन नै लोभ्याउने छ त, घर नै उज्यालो देखिएको छ, मान्छे जस्तै घर पनि राम्रो बनाउनु भएछ, यति राम्रा राम्रा सबै सामानहरू कहाँबाट ल्याउनु भयो?
6: हो र बहिनी, यस्तो राम्रो लाग्यो, यो मैले लगाएको साडी अनि यो घरमा टाँगेको छ नि यो पर्दा यो कार्पेट अनि यो गलैँचा यो सबै चिज मैले न्यू अभिषेक वस्त्रालयबाट लिएर आएको काङ्ग्रेस चोकमा छ नि गैराकोटको त्यहीँबाट लिएर आएको त्यहाँ त राम्रो राम्रो खालको घरलाई म्याच गर्ने खालको तन्ना पर्दा कार्पेट होम डेकोरको सम्पूर्ण सामान पाइन्छ नि मैले सबै त्यहीँबाट लिएर आएको
5: ओहो दिदी मलाई पनि चाहिएको छ म त्यही जान्छु गइहालेँ है त
7: हामी कहाँ आधुनिक डिजाइनका पर्दा कार्पेट गलैँचा स्वदेशी तथा विदेशी सर्टिङ सुटिङका कपडा कुर्ता सरवाल साडीहरू तथा विद्यार्थीहरूका लागि स्कुल कलेजका ड्रेसहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै पर्दा कार्पेट फिटिङ पनि गरिन्छ अब आफ्नै सहर गैडाकोटमा सम्पर्क न्यू अभिषेक वस्त्रालय तथा अभिषेक होम डेकोर गैडाकोट 4 काङ्ग्रेस चोक प्रोप्राइटर नारायण प्रसाद गौडेल र रविन्द्र अधिकारी मोबाइल नम्बर 98 550 54 692 र 98 550 54 968
0: विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ अब बाँकी खबर संवैधानिक निकायका पदाधिकारीहरूले पाउँदै आएको दोहोरो सुविधा रोक्ने सम्बन्धी विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ आज बसेको समितिको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो समिति सभापति हरि ढकालका अनुसार नयाँ व्यवस्था लागू भएपछि सरकारी कोषबाट निवृत्तिभरण पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको पदमा नियुक्ति भएमा पदमा बहाल रहन्जेल पेन्सन पाउने छैनन् यसै अघिल्लो सेवा अवधि जोड्न चाहने पदाधिकारीले पनि भने पदमा नियुक्त भएपछि बुझेको पेन्सन रकम सञ्चित कोषमा फिर्ता गर्नुपर्नेछ सर्वोच्च अदालतको आदेशअनुसार सरकारले यो संशोधन विधेयक ल्याएको हो नेपाल फार्मेसी सङ्घ जिल्ला कार्य समिति नवलपुरको आयोजनामा आगामी असोज 9 गते रक्तदान कार्यक्रम हुने भएको छ नेपाल फार्मेसी सङ्घ जिल्ला कार्य समिति नवलपुरले एक विज्ञप्ति जारी निकाल्दै पछिल्लो समय अस्पताल तथा रक्त सञ्चार केन्द्रहरूमा देखिएको रगतको अभावलाई सम्बोधन गर्ने उद्देश्यले सङ्घले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको बताएको छ सङ्घका महासचिव दिनेश भुषालका अनुसार गैँडाकोट स्थित कालीगण्डकी करिडोर प्रवेश मार्गमा आयोजना हुने कार्यक्रम बिहान 8 बजेदेखि दिउँसो 12 बजेसम्म सञ्चालन हुनेछ रक्तदान जीवनदान भन्ने मूल नाराका साथ आयोजना गर्न लागेको पुनित कार्यमा सहभागी भई अमूल्य रक्तदान गर्न सङ्घले सम्पूर्ण सङ्घ संस्था युवा समाजसेवी तथा आम सर्वसाधारणमा अनुरोध समेत गरेको छ अब रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने भावनाका साथ आयोजना गरिएको कार्यक्रममा सक्रिय सहभागिताको अपेक्षा गरेको महासचिव भुषालले बताउनुभयो चितवन मेडिकल कलेज शिक्षण अस्पतालको चिकित्सक टोली बाढी प्रभावित नुवाकोट पुगेर 675 बिरामीलाई सेवा दिएको छ अस्पतालको 21 सदस्यीय चिकित्सक स्वास्थ्य कर्मीको टोली नुवाकोटका विभिन्न स्थानमा एक सातासम्म बसेर बिरामीको उपचारमा खटिएका हुन् चितवन मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत सिओ प्रताप देवकोटाका अनुसार भदौ 31 गते चितवनबाट हिँडेको टोली असोज 6 गतेसम्म सेवामा खटिएको थियो चिकित्सक टोलीमा मुटुरोग जनरल मेडिसिन सर्जरी हार्ट जर्नी मनोरोग आँखा रोग लगायत विशेषज्ञ रहेका थिए टोलीले भिडियो एक्सरे इसिजी युरिनरी आरएपीपीएफटी लगायत परीक्षण समेत गरेको देवकोटाले जानकारी दिनुभयो देवकोटाले भन्नुभयो 7 दिनको अवधिमा टोलीले 675 सेवा दिएको छ त्यसमध्ये भिडियो एक्सरे गर्नेको संख्या 130 रहेको छ आवश्यकता अनुसार सामान्य सर्जरी माइनर ओटीहरू समेत गरिएको उहाँको भनाइरहेको थियो एमाले भदौ 23 र 24 गते घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ एमाले केन्द्रीय कमिटी बैठकले स्वदेशी तथा विदेशी सञ्चार माध्यममा सार्वजनिक भइरहेका नयाँ तथ्य तथा अन्तरिम सरकारका पदाधिकारी र छानबिन आयोगका अध्यक्षका सार्वजनिक अभिव्यक्तिले ती घटनाका पछाडि रहेका भनिएका विभिन्न पक्षबारे प्रश्न उठाएको दावी गरेको छ बैठकले सरकारले भदौ 24 गते गरेको राज्य विध्वंसकको छानबिनलाई पन्छाउने तथा घटनामा संलग्नलाई उन्मुक्ति दिने प्रयास गरिरहेको आरोप समेत लगाएको छ साथै भदौ 23 गतेको घटनामा राजनीतिक नेतृत्व विरुद्ध अभियोजन गर्ने तर त्यस दिन भएका सुरक्षा कारवाहीको यथार्थ बाहिर आउन नदिने प्रयास भइरहेको एमालेको दावी छ बैठकले यसअघिका घटनाको छानबिनका लागि गठन भएका आयोगका प्रतिवेदन समेत अविलम्ब सार्वजनिक गर्न माग गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दा त्यसको यथार्थ र पूर्णपाठ नै सार्वजनिक गर्नुपर्ने एमालेको माग छ। एमाले पछिल्लो घटनाक्रम र सार्वजनिक भएका अभिव्यक्तिले घटनाबारे थप तथ्य बाहिर ल्याएको दावी गर्दै राजनीति नेतृत्व र सुरक्षा कारवाही सम्बन्धी विषयलाई समेटेर स्वतन्त्र तथा निष्पक्ष छानबिन आवश्यक रहेको बताएको छ। केन्द्रीय कमिटी बैठकले सुकुम्बासी बस्ती विस्थापन ट्रेड युनियन तथा सोभियो अधिकार मानवाधिकार र सञ्चार माध्यमको स्वतन्त्रता कुण्ठित पार्न खोजेको भन्दै सरकारको आलोचना गरेको छ। विजय खबरमा अब खेल सम्बन्धी खबर। सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई नेपाल प्रिमियर लिग एनपिएलको तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। यसअघि एनपिएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम रोयल्सबाट खेलेका म्याकमुलेनले टोलीले तेस्रो संस्करणका लागि फेरि अनुबन्ध गरेको हो। टोलीमा फेरि फर्कन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमुलेनले सुदूरपश्चिम रोयल्ससँगको दोस्रो यात्राका लागि आफू तयार रहेको बताएका छन्। सुदूरपश्चिम रोयल्सले यसअघि न्युजिल्यान्डका स्कट कुङलिङ र इङ्ल्यान्डका सेफ जैबलाई तेस्रो संस्करणका लागि विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ। यस्तै पाकिस्तानका अनुभवी अलराउन्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपिएलको टोली जनकपुर बोर्ड्सले तेस्रो संस्करणका लागि इफ्तिखारलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। जनकपुर पहिलो संस्करणको विजेता हो। एनपिएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइज टोलीहरूले धमाधम विदेशी खेलाडीहरू अनुबन्ध गरिरहेका छन्। एनपिएल आउँदो कार्तिक 9 गतेदेखि मङ्सिर 5 गतेसम्म किर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। यिनै खबरसँगै हामी विजय खबरको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। वर्षा गराउने प्रणाली सक्रिय, देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना, चितवन नवलपुर प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह। नारायणगढ मुङलिङ सडक तथा पृथ्वी राजमार्ग आज राति 8 बजेदेखि भोलि बिहानसम्म बन्द हुने। गैंडाकोट तथा चितवनका विद्यालय भोलि बन्द रहने। र संवैधानिक निकायका पदाधिकारीहरूले पाउने दोहोरो सुविधा रोक्ने विधेयक समितिबाट पारित। स्कटल्यान्डका म्याकमुलेनले फेरि सुदूरपश्चिमबाट एनपिएल खेल्ने। हस्त सामुदायिक रेडियो विजयएफएम 101.6, इन्टरनेट अनलाइन विजयएफएमको फेसबुक पेज एवं युट्युबसँगै हाम्रो पात्र र नेपाली पात्र मोबाइल एप्स मार्फत संसारभर एकैसाथ प्रसारण भइरहेको बेलुका 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र अरुण घिमिरेलाई धन्यवाद। नवीन सुवेदी बिदा हुन्छु। नमस्कार।

0: जन्ममिति प्रमाणित गर्न थियो। के कागजात चाहिन्छ होला?
1: एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, बसाइ सरी आएको भए सोखको प्रमाणपत्र, चालु आर्थिक वर्षसम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद र अन्य कागजात चाहिन्छ। आर्थिक ऐनमा व्यवस्था भए बमोजिमको दस्तुर लाग्छ।
2: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसौँ।
3: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
0: त्यस्तो राम्रो लाग्यो दिदी, यही गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
4: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोभेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
2: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550474503 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी। विवाह, पार्टी, सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5। मोबाइल 9862124037।
5: अहिले साँझको 7

0: घर घरमा भान्साघर अब भान्साघर लङ रेन चामल सेतो बरामा पनि उपलब्ध छ।
1: उही स्वाद, उही गुणस्तर र उही मूल्यमा सेतो र हरियो बोरामा उपलब्ध छ। साथै प्रत्येक बोरामा आकर्षक उपहार।
0: जय श्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन चामल।
2: स्वाद मात्र होइन प्रेम पस्किने।
3: पढ्ने होइन त सस्तो मूल्यमा जापानिज भाषा।
4: जापानिज भाषा कहाँ?
3: हजुर, एम्स एब्रोड एजुकेसनमा जापानी भाषा SSW, N4, N5 र N3 सँगै IELTS PT क्लासमा 20% छुट।
4: हामी कहाँ जापानी भाषा टेस्ट प्रिपरेसन IELTS PT सेट क्लासका साथै डियोलिङ्गो पनि पढाइन्छ।
5: जापान, UK, अस्ट्रेलिया, क्यानाडा, USA, न्युजिल्यान्ड, दक्षिण कोरिया र युरोप पढ्न जानका लागि भरपर्दो माध्यम एम्स एब्रोड एजुकेशन। मुख्य कार्यालय भरतपुर चितवन, फोन 0556 38 894, शाखा कार्यालय कालीगण्डकी चोक गैंडाकोट, फोन 0780 50 12 94, मोबाइल 98029933894।
6: महत्त्वपूर्ण सूचना छ, एकछिन ध्यान दिएर रेडियो सुन्नुहोस्। गर्मी बढेसँगै खाने पानीको अभाव र दूषित पानीबाट सर्ने रोगको जोखिम बढेको छ। खाने पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पिउने बानी बसाल्नुहोस्। खाना खानु अघि र शौचालय प्रयोग गरेपछि साबुन पानीले हात धुनुहोस्। पानीलाई अनावश्यक खेर फाल्न नदिनुहोस्। आफ्नो घर, टोल र पानीको स्रोत वरिपरि सफा राख्नुहोस्। स्वस्थ जीवनका लागि सुरक्षित पानी र सरसफाई अपनाउनुहोस्। जलुकी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा जनहितमा जारी सन्देश।
7: सर, एउटा प्रश्न सोधौँ है?
8: सोधा न
7: सर। यो फोहोरको व्यवस्थापन कसरी गर्न सकिन्छ?
8: ए, कति राम्रो कुरा सोध्यो। ल सुन, सबैभन्दा पहिले कुहिने र नकुहिने फोहोर छुट्याउनु पर्छ। कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन प्रयोग गर्ने, नकुहिने फोहोरहरूमध्ये बिक्री हुन सक्ने फोहोर जस्तै फलामका टुक्रा, कागजहरू, प्लास्टिक सिसाका बोतलहरू बेचबिखन गर्ने, बिक्री गर्न नसकिने फोहोरहरू मात्र नगरपालिकाको गाडीमा पठाउने। यति गरेपछि त फोहोरको धेरै व्यवस्थापन भइहाल्छ नि।
7: हस्, धन्यवाद सर।
9: कैडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।

0: बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो सास थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने हाम्रा सेवाहरू अर्गानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्नी कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82 693 98570 82 696

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 35 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्थाको रूपमा परिचित गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुरको 35 औं वार्षिक साधारण सभा यही असोज 9 गते शुक्रबारका दिन श्रीराम पार्टी प्यालेसमा आयोजना गरिएको र सम्पूर्ण सदस्यहरूलाई साधारण सभामा उपस्थितिका लागि पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 9 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस गैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुर।

0: कस्तो
1: गर्मी, यो गर्मी, यो गर्मी छल्न सक्ने कुनै उपाय छैन?
2: छ नि, जाऊ न त स्विमिङ गर्न। स्विमिङ गर्दै खाजा पनि खान पाइने, के मजा।
1: जाऊ न त जाऊ, तर शीतल शान्त रमणीय वातावरणमा सफा पानी भएको स्विमिङ पुल कहाँ छ?
2: ओहो, यति पनि थाहा छैन तिमीहरूलाई? यही नजिकै गैंडाकोट फन पार्कमा ट्रस्ट सहितको स्विमिङ पुल छ नि, बालबालिका युवा युवतीदेखि सबैका लागि स्विमिङ गर्न मिल्ने, खाजा खाना अर्डर अनुसार खान पनि पाइने, सबैको रोजाइ गैंडाकोट फन पार्क छँदैछ नि।
3: ए ल ल, जाऊ जाऊ जाऊ।
4: हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
5: नयाँ व्यवस्थापनको साथ तपाईँहरूको माझ गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापुचा, सम्पर्क नम्बर 0785015004, मोबाइल 98612204437।
2: हामी कहाँ गर्मीको मौसम आएसँगै स्विमिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी गराइन्छ।

0: परिवर्तन साकोषको साधारण सभा सम्बन्धी सूचना। परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा यही असोज 10 गते शनिबार बिहान 10 बजेदेखि श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 को सभा हलमा हुने हुँदा यस संस्थाका सम्पूर्ण सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 10 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैंडाकोट 5 नवलपुर।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरल र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1 नवलपुर।
3: नागरिकताको लागि सिफारिस बनाउनु पर्ने थियो म्याम, के कागजात चाहिन्छ होला?
4: एउटा निवेदन चाहिन्छ, बुबाको सकल नागरिकता प्रमाण पत्र र शनाखत, जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि पनि चाहिन्छ, विवाहित महिला हो भने पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, विद्यार्थीको हकमा चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, विवाहितको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि चाहिन्छ, बसाई सराई गरेर आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि, दुवै कान देखिने पासपोर्ट साइजको 2 फोटो चाहिन्छ, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस चाहिन्छ, अरू केही थप भए कार्यालयले बताइदिइहाल्छ नि।
3: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।
5: 50 वर्षभन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
6: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढद्वारा उत्पादित 50 वर्षभन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भर पर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
7: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग, श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।
8: साधारण सभा सम्बन्धी सूचना। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 औं वार्षिक साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको 19 औं वार्षिक साधारण सभा तथा भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको 17 औं वार्षिक साधारण सभा संयुक्त रूपमा यही असोज 9 गते शुक्रबार बिहान ठिक 11 बजे गैंडाकोट 2 काली गण्डकी चोक स्थित होटल द नारायणी पार्टी प्यालेसमा हुन गइरहेको हुँदा सम्पूर्ण सेयर सदस्य महानुभावहरूलाई पत्रचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान ठिक 11 बजे, स्थान होटल द नारायणी पार्टी प्यालेस गैंडाकोट 2 काली गण्डकी चोक। वेद बन्धु रेग्मी, अध्यक्ष एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 4 नवलपुर।
3: बालबालिकाले आफूभन्दा ठुलाको व्यवहार नक्कल गर्दछन्। जुन व्यवहार हामीलाई मन पर्दैन त्यो व्यवहार उनीहरूको अघि प्रदर्शन नगरौँ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: सूचना नेटवर्क CIN
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बंगालको खाडीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र। भोलि वर्षाको प्रभाव अझ बढ्ने, पर्वतारोहण र लामो यात्रा बन्दै गर्न आग्रह।
1: पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढी जोखिमयुक्त क्षेत्र देखिएको छ।
0: अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातिदेखि भोलि बिहानसम्म गाडी चलाउनमा रोक। बाढी प्रभावित क्षेत्रमा वर्षाका कारण त्रास। मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह।
2: 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
0: ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा भीषण आग लागि। काङ्ग्रेस 2 हुने बाटोमा काङ्ग्रेस संस्थापन इतरपक्षद्वारा समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि छनौट। समयमै काम सक्न आग्रह।

0: र विषम एसियाली खेलकुदमा महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश, अब इरानसँग खेल्ने पुरुष कबड्डीमा सान्त्वना जित।
1: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: काठमाडौँ उपत्यकामा जनसङ्ख्याको चाप निरन्तर बढ्दो छ। राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाडौँमुखी बनाउँदै ल्याइयो र काठमाडौँ आश्रित नीतिले गर्दा साना साना कामका लागि पनि मानिसहरू यहीँ आउनुपर्ने र यहीँ सुविधा हुने अवस्था सिर्जना भयो, जसका कारण अव्यवस्थित बस्ती बसेका छन्। ठुलो पानी पर्ने बित्तिकै यातायात अस्तव्यस्त हुने र खोला किनार डुबानमा पर्ने अवस्था छ। अब खबर सन्तोषी रावलबाट।
2: बङ्गालको खाडीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण देशभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिसाबाट प्रवेश गरेको जलवायुयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी र हिमाली भेग बाहेक सबै जसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि वर्षाको प्रभाव अझ बढ्ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेको उच्च सतर्कता अपनाउन भनिएको छ। बाढी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरेका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातेदेखि भोलि बिहानसम्म गाडी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाडी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाडीको आवागमन पूर्ण रूपमा बन्द हुनेछ। मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आग्रह गर्नुभयो।
3: मुख्य राजमार्ग पृथ्वी राजमार्ग करिब 86 किलोमिटर राजमार्ग लामो राजमार्ग पर्छ। यहाँ पृथ्वी राजमार्गबाट काठमाडौँ उपत्यका लगायत देशका 67 जिल्लाका सवारी साधनहरू यात्रुहरू आवागमन गर्ने एउटा मुख्य राजमार्ग भएको हुँदाखेरि यो राजमार्गको सुरक्षालाई विशेष ध्यान दिएर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले आज असोज 8 गते बेलुका 8 बजेदेखि 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रुहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
2: साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। यसैबीच 2 दिन हिमाली क्षेत्रमा जोखिम रहेकाले यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन्। मौसमविद डेभिड ढकालले अहिले जोखिम रहेकाले तत्काल त्यस्ता क्षेत्रमा नजान आग्रह गर्नुभयो।
4: विशेष गरी यो अहिलेको याम भनेको चाहिँ पर्वतारोहणको याम हो। पर्वतारोहणको याम भएको कारणले गर्दा चाहिँ यति बेला चाहिँ हिमाली भूभागहरूमा चाहिँ पर्वतारोहणको लागि निस्किने याम भएको कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ अलिकति बढी जोखिममुक्त क्षेत्र देखिएको छ। त्यसै भएर हामीले चाहिँ यो रातो रङको चेतावनी पनि दिएको छौँ। रातो रङको चाहिँ चेतावनी भनेको प्रतिकारै नै गर्नुपर्ने, टेक एक्सनै गर्नुपर्ने यस्तो किसिमको हामीले चेतावनी दिएका छौँ। अन्य भूभागमा चाहिँ रातो रङको चेतावनी हामीले दिएका छैनौँ भनेको सतर्क हुनुपर्ने सिस्टम चेतावनी दिएका छौँ, तर चाहिँ एक्सनै लिनुपर्ने जस्तो चेतावनी दिएका छैनौँ। र यति बेला चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फुल खेल्ने समय भएको पनि हामीले पाएका छौँ। ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ, कसरी जोगाउन सकिन्छ भन्ने किसिमको कृषि विज्ञको सल्लाह लिएर चाहिँ अघि बढ्दा राम्रो हुन्छ जस्तो देखिन्छ। विशेष गरी यो जुन जोखिमयुक्त विशेष गरी कमजोर भूभागहरू छन्, जहाँ चाहिँ पहाडी भूभागमा कमजोर भूभागहरू छन्, जुन चाहिँ पहिरो गइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जान भनेर यकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरोको जोखिम बढी हुने गर्छ। त्यसै गरी ठुला तथा साना खोला तथा चाहिँ नदीहरूमा यो वर्षाले गर्दा चाहिँ बहावहरू बढ्ने सम्भावना बढी देखिन्छ, जसको कारणले तटीय क्षेत्रमा बस्ने बासिन्दाहरूले अलिकति बढी सजग हुनुपर्ने जस्तो देखिन्छ। अनि थोरै पानीले पनि अलिकति डुबान हुने क्षेत्रहरू छन्, ती क्षेत्रका पनि थोरै पानी जस्तै तपाईँको भारी वर्षाले गर्दाखेरि डुबान
5: तराईको अलि बढी क्षेत्रहरूमा त्यस्तो चाहिँ हुने समस्या हुन्छ
4: तराईमा पनि प्लस उपत्यकामा पनि कतिपय ठाउँहरूमा जस्तै काठमाडौँ उपत्यकामा पनि भारी वर्षा हुँदाखेरि चाहिँ कतिपय ठाउँहरूमा चाहिँ
5: डुबान
4: समस्या हुन सक्ने सम्भावना देखिन्छ तराईतिर पनि अब अलिकति बढी वर्षा पहाडतिरको वर्षाले तराईतिर वर्षा कम हुँदै गर्दाखेरि पहाडको वर्षाले चाहिँ डुबानको समस्या निम्ताउन सक्छ ती क्षेत्रका बासिन्दाहरूले चाहिँ अलिकति बढी सजग र सचेत हुनुपर्ने जस्तो देखिन्छ
2: काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफले बीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा गत भदौ 10 गते आएको बाढीमा 338 वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाइएको छ महासंघले सवारी साधनसँगै 441 जना चालक सहचालक तथा व्यवसाय समेत सम्पर्कविहीन भएका छन् भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भइएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैर सरकारी निकाय निजी संघ संस्था संचार माध्यम अनुसन्धानकर्ता तथा सरकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो ताप्लेजुङको मेरिङ देन गाउँपालिका 3 दोभारमा भीषण आगलागी भएको छ सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 वटा घर जलेका छन् आगो सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजङ्घा गुल्मबाट सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए चण्डी 50 घरदुरी सहितको बाक्लो बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ नेपाली काङ्ग्रेस संस्थापक इतर पक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ निवर्तमान सभापति शेरबहादुर देउबा समूहले संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइएको हो रुकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन समूहका नेता दीपक खड्काका अनुसार समूहले कोशी प्रदेशका ताप्लेजुङमा प्रताप प्रकाश हंगाम पाँचथरमा सूर्यकुमार दाहाल इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकेको हो काङ्ग्रेस नेता डाक्टर प्रकाश शरण महत
6: 14 अधिवेशनको नेतृत्व सभापति उहाँले नै स्वाभाविक रूपमा 15 अधिवेशन उहाँको नेतृत्वमा हुनुपर्छ भनेर हामीले कानुन लडाई पनि गरिराखेका छौँ र विशेष अधिवेशन प्रक्रिया गरेको भन्ने कुरामा सर्वोच्च अदालतले पनि त्यो छुट्टी आउँदैसकेको छ त्यस हुनाले हामीले 15 गते असोजबाट एउटा अधिवेशन सुरु हुने गर्छ मङ्सिर 21-22 गते अधिवेशन सम्पन्न हुने गरी अधिवेशन कार्यक्रम तोकिएको छ
2: यसैबीच काङ्ग्रेस संस्थापनले 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 330 पालिकामा निर्वाचन सम्पन्न भएको छ यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलता अनुसार 13 असोजभित्र गरिसक्न निर्देशन दिएको छ साझा खबरमा अब खेल खबर विश्व एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई 34-24 हरायो नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अङ्कले अघि रह्यो यो सँगै नेपाली महिला टोलीले कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ अब नेपाली महिला टोलीले सेमिफाइनलमा इरानसँग खेल्नेछ यसअघि सन् 2023मा चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो यस्तै पुरुष कबड्डीमा नेपालले सन्तुना जित हासिल गरेको छ आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमिफाइनल होडबाट बाहिरिसकेको थियो
0: सन्तोषी रावल भर्खरै जन्मेका साना बच्चाको हेरचाहमा बढी ख्याल गर्न स्वास्थ्यकर्मीको सुझाव
7: छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दुध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरुन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्।
0: बाढी प्रभावित क्षेत्रका लागि सूचना तथा जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली नयाँ दलका सांसदप्रति पुराना दलका सांसदहरूको अपेक्षा, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
8: शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
9: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
9: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
12: बाढीपछि रसुवा जिल्लाको 13 वडा पुग्ने सडक बन्द छ। यी वडाहरूमा राहत पुर्याउने काम भइरहेको छ। रसुवाका सिडिओ कमल प्रसाद पाण्डे:
13: रसुवा सडक सञ्जालबाट चाहिँ पूर्ण रूपमै नभनौ, यता नुवागढबाट नौकुण्ड हुँदै एउटा श्रमथलीको एउटा वैकल्पिक मार्ग मात्र प्रयोगमा छ। त्यो हिसाबमा चाहिँ अहिलेसम्म हामीले खाद्यान्न राहतको रूपमा हेली मार्फत, ड्रोन मार्फत र सडक सञ्जाल पुगेका ठाउँहरूमा चाहिँ सवारी साधन मार्फत पनि हामीले खाद्यान्न पुर्याइरहेको अवस्था छ। अबको 10-15 दिनभित्र चाहिँ बेत्रावतीमा बेली ब्रिज राख्ने काम हुने भन्ने कुरा पनि भइरहेको छ। सँगसँगै स्याप्रो र धुन्सेको पनि पुलको कुरा अगाडि बढाउने भन्ने निर्णय गरेका छौँ। हामीले चाहिँ सडक सञ्जाल टुटेका 13 वडालाई अलिक प्राथमिकरण गरी ती वडाहरूमा राहत प्रभावकारी रूपमा पुर्याउने भनेर योजनाबद्ध रूपमा त्यो पुर्याइरहेका छौँ।
12: बाढी प्रभावित ठाउँहरूमा स्वास्थ्यमा कुनै पनि समस्या देखिए जति सक्दो छिटो आफ्नो गाउँठाउँमा रहेका स्वास्थ्य कर्मीलाई खबर गरिहाल्नुहोस्। प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 र 1234 फोन गरेर सहयोग लिनुहोस्। रसुवाका सिडिओ कमल प्रसाद पाण्डे: भर्खरै मात्र जन्मेका साना बच्चाको हेरचाहमा बढी ख्याल गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। जन्मेदेखि 28 दिनसम्मको यो समयका बच्चाका स्वास्थ्यमा केही समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा लैजानुपर्छ। मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी:
7: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सीताङ्ग हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दुध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरुन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
12: आमाको दुध खान नसक्ने, खाएको वान्ता गर्ने, ज्वरो आउने, नाभिमा संक्रमण भए, छालामा बिमिरा आए, असिन पसिन अनि शरीर चिसो भए तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुहोस्। आजबाट देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ। रसुवा भोटेकोसी बाढी प्रभावित जिल्लाहरूमा चाहिँ आज राति र भोलि दिउँसोको मौसम कस्तो रहला? मौसमविद डेभिड ढकाल।
14: विशेष गरी रसुवा, नुवाकोट, धादिङ आसपासमा आज बिहिबारको दिन पनि वर्षाको सम्भावना देखिएको छ। कतिपय स्थानहरूमा वर्षा भइरहेको छ भने भारी वर्षाको सम्भावना पनि आज र भोलिको लागि अलिक बढी सम्भावना रहेको देखिन्छ। विशेष गरी भोलिको दिनमा चाहिँ अलिकति बढी सम्भावना रहेको देखिन्छ। त्यसपछिको दिनहरूमा भनेको शनिबार र आइतबारको दिनहरूमा चाहिँ अलिक कम सम्भावना हुने जस्तो देखिन्छ। भोलिको हकमा चाहिँ विशेष गरी हामीले पनि रसुवा जिल्लालाई चाहिँ अलिकति रातो अलर्टको जारी गरेका छौँ। भनेको ती क्षेत्रमा हिमाली भूभागहरूमा चाहिँ भारी सम्मको हिमपात हुन सक्ने सम्भावना देखिएको छ भने रसुवा, नुवाकोट र धादिङ आसपासमा चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने, जसले गर्दा चाहिँ डर त्रास भन्दा पनि अलिक समन्वित भएर सावधानी अप्नाउनु पर्ने चाहिँ आवश्यकता देखिन्छ। गोर्खा, तनहुँ र चितवन आसपास पनि वर्षाको सम्भावना देखिएको छ, भारी वर्षाकै सम्भावना देखिएको छ आज र भोलिको लागि, र पर्सिको लागि चाहिँ अलिकति कम हुँदै जाने जस्तो देखिएको छ।
12: तपाईँलाई पनि बाढी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौला।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदहरूका स्वभाव फरक फरक,
15: सांसदका अभिव्यक्तिहरू
16: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
15: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
0: पुराना र नयाँ सांसदहरूले खेलिरहेको भूमिका, हेलो सांसद लगायतका सामग्री बाँकी नै छ, सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ, यस्तो अवस्थामा किसानले के गर्ने?
16: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
17: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाइ मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
12: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
17: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
18: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो सांसद।
16: नमस्कार, संवाद श्रृङ्खला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृङ्खला हेलो सांसदमा हामीसँग अछाम क्षेत्र नम्बर 2 निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
15: धन्यवाद।
16: 74 तपाईँले कति काम गर्नुभएको थियो, अब अहिले तपाईँ 82 निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्नु बाँकी छ त क्षेत्र नम्बर 2?
15: 74 चाहिँ 2 क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौँ, त्यो अहिले पनि पुर्याउन सकिरहेको छैन। आज पनि हाम्रा 2 निर्वाचन क्षेत्रका र अछामकै भन्ने भन्नुहोस् धेरै ग्रामीण बस्तीहरू, धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेको छैन। जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर 77 चाहिँ सरकारले निर्णय गरेका थियो, र बजेट विनियोजित गरेका थियो, टेन्डर गराइएको थियो 79 म सांसद छँदैथेरि, र त्यो 79 को टेन्डर काम हुन सकेन। बल्ल अस्ति चाहिँ म सांसद जितेर आइसके पछाडि स्वास्थ्य मन्त्रालय अनि राष्ट्रिय योजना आयोग, शहरी विकास मन्त्रालय त्यतिखेर, अहिले त भौतिक के अरे पूर्वाधार मन्त्रालय अन्तर्गत छ, त्यसका विभागहरू ती सबैमा हाम्रा रोकिएका फाइलहरू, रोकिएका चाहिँ के भन्दाखेरिमा जो त्यो भवन निर्माण गर्ने बजेट सुनिश्चितता गर्ने विषयवस्तुका बारेमा जितेर आइसकेको भोलिपल्टै शपथ ग्रहणको भोलिपल्टैदेखि मैले चाहिँ पहलकदमी गरियो।
16: कानुन निर्माणको पाटो पनि म केही गर्छु भनेर चुनावको बेलामा भन्नुभयो कि पुल पुलेसा सडकमै अलि बढी तपाईँको बाचा छ जो तपाईँले पुरा गर्नुपर्नेछ?
15: कानुन निर्माण पनि गर्नुपर्नेछ अनि विकास निर्माण पनि गर्नु छ भनेर जनताका बिचमा त्यही बाचा गरिएको। पहिलो कुरा त कानुन निर्माणका सन्दर्भमा लोकतन्त्रको रक्षा अनिवार्य, त्यसको पक्षमा म चाहिँ दृढ सङ्कल्पित रहनेछु। अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि, चुनावमा चाहिँ जनताको बिचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीलाई लागिरहेको थियो लोकतन्त्रको, अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ, यो लोकतन्त्रमाथि प्रहार हुन दिनेवालो छैन, संसदमा गएर लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानुनहरू निर्माण गर्नमा मेरो महत्त्वपूर्ण भूमिका रहन्छ भनेर भनेको थिएँ मैले।
16: अहिलेसम्म संसदमा कतिपटक आफ्नो विचार राखिसकेँ जस्तो लाग्छ, के छ?
15: मैले चाहिँ विचार राखेको छु, मैले धेरै विचार राखेको छु संसदमा चाहिँ,
16: करिब यति पटक जति भन्ने त्यस्तो केही छ कि छैन?
15: मैले चाहिँ त्यो ठ्याक्क यकिन गरेका छैन, हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्तावहरू पनि मैले हालेको छु, चाहे त्यो बजेट निर्माणमा संशोधन भन्नुहोस्, चाहे त्यस पछाडि विधेयकहरूमा मेरा संशोधनहरू, जनताका पक्षमा कानुन बनाउने विधेयकहरू र त्यसपछि जनताका सरोकारका विषयवस्तुहरू बोल्ने अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन संसदमा।
16: तपाईँले निर्वाचित भएर आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि आफ्नो निर्वाचन क्षेत्रलाई राम्रो बनाउने विषयमा उहाँहरूसँग चाहिँ छलफल सम्वादहरू निरन्तर हुन्छ?
15: छलफल सम्वाद त्यति भएको छैन, म जिति
16: तपाईँको कारणले अथवा उहाँहरूको कारणले,
15: मेरो पनि आफ्नो व्यस्तता भयो, उहाँहरूको पनि व्यस्तता होला, हाम्रो बिचमा चाहिँ यो विकास निर्माणका सन्दर्भमा अछाममा कसरी जाने भन्ने कुरामा, विकास निर्माण यो गर्नुपर्छ भन्ने कुरामा हाम्रो असहमति काहीँ पनि छैन।
16: दोस्रो पटक प्रतिनिधि सभामा छिर्दै गर्दाखेरि अघिल्लोको तुलनामा तपाईँले के परिवर्तन महसुस गर्नुभयो मानिसजी?
15: एउटा त चाहिँ पहिला संसद भवनभित्र छिर्दाखेरि 74 अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र
16: बानेश्वरमा
15: हाम्रो चाहिँ भवन थियो, हुन त त्यो केपी ओली प्रधानमन्त्री हुँदाखेरि त्यहाँ शिलान्यास गरिएको थियो, तर वास्तविक प्रतिनिधि सभा कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन।
16: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ फेरि सुविधा बन्नै होला,
15: त्यो होला, त्यो हेरौँ। मैले पाएको भिन्नता क्या,
16: व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो देखिन्छ?
15: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू नयाँ हुनुहुन्छ, जोस र जाँगरका साथ आउनु भएको छ भन्ने मलाई अनुभूत भएको छ। संसदीय परम्परा, संसदीय मर्यादाको पनि अलिअलि काहीँनिर चाहिँ खड्किन्छ कि त्यहाँभित्र कहिलेकाहीँ सांसदका अभिव्यक्तिहरू,
16: त्यो नयाँबाट मात्रै कि अथवा पुरानै सांसदहरूबाट?
15: अब त्यो पुरानो पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
16: चिने जानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँले अहिले दोस्रो कार्यकालमा पाउनुभयो?
15: मैले थोरै पाएको छु,
16: सङ्ख्यात्मक रूपमा
15: लगभग त्यही 10-12।
16: तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले केही अपेक्षा गरेको जस्तो अथवा तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिने दिने त्यस्तो रुचि कतिको पाउनुभयो अरू सांसदहरू?
15: त्यस्तो छैन,
16: तपाईँ एमालेभित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
15: एमालेभित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ, अनि अन्य दलको को पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अगाडिको सांसदको अनुभव के छ, कस्तो छ, कसरी जाने होला भन्ने खालको त्यसो हुँदैन। त्यो एआईका तर्फबाट यो
16: एआई
15: च्याट जिपिटी लाई अध्ययन गर्छन् साथीहरू, अनि त्यहीबाट चाहिँ संसदमा प्रस्तुत हुन्छ। अहिलेको मैले पाएको त्यो
16: एमालेका सांसद पनि कि अरू पार्टीका सांसद?
15: मैले अधिकांशको त्यही देख्छु।
16: तपाईँले चाहिँ कतिको चलाउनुहुन्छ?
15: मैले चलाउँदिन, मैले चाहिँ मेरो मनको कुरा, आफ्नो चाहिँ मनबाट जे आयो तल जनताको कुरा, जे जनताको छ त्यही जस्ताको तस्तै बोल्छु।
16: नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको अब नराम्रै पनि होइन होला, केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ?
15: होइन,
16: यो चाहिँ असाध्यै राम्रो लाग्छ।
15: होइन, केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माया भएका, अहिले सत्तापक्षका पनि सबै सांसद पुरै अराजक खालका, त्यो चाहिँ संसदीय मर्यादाभन्दा विपरीत जाने खालका सबै छैन, त्यहाँ पनि महत्त्वपूर्ण एकदम राम्रा मान्छे पनि छन्। संसदीय मर्यादालाई कायम गर्नुपर्छ, संविधानलाई हामीले पालना गर्नुपर्छ, लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू पनि छन्। मैले त्यो पाएको छु। त्यहाँभित्र पनि थुप्रै सांसदहरू र सत्ता पक्षमा लोकतन्त्र संविधान को रक्षा राष्ट्रियताको रक्षाका निम्ति चाहिँ एकदम राष्ट्रियताप्रतिको भावना दृढ भएको त्यस्तो सांसदहरू पनि भेटाउँछु।
16: त्यस्ता सांसदहरूसँग संवाद गरौँ, भेटघाट अलिकति
15: हाम्रो कुरा गरौँ, जस्तो केही अब कुराकानी हुन्छ, के छ यस्ताउति भन्ने भएको छैन, कुराकानी हुन्छ संसदमा भेट भएको बेला, हेलो आई के छ नमस्ते, संविधानलाई जोगाउनु पर्यो अनि राष्ट्रियतालाई जोगाउनु पर्यो, यो अलि राम्रो भएन भन्ने हुन्छ। ती साथीभाइहरूसँग पनि कुराकानी हुन्छ, प्रतिपक्षका त लगभग धेरैको सँग त अब कुराकानी मिल्छ।
0: हेलो सांसदको विस्तृत रूप भोलि बिहानको साझा खबर पछाडि प्रसारण हुनेछ। बङ्गालको खाडीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग आज रातिदेखि भोलि बिहानसम्मका लागि रोक लगाइएको छ। काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। नेपाल ट्रक यातायात व्यवसाय महासङ्घले रसुवाको टिमुरेमा गत भदौको 10 गतेको बाढीमा 338 ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। नेपाली काङ्ग्रेस संस्था पनि इतरपक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। र विशौं एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ र पुरुष कबड्डीमा भने नेपालले सान्त्वना जित निकालेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
19: साधारण सभा सम्बन्धी सूचना। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको 19 वार्षिक साधारण सभा तथा भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको 17 वार्षिक साधारण सभा संयुक्त रूपमा यही असोज 9 गते शुक्रबार बिहान ठिक 11 बजे गैंडाकोट 2 काली गण्डकी चोक स्थित होटल द नारायणी पार्टी प्यालेसमा हुन गइरहेको हुँदा सम्पूर्ण सेयर सदस्य महानुभावहरूलाई पत्रचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान ठिक 11 बजे, स्थान होटल द नारायणी पार्टी प्यालेस, गैंडाकोट 2 काली गण्डकी चोक। वेद बन्धु रेग्मी अध्यक्ष एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 4 नवलपुर।
20: विवाह पार्टी सेमिनार वा आरामदै बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, गैंडाकोट 5, मोबाइल 98612-20437।
21: अहिले रातिको 8 बज्यो।

0: परिवर्तन साकोषको साधारण सभा सम्बन्धी सूचना। परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा यही असोज 10 गते शनिबार बिहान 10 बजेदेखि श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 को सभा हलमा हुने हुँदा यस संस्थाका सम्पूर्ण सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 10 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैंडाकोट 5 नवलपुर।
1: ओहो, मुसा कुदिरा छ, हेर्नु त।
2: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि। मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
1: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
2: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
1: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
2: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
1: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
3: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
4: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: साहुजी, मलाई एक बोरा भान्साघर लङ ग्रेन चामल दिनुहोस् न।
1: ल लिनुहोस्।
0: होइन, सेतो बोरा छ त, पहिले हरियो बोरा थियो होइन र साहुजी?
1: लौ, तपाईँलाई थाहा छैन, अहिले नयाँ प्याकमा सेतो बोरामा पनि उपलब्ध छ नि, साथै पहिलेको हरियो बोरामा पनि उपलब्ध छ। दुवै बोराको चामल उही मूल्य, उही गुणस्तर र उही स्वादको हो। तपाईँले जुन भन्नुहुन्छ त्यही बोरा दिन्छु। हजुर, जयश्री फुड्सको उत्कृष्ट उत्पादन भान्साघर लङ रेन्ज चामल अब नयाँ प्याकमा पनि उपलब्ध छ, साथै प्रत्येक बोरामा आकर्षक उपहार। भान्साघर लङ रेन्ज चामल,
0: स्वाद मात्र होइन प्रेम पस्कने।
2: नियमित पढ्ने लेख्ने नानी बाबुको सिकाइ सहजीकरण, पोषणको प्रबन्ध र समय व्यवस्थापनमा सहयोग पुर्याउनु अभिभावकको कर्तव्य हो। बाल बालिकाको हितका लागि विजय एफएम 101.6 द्वारा जारी सन्देश। जीवनमा कहिले कस्तो अवस्था आउँछ कसैले भन्न सक्दैन, तर एउटा बानीले तपाईँलाई सधैँ साथ दिन्छ, त्यो हो बचत गर्ने बानी। थोरै थोरै गरेर गरिएको बचतले शिक्षा, स्वास्थ्य र आकस्मिक आवश्यकतामा ठुलो सहयोग पुर्याउँछ। सहकारीसँग जोडिनुहोस्, नियमित बचत गर्नुहोस्, आफ्नो र परिवारको भविष्य सुरक्षित बनाउनुहोस्। आजै सुरु गरौँ बचत गर्ने बानी। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था गैंडाकोट नवलपरासी बर्दघाट सुस्तापूर्व।
3: जय माता मौला काली।
4: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
6: ए बुझेल दाई, यो नाता प्रमाणित गर्नको लागि के कागजात चाहिन्छ हौ?
7: ल सुन नरेश भाइ, एउटा निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरजमिन गरी बस्नुपर्ने भएमा साक्षी बस्ने 5 जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाता कायम गर्ने व्यक्तिको फोटो प्रति व्यक्ति 2, अरू कागजात त आवश्यकता अनुसार कार्यालयले भनिदिइहाल्छ नि, भएन त?
6: भयो दाई।
2: गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश।

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 35औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्थाको रूपमा परिचित गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुरको 35औं वार्षिक साधारण सभा यही असोज 9 गते शुक्रबारका दिन श्रीराम पार्टी प्यालेसमा आयोजना गरिएको र सम्पूर्ण सदस्यहरूलाई साधारण सभामा उपस्थितिका लागि पत्र पठाइएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 9 गते समय बिहान 10 बजेदेखि स्थान श्रीराम पार्टी प्यालेस गैंडाकोट 2 नवलपुर अध्यक्ष एवं गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपुर।

0: ए दिदी पो आउनु भएछ, आउनुस् भित्र बसम।
1: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछौ तिमीहरूले?
0: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट एकमा रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
2: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोबेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
3: सक्षम फर्निचर, गैंडाकोट एक ब्रिटिस क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 9851129163, 9550745003 र 9551184503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

परिवर्तन साकोषको साधारण सभा सम्बन्धी सूचना। परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा यही असोज 10 गते शनिबार बिहान 10 बजेदेखि श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 को सभा हलमा हुने हुँदा यस संस्थाका सम्पूर्ण सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 10 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैंडाकोट 5 नवलपुर।

0: छोरीको बिहे पनि आँट्यो। सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी?
1: मैले बुझिसके बाबा, यही गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यही गर हुन्न र?
0: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
2: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
3: गैंडाकोट फन पार्क, गैंडाकोट 5 गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015 चार, मोबाइल 98612204437। सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित वडामा दर्ता गरौँ। सम्पत्ति कर, घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, सवारी साधन कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौरी शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित वडामा बुझाऊ।
4: समयमै कर तिर्नुहोस्, दण्ड जरिवानाबाट बस्नुहोस्।
3: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: साधारण सभा सम्बन्धी सूचना। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको 19 वार्षिक साधारण सभा तथा भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको 17 वार्षिक साधारण सभा संयुक्त रूपमा यही असोज 9 गते शुक्रबार बिहान ठिक 11 बजे गैंडाकोट 2 कालीगण्डकी चोक स्थित होटल द नारायणी पार्टी प्यालेसमा हुन गइरहेको हुँदा सम्पूर्ण सेयर सदस्य महानुभावहरूलाई पत्रचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। सम्झनाको लागि साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान ठिक 11 बजे, स्थान होटल द नारायणी पार्टी प्यालेस, गैंडाकोट 2 कालीगण्डकी चोक। वेदबन्धु रेग्मी, अध्यक्ष एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैंडाकोट 4 नवलपुर।
3: बालबालिकाले मोबाइल धेरै चलाए भनेर हैरान हुनुभएको छ होला। तपाईँले नै उनीहरूको अघि मोबाइल चलाउन छोड्नु भयो भने यो समस्या आफै कम भएर जान्छ। बालबालिकाको हितका लागि विजय FM 101.6 द्वारा जारी सन्देश।

0: केबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा अविरल वर्षासँगै जोखिम पनि यथावत, वर्षाको सम्भावित प्रवृत्तिबारे मौसम विभागकी महानिर्देशक भन्छन्।
1: राति पनि कन्टिन्यू नै हुने जस्तो देखिन्छ। यो वर्षा चाहिँ गण्डकी प्रदेशमा पनि भारी छ, अनि त्यसपछि लुम्बिनी प्रदेशमा पनि भारी नै छ।
0: जोखिम घटाउन मुख्य राजमार्गहरूमा कस्तो सावधानी अप्नाइएको छ?
2: जोखिमलाई ध्यानमा राखेर दारणघाट मुगलिन सडक बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ। पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ।
0: र चिनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा व्हाइट हाउसमा स्वागत। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। एक दशकपछि वाशिङटनको पहिलो भ्रमणमा रहेका चिनिया नेता सी जिनपिङलाई राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनलाई सैन्य ब्यान्डले सम्मान व्यक्त गरेको थियो भने चीन र अमेरिकाको झण्डा फहराइएका थिए। दुई नेताबीचको वार्ता आर्टिफिसियल इन्टेलिजेन्स र व्यापार युद्ध समाधानमा केन्द्रित रहने ठानिएको छ। भव्य स्वागत गरिएको भए पनि विश्वका दुई शक्तिशाली देशहरू बीचको तनाव समाधानमा ठोस उपलब्धि हासिल हुनेमा विश्लेषकहरूले शंका व्यक्त गरेका छन्। एकजना संघीय न्यायाधीशले राष्ट्रपति ट्रम्पले तीनवटा संचार गृहका पत्रकारहरूको व्हाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध उल्टाएको केही समयपछि नै ती संचार माध्यमका पत्रकारहरूको राष्ट्रपति कार्यालयसम्मको पहुँच रोकिएको छ। सिएनएन, पोलिटिको र एमएस नाउका केही कर्मचारीहरूले आफ्नो प्रवेश अनुमति पत्र जफत गरिएको बताएका छन्। केहीलाई प्रवेश दिइएको थियो। संचार माध्यमसँगको द्वन्द्वका माझ अदालतको आदेशलाई ट्रम्प विरुद्धको धक्काका रूपमा लिइएको छ। अमेरिकाको संघीय जाँच ब्युरो एफबीआईले आफ्नो कम्प्युटर प्रणालीमा भएको देखिएको साइबर आक्रमणबारे सक्रिय र आक्रामक अनुसन्धान गरिरहेको बताएको छ। ह्याकरहरूले एफबीआईका सबै कर्मचारीहरूको व्यक्तिगत विवरण चोरी गरेको दावी गरेका छन्। साइनी हन्टर्स नामक साइबर अपराधी समूहले आफूहरूसँग लगभग 38,000 व्यक्तिको विवरण रहेको दावी गरेको छ। त्यसमा प्रत्येक एफबीआई एजेन्टको नाम, पद, ब्याज नम्बर तथा घरको ठेगाना र फोन नम्बर जस्ता व्यक्तिगत विवरण समावेश रहेको बताइएको छ। खबरहरूमा चोरी गरिएको डेटाबेसमा कर्मचारीहरूको काम सम्बन्धी जानकारी पनि समावेश भएको उल्लेख गरिएको छ, जसमा चिनिया जासुसहरू, रुसी गुप्तचर निकाय तथा लागू औषध गिरोह विरुद्धका संवेदनशील अभियानहरू सम्बन्धी विवरण समेत हुन सक्ने जनाइएको छ। अस्ट्रेलियाले ओपन एआईसँग आबद्ध एउटा एआई एजेन्टले स्वास्थ्य सेवाको पोर्टल ह्याक गरिदिएपछि आपतकालीन समीक्षा सुरु गरेको छ। सरकारले कसरी यस्तो हुन पुग्यो र कुनै कानुनको उल्लङ्घन भयो वा भएन भन्ने जाँच गर्न एउटा कार्यदल गठन गरेको छ। प्रधानमन्त्री एन्थनी एल्बनिजीले भने, मैले ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम ओल्टम्यानसँग कुरा गरेर यो घटनाप्रति अस्ट्रेलियाको गम्भीर चिन्ता व्यक्त गरे र मैले असन्तुष्टि जनाए कि उक्त कम्पनीलाई के भएको थियो भनेर सरकारलाई जानकारी उपलब्ध गराउन अति धेरै समय लाग्यो। जुन प्रकृतिको घटना भयो त्यो अमान्य छ। अस्ट्रेलियाका प्रधानमन्त्री जुनमा भएको उक्त ह्याकिङबारे क्यानबेरालाई यो महिना मात्रै जानकारी उपलब्ध गराइएको थियो। र भारतका विपक्षी दलहरूले देशका प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। 10,00,000 नागरिकलाई मतदाता सूचीबाट हटाउने उनको कदमप्रति आयोगका अन्य आयुक्तहरूले असहमति जनाएका विवरणहरू प्रकाशित भएपछि राजीनामाको माग गरिएको हो। बिजेपी र निर्वाचन आयोग दुवैले ती आरोपहरू अस्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपालका विभिन्न स्थानमा गैरातीदेखि भइरहेको अविरल वर्षासँगै विपदको जोखिम पनि कायमै रहेको अधिकारीहरूले बताएका छन्। केही नदी तथा खोलामा पानीको सतह बढेकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अप्नाउन भनिएको छ। जोखिम बढ्दै गएपछि देशका कतिपय प्रमुख राजमार्गमा रातिको समयमा सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ। एक रिपोर्ट। मौसम विभागका अधिकारीहरूका अनुसार गएको 24 घण्टामा देशका अधिकांश स्थानमा वर्षा मापन गरिएको छ। लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा र कोशीका केही ठाउँमा भारी वर्षा भएको बताइएको छ। बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा वर्षा भइरहेको हो। वर्षाको सम्भावित प्रवृत्तिबारे विभागकी महानिर्देशक अर्चना श्रेष्ठ भन्छन्,
1: राति पनि कन्टिन्यू नै हुने जस्तो देखिन्छ। यो वर्षा चाहिँ बागमती प्रदेशको पनि, यो सिन्धुपाल्चोक डोल्खामा पनि अलिकति वर्षा हुन सक्छ, भारीसम्म जान सक्छ त्यहाँ पनि होइन। गण्डकी प्रदेशमा पनि भारी छ अनि त्यसपछि लुम्बिनी प्रदेशमा चाहिँ भारी नै छ. अरू ठाउँमा चाहिँ मध्यम भएर त्यो कन्टिन्युस नै वर्षा हुने चाहिँ देखिन्छ यो रातभरि चाहिँ.
0: यही मौसमी अवस्था अझै केही दिन कायम रहने भएकोले सतर्कता अपनाइरहनु पर्ने विपद व्यवस्थापन निकायका अधिकारीहरूले बताएका छन्. यद्यपि आजको वर्षाका कारण हालसम्म कुनै जनधनको क्षति भएको विवरण प्राप्त नभएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्. अहिलेसम्म
4: क्षतिको चाहिँ मानवीय क्षतिको चाहिँ आएको त छैन, तर अलिकति यो सडक अवरुद्ध भएका विषयहरू चाहिँ बिहानदेखि नै अलिअलि चाहिँ आइरहेका छन् र त्यो क्रम चाहिँ बिस्तारै बढ्दो क्रममा देखिन्छ.
0: जोखिम कायमै रहेका सन्दर्भमा आज देशका कतिपय स्थानमा विद्यालयहरू समेत बन्द गरिएका विवरण आएका छन्. भर्खरै नेपालले विनाशकारी बाढीको सामना गरेको सन्दर्भमा जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु उचित हुने ठानिएको शिक्षा मन्त्रालयका प्रवक्ता श्री प्रसाद भट्टराईले बीबीसीसँग बताए.
5: त्यो सन्दर्भमा पनि मन्त्रालयले चाहिँ लोकल लेभलसित कोर्डिनेसन गरेरै विद्यालयहरू चाहिँ सञ्चालन बन्दको प्रबन्ध मिलाउने भनेर अनुरोध गरेको थियो. त्यो सन्दर्भमा चाहिँ लोकल लेभलहरूले त्यहाँको स्थिति हेरेर विद्यालयहरू चाहिँ बन्द गरिराख्नु भएको छ.
0: नेपालका विभिन्न स्थानमा असोज 11 गतेसम्म वर्षा जारी रहने पूर्वानुमान गरिएको छ. वर्षासँगै देशका कतिपय मुख्य राजमार्गहरूमा सतर्कता बढाइएको सन्दर्भमा केही बेर अघि हामीले सडक विभागका प्रवक्ता शुभराज नेउपानेलाई टेलिफोन सम्पर्क गरी सुरुमा यति बेला कुन कुन मुख्य सडकहरू प्रभावित छन् भनेर सोधेका छौँ.
2: अहिले यो हामीले सम्भावित जोखिमलाई ध्यानमा राखेर दारणघाट मुङलिङ सडक बेलुकादेखि क्लोज गर्ने भनेर जिल्ला प्रशासनले निर्णय गरेको छ. आज ठ्याक्कै रोकेको बाटो भनेको दिउँसो कान्ति हामीले एकछिन रोकेको थियो भने त्यो हामीले खुलाइसकेका छौँ. अब बेलुका पानी पहिरो बाढीका कारण हुन सक्ने जोखिमहरूलाई मध्यनजर गरेर जिल्ला प्रशासनले विभिन्न सडकहरू बन्द गर्ने निर्णय गर्न सक्छ. त्यो अन्तर्गत चाहिँ पृथ्वी हाइवे पनि बन्द गर्ने निर्णय भएको छ.
0: अझै केही दिन वर्षा हुने पूर्वानुमान छ, त्यसले गर्दाखेरि चाहिँ आगामी दिनमा सडकहरू थप प्रभावित हुन सक्ने जोखिम चाहिँ कतिको कायमै रहेको तपाईँहरूको आकलन हो?
2: पहाडी भेगहरूमा जहाँ चाहिँ वर्षाको चाहिँ इन्टेन्सिटी अलिकति बढी हुन्छ त्यो ठाउँहरूमा चाहिँ प्रि आइडेन्टिफाइड पहिराहरू त्यो ठाउँमा चाहिँ हामीले मिसिन सेफ स्ट्यान्डबाई राखेका छौँ. अब कति ठाउँमा चाहिँ नयाँ पहिरोहरू पनि ट्रिगर गर्न सक्छ, ती कुराहरूलाई आकलन गरेर हामी चाहिँ पहिरो आउँदाखेरि सामान्य अवस्थामा 2 घन्टाभित्र पहिरो सफा गरेर कम्तीमा 1 वे यातायात सञ्चालन गर्ने स्ट्राटेजीका साथ हामी तयारी गरिरहेका छौँ.
0: अब अघि तपाईँले भन्नुभयो जोखिमको स्तर हेरेर स्थानीय तह स्थानीय प्रशासनहरूले सडक बन्द गर्ने सम्बन्धमा निर्णय लिइरहेका छन् भनेर. अब पृथ्वी हाइवेकै कुरा गरौँ र अन्य सडकहरूको कुरा गर्दाखेरि पनि अहिले राति रोक्ने भन्ने किसिमका सूचनाहरू आज दिउँसैदेखि आइराखेका छन्. यो जोखिमको स्तर चाहिँ के छ? यो भोलि र पर्सिको हकमा दिउँसो पनि बन्द हुन सक्ने स्थिति आउन सक्छ?
2: यो चाहिँ अब बेलुकाको पानी हेरेर अब स्थानीय प्रशासनले नै निर्णय गर्ने हो. जोखिम बढ्यो भने बन्द पनि हुन सक्छ, तर अहिलेलाई ठ्याक्कै दिउँसो बन्द गर्ने निर्णय भइसकेको छैन. अब सामान्य अवस्थामा बन्द गर्नु पर्दैन, तर जोखिमको चाहिँ अलिकति रिस्क बढ्यो भने चाहिँ बन्द गर्नुपर्ने हुन पनि सक्छ.
0: नेउपानेजी, सँगसँगै अब यो सडक भनेको चाहिँ देशको लाइफ लाइन पनि भयो, दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिको कुरा पनि योसँग जोडिएको विषय भयो. यो प्रभावित हुन नदिन चाहिँ मैले यो प्रश्न किन पनि सोधेको भने कृष्णवीर जस्ता अस्थायी रूपमा सञ्चालनमा ल्याइएका केही पोइन्टहरू पनि छन्, तिनीहरूको व्यवस्थापनको लागि चाहिँ के गरिराख्नु भएको छ तपाईँहरूले यतिखेर?
2: अहिलेलाई त हाम्रो टेम्पोररी म्यानेजमेन्टै हो यो वर्षाभरिलाई. अब जब यो वर्षा सकिन्छ त्यस पछाडि चाहिँ हामीले अध्ययनको काम सुरु गरिसकेका छौँ. यो वर्षापछि के गर्ने भन्नको लागि हाम्रो टेक्निकल स्टडीको काम भइरहेछ कृष्णवीरमा पनि. अहिलेको लागि चाहिँ हामीले स्ट्यान्डबाई मिसिनहरू नै राखेका हौँ. अहिले अब पहिरो गइहाल्यो भने सफा गर्ने, वासआउट भइहाल्यो भने ट्र्याक खोल्ने गरी तत्काल हामीले गर्न सक्ने अवस्था त्यही हो. तर लङ टर्ममा चाहिँ हामीले प्लानिङ गरिरहेका छौँ. र सेकेन्ड अल्टरनेटिभ भनेको चाहिँ हामीले अल्टरनेटिभ कोरिडोरहरूलाई पनि एकदम मेन्टेनेन्स गरेर इनकेस कुनै बाटो चाहिँ बिग्रिहालेको खण्डमा चलाउन नसक्ने अवस्थामा चाहिँ अल्टरनेटिभ कोरिडोरहरूबाट चाहिँ ट्रान्सपोर्ट म्यानेज गर्ने गरी त्यसको वर्कआउट गरिरहेको छ.
0: अन्तिममा चाहिँ अब यात्रा गर्नुपर्ने आवश्यकता भएका सर्वसाधारणका लागि सुरक्षाको हिसाबले के कस्ता सावधानी अप्नाउनु पर्ने तपाईँ देख्नुहुन्छ संक्षेपमा?
2: हाम्रो जुन सूचनाहरू आइरहेको छन् विभिन्न एजेन्सीबाट, त्यसलाई चाहिँ एकदम सिरियसली हेरिदिनु होला। कति ठाउँमा चाहिँ हाम्रो डिसिप्लिनहरू पनि अलिकति फलो नभएको देखिन्छ, त्यही भएर कतै पहिरो गइरहेछ भने गाडी जबरजस्ती नहालिदिनु होला। सुरक्षा कर्मीहरूले दिनुभएको चाहिँ इन्फर्मेसनहरूलाई चाहिँ सिरियसली पालना गरिदिनु होला भन्न चाहन्छु।
0: सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अब एकैछिन लागौँ कर्णालीतर्फ। प्राकृतिक विपदको जोखिम न्यूनीकरण गर्न कर्णालीका कतिपय क्षेत्रमा वृक्षारोपण र तटबन्ध निर्माणलाई तीव्रता दिइएको छ। हिमाली क्षेत्रमा अधिकांश घरहरू भिरालो जमिनमा निर्माण हुने भएकाले त्यस्ता बस्तीहरू प्राकृतिक विपदको जोखिममा पर्ने गरेका छन्। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
6: एक बच्चा एक बिरुवा भन्ने नाराका साथ घर घरमा बिरुवा रोप्न थालेपछि यसले वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्न थालेको बताउँछिन् जुम्लाको चन्दनाथ नगरपालिका दशकी देवकी खत्री।
7: विभिन्न प्रकारका विपदहरू निम्ति आएको छ, त्यसलाई चाहिँ निराकरण गर्नको लागि बालबालिकाहरूलाई वृक्षारोपण कार्यक्रममा राम्रोसँग सचेत गरायौं। अहिले चाहिँ मेरो घरमा चाहिँ मेरो बच्चाले एउटा किमोको बिरुवा रोपिरहेछ।
6: बालबालिका र विद्यालयहरूलाई लक्षित गरेर आफूहरूले यस वर्ष मात्र 2,285 धुपी र किमोको बिरुवा रोपिएको बताउँछन् होल भिजन इन्टरनेसनल नेपाल क्षेत्र विकास कार्यक्रम जुम्लाका जिल्ला संयोजक भेष बहादुर रावल।
8: 1930 बालबालिका दिएछौँ भने अरू हामीले जम्मा जम्मी चाहिँ 2,285 बिरुवा वितरण गरेको, विद्यालयको प्राङ्गणहरूमा बिरुवाहरू रोप्ने, त्यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर उहाँलाई अभिमुखीकरण गरेर हामी काम गरेका छौँ।
6: माथिल्लो कर्णालीको डोल्पा, मुगु, हुम्ला, कालीकोट र जुम्ला जिल्लामा बाढी पहिरो नियन्त्रण गर्नको लागि वृक्षारोपणको साथ साथै तटबन्दीको काम गर्दै आएको बताउँछन् भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लामा कार्यरत अधिकृत सरोज खनाल।
9: नदीको क्षेत्रमा के हुन्छन् पहिरो नियन्त्रणको हिसाबले, त्यो ठाउँमा लाउन योग्य छन्, त्यही हिसाबले स्थानीय वासीहरूकै सिफारिस अनुसार फुल बिरुवाहरू हाम्रो लगाउनेछ।
6: कर्णालीको 10 जिल्ला मध्ये माथिल्लो कर्णालीका 5 जिल्लामा स्थानीय स्तरमा सजिलै उपलब्ध हुने बैंस, ओखर, धुपी र किम्बुको बिरुवा समेत रोपेर वातावरण संरक्षणमा जोड दिँदै आएको अधिकारीहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राज्य अमेरिकाको भ्रमणमा गएका चिनिया राष्ट्रपति सी जिनपिङलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा स्वागत गरेका छन्। उनीहरू बीचको भेटवार्तालाई चासोपूर्वक हेरिएको छ किनकि एआई, व्यापार, इरान युद्ध सहित कैयौं विषयहरूमा दुई नेताहरूबीच मतभेद छ। राजकीय भ्रमणमा हिजो वाशिङटन डीसी पुगेका सीलाई विमानस्थलमा नै पुगेर ट्रम्पले स्वागत गरेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट।
3: दुवै देशका निम्ति व्यापार एउटा प्रमुख प्राथमिकताको मुद्दा हो। यसै हप्ता राष्ट्रसङ्घीय महासभाको छेको पारेर अमेरिका र चीनका अधिकारीहरूले व्यापार सम्बन्धी वार्ताहरू गरेका थिए तर त्यसमा प्रगति नभएको स्रोतहरूले बीबीसीलाई बताएका छन्। ट्रम्पका कर सम्बन्धी नीतिहरूका कारण सुरु भएको व्यापार युद्धबाट पछि हट्न दुवै देश तयार छैनन्। अघिल्लो वर्ष दुई नेता बीचको वार्तामा व्यापार सम्बन्धी विवादलाई नोभेम्बरसम्म थाँती राख्न सहमति भएको थियो। आर्टिफिसियल इन्टेलिजेन्स एआईको नियमन पनि दुई नेताको एजेन्डामा छ। चीनले एआई सहित आफ्नो प्रविधि क्षेत्रलाई नियमन गरेको छ तर अमेरिकाले त्यसो गरिसकेको छैन। ट्रम्पले हालैका हप्ताहरूमा एआईको नियमन खुकुलो बनाउनु पर्ने बताउँदै आएका छन्। एआईलाई धेरै नियमको दायरामा ल्याउँदा उक्त प्रविधिमा चीनभन्दा अघि रहने अमेरिकी प्रयासमा बाधा पुग्ने ट्रम्पले तर्क गर्ने गरेका छन्। ट्रम्प र सी बीचको कुराकानीमा ताइवानलाई अमेरिकाले दिइरहेको समर्थनको मुद्दाले पनि प्रवेश पाउने ठानिएको छ। ट्रम्पले ताइवानलाई हतियार प्याकेज उपलब्ध गराउने समय तालिका ढिलो गरिदिएका छन्। राष्ट्रपति सीले उक्त स्थगन कायम राख्न ट्रम्पलाई मनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न कायम छ। बेजिङबाट बीबीसीकी लाउरा बिकर भन्छन् सन् 2017 पहिलो पटक डोनाल्ड ट्रम्पलाई भेट्दा भन्दा धेरै बलियो अवस्थामा अहिले सी छन्। त्यसबेला चीन अमेरिकी व्यापार र प्रविधिमा अति निर्भर थियो तर पछिल्लो 9 बेजिङले उक्त जोखिम व्यवस्थापनमा धेरै समय निर्वाह गरेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: विजय टाइम चेक। विवाह पार्टी सेमिनार वा आरामदाय बास र मिठो खानाका लागि गैंडाकोट फन पार्क गैंडाकोट नगरपालिका कार्यालय अगाडि गैंडाकोट 5 मोबाइल 98612204437
11: अहिले रातिको 9 बज्यो
12: मेरो मात्र होइन हामी सबैको एउटै रोजाई स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल म अरूमा सम्झौता गरूला तर चामलमा कदापि गर्दिन किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल
13: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको रङको हिसाबले दाना छुट्याइएको एकै साइजको दाना भएको भात कहिल्यै गिलो नहुने आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर
14: उत्पादक जयश्री फुड्स प्राली गैंडाकोट 9 नवलपरासी
15: दाँत मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू
16: दन्त परीक्षण तथा परामर्श नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने गिजा सुनिने श्वास गनाउने गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिसा सिमेन्ट भर्ने नयाँ दाँत राख्ने झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने
15: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ
16: सम्पर्क चितवन हिमाल डेन्टल प्राली सही चोक नानगढ चितवन फोन 056-494-373 र 494-741 शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि फोन 056-513-412 मोबाइल 98013-63412 खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा
17: ध्यान दिनुहोस् आजको सानो बचत भोलिको ठुलो सहारा बन्न सक्छ अनावश्यक खर्च घटाऊ नियमित बचत गरौँ सहकारीमा बचत गर्दा सुरक्षित भविष्य सहज ऋण र आर्थिक आत्मनिर्भरता सम्भव हुन्छ आफ्नो नजिकको सहकारीमा खाता खोलौँ र बचत गर्ने बानी बसालौँ तपाईँको आफ्नै सहकारी गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 2 नवलपरासी बर्दघाट सुस्तापूर्व
18: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा
19: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ
20: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू
21: छाती पेट मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा
22: सर्जरी सम्बन्धी सेवा
21: हाड जोडी सम्बन्धी सेवा
22: स्त्री तथा प्रसूति रोग सेवा
21: बाल रोग सेवा
22: न्युरो सर्जरी सेवा
21: न्युरो साइकियाट्रिक सेवा
22: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी बायोकेमिस्ट्री ल्याब इसिजी इइजी इन्डोस्कोपी एक्सरे अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू
20: थप जानकारीको लागि सम्पर्क एमपिआई नारायणी सामुदायिक अस्पताल भरतपुर 10-24 चितवन फोन 056-525-514 र 525-517
23: नोट नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ
24: सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिक तथा भत्ता पाउन योग्य नागरिकले सामाजिक सुरक्षा भत्ता पाउनको लागि नयाँ फारम तथा नवीकरण फारम हरेक वर्ष पौष मसान्तभित्र गैंडाकोट नगरपालिकामा पेश गर्नुपर्नेछ
25: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश

गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 35 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। समुदायको उत्कृष्ट वित्तीय सहकारी संस्थाको रूपमा परिचित गण्डकी बचत तथा

0: 50 वर्ष भन्दा बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप
1: हो। श्री प्लास्टिक पाइप उद्योग नारायणगढ द्वारा उत्पादित 50 वर्ष भन्दा पनि बढी टिकाउ हुने एचडीपी पोलिथिन पाइप। किसानहरूको लागि सिँचाइ गर्ने उच्च गुणस्तरीय विभिन्न साइज र क्वालिटीको कृषि पाइप, कुखुरा पाला किसानहरूको लागि कुखुराको खोर अनुसारको बलियो तथा भरपर्दो तिरपालहरू, विभिन्न प्रकारका तिरपालहरू पनि तयार गरिनुका साथै उच्च स्तरीय ड्रम, जर्किन, डिब्बाहरू र हरेक प्रकारका प्लास्टिकका सामानहरूको लागि
2: सम्पर्क श्री प्लास्टिक पाइप उद्योग श्रेष्ठ कम्प्लेक्स लीलाचोक नारायणगढ, फोन नम्बर 056-598-833 र 598-834।

0: दशमलव छ। बगैचा एडभेन्चर रिसोर्ट नेपालमै पहिलो रैम्ड अर्थ प्रविधिको रिसोर्ट।
1: बगैचा एडभेन्चर रिसोर्ट
0: 35 वर्ष पुरानो बगैचा भित्र संचालित बगैचा एडभेन्चर रिसोर्ट जंगल सफारीको रोमान्स सनडाउनरको सुनौलो साँस थारू सांस्कृतिक नृत्यको साथ
1: बगैचा एडभेन्चर रिसोर्ट
0: हर्स राइडिंग र अक्सकार्ट राइडको आनन्द लिन सकिने। हाम्रा सेवाहरू अर्ग्यानिक तथा शुद्ध दाउराको भट्टीमा पकाइएका परिकारहरू सफा र मनोरम वातावरणमा गाडाको आकारमा निर्माण गरिएका रुमहरूको व्यवस्था अर्डर अनुसारका खाजा र खानाको व्यवस्था विवाह पार्टी व्रतबन्ध सेमिनार साथै व्यवसायिक कार्यक्रमको लागि उपयुक्त ठाउँ र वातावरण भएको साथै विवाह व्रतबन्ध पास्ने कर्पोरेट इभेन्ट र सबै समारोहको लागि स्थानीयलाई विशेष छुटमा बुकिङ खुला गरिएको छ।
1: सम्पर्क बगैचा एडभेन्चर रिसोर्ट हर्कापुर कैडाकोट 11 नवलपुर मोबाइल नम्बर 98570 82693 98570 82696।

0: परिवर्तन साकोषको साधारण सभा सम्बन्धी सूचना। परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 औं साधारण सभा यही असोज 10 गते शनिबार बिहान 10 बजेदेखि श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 को सभाहलमा हुने हुँदा यस संस्थाका सम्पूर्ण सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। कारणवश पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानी साधारण सभामा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। सम्झनाका लागि साधारण सभा हुने मिति यही असोज 10 गते, समय बिहान 10 बजेदेखि, स्थान श्रीराम पार्टी प्यालेस कैंडाकोट 2 नवलपुर, अध्यक्ष एवं परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कैंडाकोट 5 नवलपुर।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शेरमा बस्छिन् 15 औं शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।
3: सम्पत्ति कर तिर्नका लागि निवेदन, जग्गा धनी प्रमाण पूर्जाको प्रतिलिपि, भवन नक्सा स्वीकृति प्रमाणपत्र र नक्साका प्रतिलिपि, भवन जग्गा खरिद गरेको भए मालपुतबाट रजिस्ट्रेसन पारित लिखितको प्रतिलिपि, नगरपालिका घोषणा हुनु पूर्व निर्माण भएका भवनको हकमा नापी नक्सा वा स्थलगत प्राविधिक प्रतिवेदन, मालपुत वा सम्पत्ति कर तिरेको रसिद, नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपि र अन्य आवश्यक कागजातहरू चाहिन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: साधारण सभा सम्बन्धी सूचना। स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 औं वार्षिक साधारण सभा, भूतपूर्व सैनिक जनकल्याणकारी संस्थाको 19 औं वार्षिक साधारण सभा तथा भूतपूर्व सैनिक जनकल्याणकारी महिला समूहको 17 औं वार्षिक साधारण सभा संयुक्त रूपमा यही असोज 9 गते शुक्रबार बिहान ठिक 11 बजे गैंडाकोट 2 काली गण्डकी चोक स्थित होटल द नारायणी पार्टी प्यालेसमा हुन गइरहेको हुँदा सम्पूर्ण सेयर सदस्य महानुभावहरूलाई पत्रचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त हुन नसकेमा यसै सूचनालाई आधार मानि उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। सम्झनाको लागि साधारण सभा हुने मिति यही असोज 9 गते शुक्रबार, समय बिहान ठिक 11 बजे, स्थान होटल द नारायणी पार्टी प्यालेस गैंडाकोट 2 काली गण्डकी चोक। वेदबन्धु रेग्मी, अध्यक्ष एवं स्वतन्त्र भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड गैंडाकोट 4 नवलपुर।
5: संस्था दर्ताको सिफारिस लिनु थियो, के कागजात चाहिने रहेछ?
6: ए, संस्था दर्ताको सिफारिसको लागि सुन्नुहोस् है त, संस्थाको विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि, संस्था भाडामा बस्ने भए सम्झौता पत्र पनि चाहियो हेर्नुहोस्, बहाल कर तिरेको रसिद, नतिरेको भए तिर्नु पर्दछ, संस्था आफ्नो घरमा बस्ने भए सोको जग्गा धनी प्रमाण पूर्जा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि, चालु आर्थिक वर्षसम्मको मालपोत वा सम्पत्ति कर तिरेको रसिद, अन्य कागजातहरू पनि आवश्यक हुन्छ।
0: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: प्रत्येक श्रोताको मनको आवाज, त्यही आवाजमा सबैको मन, यो हो सामुदायिक रेडियो विजय एफएम, समुदायको आवाज।

नमस्कार एवं रात्रिकालीन अभिवादन। यस बेला तपाईँ सामुदायिक रेडियो विजय एफएम 101.6 सुनिरहनु भएको छ। हाम्रो प्रसारण यात्रामा हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। भोलि पनि तपाईँको यस्तै साथको अपेक्षा राख्दछौँ। सामुदायिक रेडियो विजय एफएम 101.6 ध्वनि तरङ्ग मार्फत प्रसारण हुने सम्पूर्ण प्रस्तुतिहरू आजका लागि यही समापन भएका छन्। विजय एफएमको ध्वनि तरङ्ग मार्फत भोलि बिहान 4:55 कञ्चन धुनसँगै हामी तपाईँ समक्ष आउनेछौँ। अघिल्का लागि भने सामुदायिक रेडियो विजय एफएम 101.6 परिवारलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार, शुभ।

नमस्कार अनि हार्दिक स्वागत छ यहाँलाई समुदायको आवाज सामुदायिक रेडियो विजयफएम 101.6 को प्रभातकालीन प्रस्तुतिसँगै बिहानको 5 बजिसकेको छ। यस मुहूर्तमा मठ मन्दिरहरूमा बजिरहेका शङ्ख घण्टीका ती समधुर आवाजसँगै विजयफएम 101.6 ट्युन गरेर आफ्नो साधनामा लागिरहनु भएको छ। सज्जनवृन्द, यहाँकै घर आँगनमा सामुदायिक रेडियो विजयफएम 101.6 यहाँहरूको माया ममता र हार्दिकताले सर्वत्र गुन्जन सफल रहेको छ। हाम्रा सम्पूर्ण प्रभातकालीन कार्यक्रमहरू बिस्तारै ढोका उघार्दै यहाँहरू समक्ष प्रस्तुत हुँदैछन्। यहाँले निरन्तर अटुट सूचना, समाचार र सकारात्मक सन्देश प्रस्तुत हुने कार्यक्रमहरूका साथ मनोरञ्जनात्मक प्रस्तुतिहरू सुन्न सक्नुहुनेछ।

ओम श्री परमात्मने नमः। श्री मौल कालिका देवे नमः। विदिदाम सम प्रभा मृगवती स्कंद स्थिता भीषणम कन्या भी करवाल खेत विलस दस्ता विरा सेविताम हस्ते शकर गदा शिखेत विस्कांसा पंगुणम तर्जनीम विभ्राणाम मनलातिकाम शशिधराम दुर्गम त्रिनेत्राम भजे। देवी भगवती मौल कालिका का चरण में हार्दिक नमन। तपाईंको अन्तरदिलमा विद्यमान आत्मस्वरूपी परमात्मालाई नमस्कार। मध्य नेपालकै उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 को प्रभातकालीन प्रस्तुति कार्यक्रम आराधनामा तपाईंलाई हार्दिक स्वागत गर्दछु। म कृष्णमणि, प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणका साथमा आजको यो सुखद वसाईमा तपाईँ हामी यद्यपि यात्रा गरिरहेका छौँ, धार्मिक सेवा समिति मौल कालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमलाई यहाँले प्रत्येक दिन यो शुभ बिहानीको 5 बजेदेखि सुन्दै आउनुभएको छ। आउनुहोस् कार्यक्रमको श्री गणेश गरौँ। आजको पञ्चाङ्गसँग सम्बद्ध जानकारीबाट आज मिति 2083 साल असोज 9 गते शुक्रबार, तदनुसार सेप्टेम्बर 25 तारिक सन् 2026, अहिले भाद्र शुक्ल पक्षको चतुर्दशी तिथि, चतुर्दशीको घडी पला रहेको छ 40:56, जसको अवधि हुनेछ रात्रिको 10:16 सम्मको। यसै गरी शतविशा नक्षत्र रहेको छ 14:10, यसको अवधि भने आज दिनको 11:34 सम्मको रहेको छ। साथै योगमा शूल योग छ, यसै गरी करणमा गर एवं वणिककरण रहेका छन्। आनन्दारी योगमा सौम्य योग छ। कुम्भ राशिमा चन्द्रमाको अवस्थिति अहोरात्र नै रहेको छ। दिनमा 30:04 रहेको छ। सूर्योदय बिहान 5:54 हुँदैछ भने सूर्यास्त साँझ 5:55 हुनेछ। आज अनन्त चतुर्दशी व्रतमको दिन रहेको छ र यसै गरी कुमारी इन्द्र यात्रा सम्पन्न गरिने दिन पनि आज नै रहेको छ। यसै गरी ढडार मष्ट पूजा गरिने दिन पनि आज नै रहेको छ। साथै हरिसिद्धि दीप यात्रा पनि आज नै रहेको छ। डोटीमा चल्ने कपललेखी जात्रा लाग्ने दिन पनि आज नै रहेको छ। यी समस्त व्रत पर्व उत्सव जात्रा महोत्सव आदिलाई साथै लिएर उदाएको यो पवित्र दिनलाई स्वागत गरौँ। आउनुहोस् यो पवित्र क्षणमा अनन्त चतुर्दशी व्रतमको शुभकामना सहित हामी कार्यक्रममा जोडिएका छौँ। भगवती देवी मौल कालिकाको उपासनाबाट आजको यात्रा प्रारम्भ गर्नेछौँ। यसले पनि आज जीवित देवी कुमारीको सम्मान गरिने, कुमारी इन्द्र जात्रा मनाइने पवित्र दिन रहेको छ। यस पवित्र पावन दिनमा हामी देवी भगवतीकै शक्ति स्वरूपिणी भगवती मौल कालिका देवीको उपासनाको सन्दर्भमा प्रवेश गर्दैछौँ। आउनुहोस् आफ्नै स्थानीय शक्तिमयी माता भगवती मौल कालिका देवीको उपासना गरी कृत कृत्य वनम धर्म अर्थ काम मोक्ष सबै किसिमका पुरुषार्थ प्रदान गर्नुहुने शक्तिमयी माता भगवतीको उपासनाबाट धेरै श्रद्धालु भक्तजनहरूले आफ्ना मनोकामना पूर्ण गर्नुभएको छ। यसरी मनका सङ्कल्पहरूलाई पूर्ण गर्ने शक्तिमयी देवीका रूपमा भगवती मौल कालिका देवी प्रतिष्ठित हुनुहुन्छ। आउनुहोस् उहाँकै उपासना गरी जीवनमा कृतकृत्य बनाऊ। यो पवित्र स्थल ऐतिहासिक धार्मिक पर्यटकीय दृष्टिबाट महत्त्वपूर्ण त छँदैछ, साथसाथै यहाँको यो रौनक अवलोकन गर्नका लागि विभिन्न स्थलबाट हरेक दिन करिब 1500 को हाराहारीमा भक्तजनहरूको उपस्थिति रहँदै आएको कुरा यहाँका मूल पुजारी गुरु बताउनुहुन्छ। निश्चय पनि यो पवित्र स्थलमा देश देशावरबाट समेत श्रद्धालुहरूको उपस्थिति रहनुको कारणले नै यति धेरै उल्लेख्य संख्यामा भक्तहरूको शुभ आगमन भएको हो। यस किसिमको शुभमय आगमनमा तपाईँको पनि प्रस्थान यस पवित्र क्षेत्रतर्फ अगाडि बढोस् हामी कामना गर्दछौँ र साथै यहाँको जीवनमा कल्याण प्राप्ति होस् भन्ने प्रार्थना पनि भगवतीका चरणमा अर्पण गर्दछौँ। देवीका चरणमा यी शब्द समूहहरू अर्पण गर्दै र तपाईँप्रति यो जानकारीमूलक सन्देश निवेदन गर्दै अबको क्रममा पनि हामी सुन्दैछौँ भगवती लक्ष्मी माताको यो भजन।

सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा यो सुमधुर भक्ति गायन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा भक्ति साधक। आज निकै पवित्र पावन दिन, जुन केही अगाडि दिनदेखि नै इन्द्रध्वज उत्थान बसन्तपुर दरबारमा सम्पन्न गरिसकेपछि क्रमशः धुमधामका साथमा दुई तिन दिन जस्तो भव्यका साथमा सञ्चालन हुने इन्द्र जात्रा अथवा कुमारी जात्रा काठमाडौँ उपत्यकाको प्रमुख पर्व हो। यस विषयमा तपाईँ स्वयं विज्ञानी हुनुहुन्छ, सबैलाई अवगत भएको कुरो हो। काष्ठमण्डप नगरीका प्रमुख क्षेत्रहरूमा बसोबास गर्ने त्यहीँका आदिवासी रैथाने थानीय नेवार जाति र सम्प्रदायभित्र चलेको यो अत्यन्तै भव्य पर्व, जसलाई बडो धुमधामका साथमा मनाइन्छ। यस पूजनबाट सबैलाई आयु आरोग्य प्राप्ति हुन्छ, सौभाग्य प्राप्ति हुन्छ, महामारी दुःख दुर्भिक्ष सबै हटेर जान्छन् र सबैमा कल्याण प्राप्ति हुन्छ, सम्पूर्ण उपत्यकावासीको कल्याण हुन्छ भनेर यो पर्व प्राचीन कालदेखि नै मनाउँदै आइएको जीवन्त इतिहास यसले वहन गरेको छ। अझ विशेष कुरो त के भने, यस काष्ठमण्डप नगरीमा पूजा गरिने जीविता देवी मध्येमा शाक्य वंशीय नेवार जातिकी कन्या, जो रजस्वला आदिबाट स्पर्श नगरिएकी कन्यालाई ल्याएर जीवित देवीका रूपमा कुमारी घरमा समेत स्थापित गरेर त्यही धुमधामसँग पूजा गर्नुको यो चलनले, यो भूमि शक्तिको उपासना केन्द्र हो, शाक्त भूमि हो, भगवती देवीको उपासना हुँदै आएको पवित्र भूमि हो भन्ने कुरालाई पनि पुष्टि गर्दछ, प्रमाणित गर्दछ। हाम्रो समाजमा देवीहरूको कति ठुलो महत्त्वका साथ सम्मान गरेर पूजा गरिन्छ, अनि नारी जातिहरूलाई देवीकै रूपमा सम्मान गरेर पूजन गरिन्छ भन्ने कुरो यो कुमारी जात्रा पर्वले पुष्टि गरेको छ, जहाँ राष्ट्राध्यक्ष समेत उपस्थित भएर कुमारी देवीको पूजन तथा दर्शन गरी आशीर्वाद लिने प्राचीन कालदेखिकै चलन रहिआएको हो। खास गरी भन्नुपर्दा बडा महाराजा अधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणका अभियानका क्रममा आजकै दिनमा काष्ठमण्डप उपत्यकामाथि अर्थात् विशेष गरी किर्तिपुर लगायतका प्रमुख राज्यमाथि विजय प्राप्त गरी राजगद्दीमा आरोहण गरेको दिनमा कुमारी पूजा हुन सकेन। विजय उत्सव र गद्दी आरोहण उत्सवले ओझेलमा परेपछि अलिकति दुःख कष्टका कुराहरू हुन थाले। फेरि पनि विभिन्न माध्यमबाट, तान्त्रिक आदि उपायबाट कुमारी देवीको प्राचीन कालदेखि नै पूजा हुँदै आएकोमा उक्त पूजा रोकिएकोले अनिष्ट हुन गएको भन्ने कुरो थाहा भएपछि स्वयं राष्ट्र प्रमुख पृथ्वीनारायण शाहले आएर क्षमा पूजा गर्नुभएको र क्षमा माग्नुभएको भन्ने भनाइ तथा किम्बदन्ती पनि यसमा जोडिएको छ। जे होस्, जे जस्ता भनाइ र किम्बदन्तीहरू जोडिए तापनि

यो पर्व विशिष्ट पर्व हो जसमा जीविता देवी भगवती स्वरूपमा कुमारीलाई पूजन गरिन्छ। रथमा आरोहण गराएर बाजागाजा उत्सवका साथमा नगर परिक्रमा गराउनेदेखि लिएर भगवान गणेश तथा भैरवको समेत रथयात्रा गराई सबैले धुमधामसँग जात्रा मनाउने बाजागाजाका साथमा विशेष अनुष्ठान र उपासनाका देवी देवताहरूको पूजनका क्रमहरू अगाडि बढ्दै जाने भएको हुनाले यो पर्वको विशेष महिमा रहेको छ। हरेक चोक चोकहरूमा पूजा उपासना गर्नेहरूको धुइरो अनि रथारोहण गराएर गणेश भैरव आदिलाई नगर परिक्रमा गराइने, सबैतिरबाट पूजा हुने, सबै घरमा मिठा परिकारहरू तयार हुने जस्ता विविध प्रकारबाट यो पर्व प्रचलनमा आएको हुनाले यसको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको कुरालाई स्वीकार गर्न सकिन्छ। आउनुहोस् भक्त साधक, यसै क्रममा हामी एउटा कर्णप्रिय भक्ति गायन श्रवण गरौँ।

0: सुन्दै हुनुहुन्थ्यो कर्णप्रिय आवाजमा यो सुमन्त्र भक्ति गायन। यहाँलाई स्वागत गर्दछु कार्यक्रममा। आज विशेष गरी कुमारी भगवती देवीको पूजन गरिने, रथारोहण गराइने, सम्मान गरिने, राष्ट्र प्रमुख लगायत विशिष्ट ओहदाका व्यक्तिहरूबाट समेत पूजा उपासना गरिने, यसरी राजा र रैतीका बिचमा, जनताका बिचमा सुमधुर प्रगाढ सम्बन्ध रहँदै आएको पर्वका रूपमा समेत यसले विशिष्ट स्थान पो गर्दै आएको छ। इन्द्र जात्राको पुनः शुभकामना व्यक्त गर्दै कार्यक्रमबाट बिदा हुने तर्खरमा छौँ। यस अवधिभर रहेर साथ दिनुहुने तपाईँलाई धन्यवाद। प्रविधि संयोजन मित्र राजेन्द्र एवं अरुणलाई धन्यवाद। धार्मिक सेवा समिति मौलकालिका मन्दिरको सहयात्रा एवं सहयोगमा सञ्चालित यस कार्यक्रमको माध्यमबाट तपाईँको जीवन सुखद बनोस् भन्ने प्रार्थना देवी भगवती मौलकालिकाको चरणमा अर्पण गर्दै आजको लागि कार्यक्रमबाट म कृष्णमणि पनि बिदा हुन्छु। शुभ प्रभातम्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःख भाग् भवेत्। ओम शान्तिः शान्तिः शान्तिः।
1: हामी सबैको एउटै रोजाई, स्वाद र बासनाले भरिपूर्ण छ माइती घर स्टिम जिरा चामल। म अरूमा सम्झौता गरूला, तर चामलमा कदापि गर्दिन, किनकि स्वास्थ्यको पनि ख्याल राख्नु पर्यो नि। त्यसैले हामी सधैँ प्रयोग गरौँ माइती घर स्टिम जिरा चामल।
2: अत्याधुनिक प्रविधिको मेसिन द्वारा तयार गरिएको, रङको हिसाबले दाना छुट्याइएको, एकै साइजको दाना भएको, भात कहिल्यै गिलो नहुने, आकर्षक प्याकेजिङ र हाइजेनिक स्टिम जिरा चामल माइती घर।
3: उत्पादक जयश्री फुड्स प्राली, गैंडाकोट 9, नवलपरासी।
4: बहाल कर तिर्नका लागि निवेदन, बहाल सम्झौता र निवेदन, नेपाल सरकारमा बहालसँग सम्बन्धित निकायमा दर्ता गरेका प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणित प्रतिलिपि, चालु आर्थिक वर्षसम्म सम्पत्ति कर वा मालपोत तिरेको रसिद र अन्य कागजातहरू आवश्यक हुन्छ। गैंडाकोट नगरपालिका र विजय एफएमद्वारा जनहितमा जारी सन्देश। समयमै योजना सम्झौता गरी तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्दै नगरपालिकाको विकास निर्माणमा सहकारी गरौं।
5: गैंडाकोट नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: दाँत, मुख र गिजाका बिरामीहरूलाई विशेष जानकारी। विगत 22 वर्षदेखि सञ्चालनमा रहेको चितवन हिमाल डेन्टल हस्पिटल सैचोकमा अब विशेष सुविधाहरू।
7: दन्त परीक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ठ अर्थोडेन्टिकद्वारा मिलाइने, गिजा सुनिने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पुरानो भन्दा पुरानो दन्त हर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नु पर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाट उपचार आरसिटी गरिने।
6: प्रत्येक दिन दन्तरोग विशेषज्ञहरूबाट बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म परीक्षण तथा उपचार गरिन्छ।
7: सम्पर्क चितवन हिमाल डेन्टल प्राली, सही चोक नानगढ, चितवन, फोन 056-494-373 र 494-741, शाखा भरतपुर सिएमसी हस्पिटल ठिक अगाडि, फोन 056-513-412, मोबाइल 98-013-63-412। खुल्ने समय बिहान 9 बजेदेखि बेलुका 6 बजेसम्म। हाम्रो प्रतिबद्धता सस्तो सुलभमा गुणस्तरीय दन्त सेवा।
8: छोरीको बिहे पनि आँट्यो, सफा वातावरणमा राम्रो चिटिक्क परेको मिठो खाना पाइने पार्टी प्यालेस कुन छ होला, बुझ त नानी।
9: मैले बुझिसकेँ बाबा, यहीँ गैंडाकोट नगरपालिका नजिकै गैंडाकोट फन पार्क छ नि, त्यहीँ गएर हुन्न र?
8: ल ल, गएर तुरुन्त बुक गरिहाल है।
10: हामी कहाँ रेस्टुरेन्ट, पार्टी प्यालेस, तातो चिसो पानी, वाइफाई सहितको एसी रुमहरू, अर्डर अनुसारको विभिन्न परिकारहरूको साथै जिरमा पोलेको मासु, आफै बारबेक्यू गर्न सकिने व्यवस्था भएको, जाडो मौसममा साउना स्ट्रिम बाथको सुविधा भएको, ग्रुपमा आउनेलाई साउना स्ट्रिममा विशेष छुटको व्यवस्था रहेको छ।
7: गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिका कार्यालय अगाडि, प्रोप्राइटर नारायण सापकोटा, सम्पर्क नम्बर 0785015, मोबाइल 98612-20437।
11: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शेरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौलाकालिका।
12: मौलाकालिका माताको दर्शनलाई सहज बनाएको छ मौलाकाली केबलकारले।
11: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौलाकालिका मन्दिर।
12: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौलाकाली।
11: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौलाकाली।
12: धार्मिक पर्यटकीय गन्तव्य मौलाकालीका मन्दिर सँगै इलारी सोट मौलाकाली, मौलाकाली केबलकार, गैंडाकोट 1 नवलपुर।
13: अटल आस्थाको सुस्फूर्त जमखट देवी भगवतीको वासस्थान मौलाकालिका मन्दिर। मौलाकालिकाको प्रतापले पुग्छ मनको कामना, आदि शक्ति भगवतीको गरौ सधैं वन्दना।
14: धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अति नै रमणीय स्थल मौलाकालिका मन्दिर जाउँ, आध्यात्मिक ऐश्वर्य र पर्यावरणीय सम्मोहन प्राप्त गरौँ।
13: एउटा सानो स्वर्ग मौलाकालिका मन्दिर।
15: धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैंडाकोट 9 उपरासी, फोन 078-50-12-26, वेबसाइट www.maulakalika.org.np।
16: तपाईले खोजे जस्तै प्रभावकारी उपचार सेवा अब नारायणी सामुदायिक अस्पतालमा।
17: चितवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न यस सामुदायिक अस्पतालमा विभिन्न विषयका विशेषज्ञ डाक्टरहरूद्वारा अत्याधुनिक उपकरणको माध्यमबाट अति सुलभ दरमा प्रभावकारी स्वास्थ्य जाँच गरिन्छ।
18: यस अस्पतालका विशेषज्ञहरूबाट उपलब्ध सेवाहरू:
19: छाती, पेट, मुटु रोग तथा क्यान्सर बिरामीहरूको उपचार सेवा,
20: सर्जरी सम्बन्धी सेवा,
19: हाड जोडी सम्बन्धी सेवा,
20: स्त्री तथा प्रसूति रोग सेवा,
19: बाल रोग सेवा,
20: न्युरो सर्जरी सेवा,
19: न्युरो साइकियाट्रिक सेवा,
20: नाक कान घाँटी रोगका सेवा र 24 घण्टा इमर्जेन्सी सेवाहरूको साथै आधुनिक प्याथोलोजी, बायोकेमिस्ट्री ल्याब, ईसीजी, ईईजी, इन्डोस्कोपी, एक्सरे, अल्ट्रासाउन्ड लगायत अन्य विभिन्न किसिमका आधुनिक सेवाहरू।
18: थप जानकारीको लागि सम्पर्क एमपीआई नारायणी सामुदायिक अस्पताल, भरतपुर 10-24 चितवन, फोन 056-525-514 र 525-517।
21: नोट: नारायणी सामुदायिक हस्पिटलमा कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषबाट प्रदान गरिने औषधि उपचारको पनि व्यवस्था छ।
22: ए दिदी पो आउनु भएछ, आउनुहोस् भित्र बसम।
23: आहा, कति राम्रो सजाएको फर्निचरहरू पनि, कति राम्रो राम्रो पलङ पनि, कस्तो राम्रो डिजाइनको, अनि त्यो दराज पनि उस्तै राम्रो छ। ओहो, त्यो डाइनिङ टेबलको लुक्स त झन् मन नै लोभ्याउने खालको रहेछ। होइन, यति राम्रो राम्रो फर्निचर कहाँबाट ल्याउँछ तिमीहरूले?
22: त्यस्तो राम्रो लाग्यो दिदी, यहीँ गैराकोट 1 रहेको सक्षम फर्निचरबाट ल्याएको नि। त्यहाँ त रेट पनि मिलाएर दिनुहुन्छ अनि बलियो पनि उस्तै हुन्छ।
24: हजुर, हामी कहाँ तपाईँकै डिजाइन अनुसारका सोफा सेट, दराज, लोवेट, बक्स पलङ, डाइनिङ टेबल लगायतका घरायसी तथा अफिसको लागि आवश्यक पर्ने फर्निचरहरू अर्डर अनुसार बनाइन्छ।
25: सक्षम फर्निचर, गैंडाकोट 1 ब्रिटिश क्याम्प जाने बाटो, विकास चोकबाट 100 मिटर अगाडि। मोबाइल 98511-29163, 98550-74503 र 98511-84503। तपाईँको सन्तुष्टि हाम्रो जिम्मेवारी।

0: गर्ने तयारी लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको बाढी प्रभावित नेपालीको सहयोगका लागि छलकिएको अमेरिकी प्रेम शीर्षकको शुभ समाचार।
1: अमेरिकाको कोरोराडो राज्यको दक्षिण पश्चिमी भागमा अवस्थित सानो सहर डुराङ्गो डेनभर डाउनटाउनबाट झन्डै 542 किलोमिटर दूरीमा रहेको त्यही सहरको मध्यभागमा रहेको हिमालयन किचन रेस्टुरेन्टमा सोमबार बिहान थेगिन सक्नु भिड थियो। सोमबार प्राय बन्द रहने हिमालयन किचन यसपटक भने लन्चका लागि खुल्ला गरिएको थियो, त्यो पनि 4 घन्टाका लागि। बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म विद्यालय हिमालयन किचनले कोभिडपछि बन्द गरेको बुफे लन्चमा सहभागी हुन पुरै डुराङ्गो ओर्लिए झैँ लाग्थ्यो। सप्ताहन्तको बिदापछिको पहिलो दिन काममा व्यस्त रहने समय। डुराङ्गो सहरका बासिन्दा भने कामलाई थाती राखेर सोमबार बिहानैदेखि हिमालयन किचनमा लामबद्ध थिए। एनिमस नदीको किनारको शान्त डुराङ्गोको त्यो भिड भोकले उर्लिएको भिड थिएन, त्यो भिड उर्लिएको थियो हिमाली सुनामीबाट प्रभावित नेपालीहरूको सहयोगका लागि। उनीहरूको सेवामा खटिएका थिए हिमालयन किचनका मालिक कर्मा टी भोटिया र उहाँकी पत्नी ज्यामुसहित कर्मचारीहरू। लन्च कार्यक्रम भोटिया दम्पतिको नामबाट खोलिएको गैर नाफामूलक संस्था कर्मा एन्ड ज्यामु फाउन्डेसनका तर्फबाट आयोजना गरिएको थियो। त्यो बुफे आयोजनाको उद्देश्य थियो भोटेकोसीको विनाशकारी बाढीबाट प्रभावितको राहत र पुनर्स्थापनाका लागि सहयोग जुटाउनु। प्रति व्यक्ति बुफेको शुल्क तोकिएको थियो 30,000 र त्यसबाहेक सहभागीहरूले आफ्नो गच्छे अनुसार सहयोग गर्नका लागि त्यहाँ क्युआर कोडसँगै दान पेटिकाको व्यवस्था गरिएको थियो। 4 घन्टाको अवधिमा 400 भन्दा बढी ग्राहक बुफेमा सहभागी थिए। उनीहरूले खाजाको $30 मात्र भुक्तानी गरेनन्। फर्किने क्रममा $10 देखि $1,000 सहयोग गरे। ग्राहकहरूको अनपेक्षित सङ्ख्या देखेर दङ्ग परेका भोटिया दम्पति त्यति बेला थप चकित भए जब उनीहरूबाट प्राप्त सहयोग गनेर भ्याए। 4 घन्टाको लन्चबाट $24,173 सङ्कलन भएको थियो।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
5: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने। भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
6: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
5: हामीले राजा च्याउ त्यसै भनेको हो र।
7: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अन्नपूर्ण पोस्टले देशैभर रेड अलर्ट, भीषण वर्षासँगै बाढी र पहिरोको उच्च जोखिम शीर्षकमा खबर छापेको छ। बङ्गालको खाडी र अण्डमान सागर क्षेत्रमा विकसित शक्तिशाली न्यूनचापीय प्रणालीको असरले बिहिबार बिहानदेखि नै भारी वर्षा भइरहेको छ। विगत 24 घण्टामा लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा भारी वर्षा भएको हो। बिहिबार दिनभरि र राति समेत देशका अधिकांश भूभागमा सामान्यदेखि भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी पाल्पाको गलड्याङगढीमा 155 मिलिमिटर वर्षा मापन गरिएको छ भने रूपन्देहीको भगवानपुरमा 153, कपिलवस्तु र अर्घाखाँचीमा 145, दाङको कोइलाबासमा 102 तथा तनहुँ र स्याङ्जामा करिब 100 मिलिमिटर वर्षा भएको छ। मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश तटपार गरी उत्तर पश्चिम सर्दै गरेको गहिरो न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरैजसो भूभागमा वर्षा भएको हो। यसैगरी लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका धेरै भागहरूमा भारी वर्षा भएको छ। मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सचित कर्माचार्यका अनुसार दिनभरिको मोडल हेर्दा आगामी 24 घण्टामा पनि पानीको प्रकृति यस्तै रहने देखिन्छ। राजमार्गमा आवागमनमा कडाई, सम्भावित बाढी पहिरोको जोखिम घटाउन स्थानीय प्रशासनले पूर्व सावधानी अपनाउन सूचना जारी गरेका छन्। कास्की, दाङ, इलाम लगायतका जिल्लाहरूमा साँझदेखि बिहानसम्मका लागि रात्रिकालीन सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भइसकेको छ भने नारायणगढ मुगलिन सडक खण्ड तथा अन्य पहाडी राजमार्गहरूमा अत्यावश्यक बाहेक यात्रा नगर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ।
1: वर्षा सम्बन्धी नै खबर कान्तिपुरमा, निरन्तर वर्षाले जनजीवन प्रभावित, कहाँ के भइरहेको छ भनेर समाचार लेखेको छ र जोखिम बढेपछि सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सवारी साधनमा रोक लगाइएको छ भने कृष्णभीरमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। कोशी नदीमा पानीको बहाव बढ्दै जाँदा ब्यारेजमा रेड अलर्ट लेखिएको छ। जिल्ला प्रशासन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गको पाल्पा बुटुवल सडक खण्डमा पहिरोको जोखिम बढेपछि रातिमा यात्रा गर्न रोक लगाएको छ। बिहिबार बेलुकी जिल्ला प्रशासन कार्यालय पाल्पाले विज्ञप्ति जारी गर्दै बेलुकी 7 बजेदेखि शुक्रबार बिहान अर्थात् आज बिहान 5 बजेसम्म सिद्धार्थ राजमार्गमा यात्रा गर्न रोक लगाएको थियो। हाल मौसममा आएको परिवर्तनका कारण पाल्पा जिल्लामा समेत निरन्तर वर्षा भइरहेको र आगामी केही दिनसम्म जति भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम विज्ञान विभागका द्वारा समेत जारी सूचना जारी गरिएकाले रातिमा यात्रा गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ भनेर कान्तिपुरमा समाचार छापिएको छ। त्यसै गरी निरन्तरको वर्षापछि कोशीमा पानीको बहाव बढेपछि ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ।
0: विपदमा इको फेमिनिजमको बहस शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। नेपालमा हिम पहिरो, हिमताल विस्फोट, अनियमित मनसुन र बढ्दो खडेरीले ग्रामीण समुदायको जीविकोपार्जनलाई प्रत्यक्ष असर पारिरहेको छ, तर यसको प्रभाव लैङ्गिक रूपमा समान छैन। विपदको समयमा महिला, बालिका, सीमान्तकृत समूहको मृत्युदर र जोखिम अनुपातिक रूपमा उच्च रहने गरेको प्रमाणहरू पाइन्छन्। हिम पहिरो, भूक्षय, पानीका मुहान सुक्ने र जलवायुजन्य विपदले रसुवा लगायत ग्रामीण क्षेत्रका महिलाको श्रम, जोखिम र दैनिक बोझ बढाएको छ। प्रकृतिको दोहन र महिलामाथिको सामाजिक आर्थिक उत्पीडन एउटै संरचनागत समस्याका दुई पाटा भएकाले यसलाई इको फेमिनिजमको दृष्टिले बुझ्न आवश्यक छ।
1: त्यसै गरी धादिङको कृष्णभीरमा ठुलो ढुङ्गा सहितको पहिरो खसेको छ। लगातारको वर्षासँगै बिहिबार राति 10:30 बजेतिर सो क्षेत्रमा माथिबाट ठुला ढुङ्गा खस्दा कृष्णभीर सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। भोटेकोशी बाढीका कारण भरिएपछि सडक डाइभर्सन निर्माण गरिएको छेउमा पहिरो सहितको ढुङ्गा खसेको स्थानीय सुदीप गौलीले जानकारी दिएका छन्। कृष्णभीरमा पानी जमिनभित्र नछिरोस् भनेर मङ्गलबार प्लास्टिक हालिएको भए पनि सो स्थानको छेउमा पहिरो खसेको हो। स्थानीय प्रशासनले सो सडक खण्डमा राति 8 बजेदेखि बिहान 5 बजेसम्मका लागि सवारी साधनमा रोक लगाएको छ। रातिको समय र पहिरोको थप जोखिम भएका कारण पनि अहिले पहिरो पन्छाउने काम सुरु भएको छैन। यसैबीच निरन्तरको वर्षापछि कोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजमा रेड अलर्ट जारी गरिएको छ। नदीमा बिहिबार साँझ 1,85,130 क्युसेक पानीको बहाव मापन गरिएको छ। दिउँसो 4 बजे भने 1,77,390 पानीको बहाव मापन गरिएको थियो। साँझ 8 बजेतिर 1,85,130 पानीको बहाव पुगेपछि खतराको सङ्केतका रूपमा रेड अलर्ट जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मेघराज घिमिरेले जानकारी दिएका छन्। उनका अनुसार अहिले ब्यारेजमा 56 मध्ये 23 वटा ढोका खोलिएको छ। कान्तिपुर दैनिकमा छापिएको छ।
0: राष्ट्रसङ्घ महासभामा नेपालको बाढी प्राथमिकतामा शीर्षकमा अन्नपूर्ण पोस्टले खबर छापेको छ। नेपालमा गत महिना भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोको विषयले अन्तर्राष्ट्रिय समुदायको ध्यान खिचेको छ। यस घटनाले जलवायु परिवर्तनको मुद्दालाई गम्भीरतापूर्वक लिन अन्तर्राष्ट्रिय समुदायमाथि दबाव समेत सिर्जना गरेको छ। नेपालको पछिल्लो बाढीको विषय अहिले एउटा राष्ट्रिय विपदको सीमाभन्दा बाहिर गएर विश्वव्यापी जलवायु सङ्कट र जलवायु न्यायको मुद्दाका रूपमा प्रस्तुत हुन थालेको छ। नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष आफ्नो अवस्था प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण हुने क्षति सम्बोधन गर्न न्यायोचित सहयोग, पर्याप्त वित्त तथा दीर्घकालीन साझेदारीको आवश्यकता औल्याइरहेको छ। लाङटाङ लिरुङ हिमश्रृङ्खला अन्तर्गत पर्ने भोटेकोशी नदीको उद्गम स्थलमा रहेको हिमचट्टान खस्दा चीनतर्फको लेन्दे खोला थुनिएको र पानीको अत्याधिक बहावपछि 81 बाँध फुट्दा भोटेकोशीमा बाढी तथा पहिरो आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। हिमचट्टान खस्नु, हिमश्रृङ्खलाहरू पग्लिँदै जानु तथा हिमतालहरू फुट्ने अवस्था सिर्जना हुनुमा जलवायु परिवर्तन प्रमुख कारक रहेको विषय फेरि एकपटक चर्चामा आएको छ। जलवायु परिवर्तनका लागि औद्योगिकीकरणबाट सम्पन्न र शक्तिशाली बनेका देशहरू जिम्मेवार रहेको विषय पनि अन्तर्राष्ट्रिय मञ्चमा उठाइएको छ। पृथ्वीको तापक्रम वृद्धिमा बढी योगदान गरेका देशहरूका कारण सिर्जित यस्ता विपदबाट विकासोन्मुख तथा हिम श्रृङ्खलाको काखमा रहेका देशहरूले बढी समस्या भोग्नु परेको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठेको छ।
1: यसैबीच प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका महासचिवले भने, पदबाट निवृत्त भएपछि पनि नेपालको सहयोगमै हुन्छु। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आफू सधैँ नेपालको सहयोगमा रहने बताएका छन्। अमेरिकाको न्युयोर्कमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटवार्ताका क्रममा उनले आफू पदबाट निवृत्त भए पनि नेपालकै सहयोगमा रहने प्रतिबद्धता व्यक्त गरेका हुन्। संयुक्त राष्ट्रसङ्घको 81 महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री शाहले केही बेर अघि महासचिव गुटेरेससँग भेट गरेका थिए। प्रधानमन्त्री शाहले अब केही बेरपछि संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने तयारी भइरहेको छ।
0: 11 वर्षपछि विद्याको कमब्याक, अन्नपूर्ण पोस्टमा खबर छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएकी छन्। ललितपुरमा 4 दिनसम्म चलेर सम्पन्न भएको एमाले केन्द्रीय कमिटिको बैठकले पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीभित्र अध्यक्षपछिको वरियता रहने गरी सम्मानित वरिष्ठ नेता बनाउने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको विशेष प्रस्तावमा भण्डारीलाई एमालेको शीर्ष नेतृत्व तहमा भित्राइएको हो। बैठकमा निर्णय सार्वजनिक गर्दै अध्यक्ष ओलीले भण्डारीलाई अत्यन्तै सम्मानित वरिष्ठ नेताको स्थान दिइएको बताए। उहाँलाई हामीले अत्यन्तै सम्मानित वरिष्ठ नेताको स्थानमा सम्मान दिन्छौँ, वरिष्ठ नेता घोषणा गर्दा अध्यक्ष ओलीले बिहिबार भने, तदनुसार उहाँले बैठकहरूमा भाग लिन, छलफल गर्न, बोल्न सबै पाउनुहुन्छ। उहाँको स्वभाव अनुसार पनि उहाँ सामान्यतया मतदानको प्रक्रिया हामीले चलाउँदैनौँ। उनले पार्टीका हरेक बैठकहरूमा भाग लिन, छलफल गर्न र आफ्ना धारणा राख्न पाउने बताए। तर उनको भूमिका मुख्य रूपमा अभिभावकीय र सम्मानित रहने भएकाले भोटिङ राइट भने हुने छैन। केन्द्रीय सदस्य कर्णबहादुर थापाको भनाइ छ, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जतिको अनुभवी र पाका नेतृत्वको पार्टीमा पुनरागमन आजको आवश्यकता थियो। उहाँलाई सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने केन्द्रीय कमिटिको निर्णय ढिलो गरी आए पनि अत्यन्तै सही र सकारात्मक छ। अनि भण्डारीलाई वरिष्ठ नेता बनायौं, केपी शर्मा ओलीको भनाई छापिएको छ। पूर्व राष्ट्रपति कमरेड विद्यादेवी भण्डारीले निवेदन दिनुभएपछि पार्टी सदस्यता प्राप्त गर्नुभएको छ। यसमा केही भ्रम र अस्पष्टता देखिएको छ। त्यति बेला केन्द्रीय कमिटी बैठकले के भनेको थियो भने, राष्ट्रपति पदमा बहाल रहँदा कसैले पनि कुनै राजनीतिक दलको सदस्य भएर रहन पाउँदैन। त्यसैले उहाँले पार्टी छाड्नु भएको थियो, तर त्यो कुनै विद्रोह गरेर वा असन्तुष्टि जनाएर छाडिएको भने होइन। संवैधानिक पदमा रहँदा पार्टी सदस्य कायम नहुनु, कुनै कमिटीमा आबद्ध नहुनु र दलबाट अलगिनु हाम्रो मात्र होइन, विश्वव्यापी मान्यता हो। त्यसैले पदमा रहँदा उहाँ पार्टीमा नरहेको कुरा एकदमै जायज र स्वाभाविक थियो। 11 वर्षपछि विद्याको कमब्याक शीर्षकमा अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो।
1: नेपाली काङ्ग्रेसले 15 महाधिवेशनको लोगो सार्वजनिक गरेको छ। लोगोमा बिपी कोइरालादेखि शेरबहादुर देउवासम्मका नेताहरूको तस्विर समेटिएको छ। परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल काङ्ग्रेस अबको विकल्प।